नमस्कार आदरणीय श्रोता साथीहरूलाई, आजको शुभ बिहानीमा FM 103.5 MHz यो प्रसारण आकाशवाणी खरसाङको समय बेला बिहानको 6:25:26 भइरहेछ। श्रोता, आज हो मंगलबार, विक्रम सम्वत 2083 भदौ 30 गते अनि शक सम्वत 1948 भाद्र 24 गते, साथै सन् 2026 15 तारिक सितम्बर महिना। आजको बिहानी अधिवेशनमा प्रसारण गरिने विविध रोचक प्रस्तुतिहरू लिएर हजुर समक्ष उपस्थित भइसकेकी छ मौतघोषीका प्रतिमा। सम्पूर्ण श्रोता साथीहरूलाई हार्दिक स्वागत अनि न्यानो अभिवादन। श्रोताले हाम्रो कार्यक्रमहरू आकाशवाणी दार्जिलिङ FM 103.2 MHz अनि न्युज जन एयर एप साथै प्रसार भारती OTT वेब प्लेटफर्ममा पनि सुन्न सक्नुहुनेछ।

धैर्य भनेको हार होइन, समयलाई जित्ने कला हो। नमस्कार आदरणीय श्रोता, आकाशवाणी खरसाङको बिहानीको आध्यात्मिक प्रस्तुति कार्यक्रम अर्चना लिएर उपस्थित भइसकेका छौँ। यस बिहानीमा आध्यात्मिक प्रस्तुति कार्यक्रम अर्चनाको पर्खाइमा बस्नुहुने तमाम श्रोताहरूमा न्यानो स्वागत अनि अभिवादन जनाउन चाहन्छौँ।

0: आदरणीय श्रोता, आजको कार्यक्रम अर्चनामा हामीले धैर्यको फल मिठो हुन्छ भन्ने विषयमा एक आध्यात्मिक चिन्तन लिएर उपस्थित भएका छौँ। जुन आध्यात्मिक चिन्तनलाई हामी माझमा प्रस्तुत गर्नको निम्ति आज आकाशवाणी खरसाङको स्टुडियोमा उपस्थित हुनुहुन्छ दार्जिलिङ बिजनबारी निवासी रोहिना थापाज्यू। त श्रोता, अबको क्रममा स्वीकार्नुहोस् धैर्यको फल मिठो हुन्छ।
1: नमस्कार आदरणीय श्रोताबिन, म रोहिना थापा हजुरहरू समक्ष आज एउटा यस्तो विषय लिएर उपस्थित भएकी छु जुन हाम्रा बाजे बराजुले सधैँ भन्दै आएका छन्। तर आजको आधुनिक र हतारौँ संसारमा हामीले बिर्सिँदै गएका छौँ। त्यो उखान हो, धैर्यको फल मिठो हुन्छ। यो उखान हामीले धेरैपल्ट सुन्दै आएका हौँ। सुन्दा कति सरल लाग्छ, तर यसको अर्थ कति गहिरो छ यो तीव्र गतिको संसारमा। धैर्य भन्ने कुरा कस्तो हो हेर्नुहोस् त। किसानहरूले खेतमा बिउ रोप्ने बित्तिकै फल फल्दैन नि, होइन र? उहाँहरूले कति धैर्य गर्नुहुन्छ, घाम पानी नभनी दिन रात मेहनत गर्नुहुन्छ, मल जल गर्नुहुन्छ, अनि महिनौ पछि मात्र सुन जस्तो बाला झुल्न थाल्छ। यदि बिउ रोपेको भोलिपल्टदेखि नै फल चाहियो भनेर बिउ उखालेर हेर्नु थाल्यो भने के फल पाउनुहुन्छ त? हाम्रो जीवन पनि उस्तै हो। श्रोताबिन, आजको दिनमा हामी सबैलाई नै

बच्चाले हेर्दा धैर्यले मानिसलाई सहनशीलता कठिन परिस्थितिमा आफ्नो चरित्रलाई बलियो बनाउँछ भन्ने शिक्षा पाइन्छ। त्यसैले धार्मिक दृष्टिले हेर्दा धैर्य भनेको कमजोरी होइन, आत्मबल हो। मानिसले कठिन परिस्थितिमा आफ्नो धर्म, कर्तव्य र मानवतालाई नछोडौँ, धैर्यको फल मिठो हुन्छ भन्ने कुरा केवल सांसारिक जीवनमा मात्र होइन, धार्मिक र आध्यात्मिक जीवनमा पनि उत्तिकै महत्त्वपूर्ण सत्य हो। संसारका महान वैज्ञानिक थोमस एल्वा एडिसनले बिजुलीको चिम आविष्कार गर्न अघि हजारौँ पटक असफल भएका थिए, तर उनले धैर्यता गुमाएनन्। उनले प्रत्येक असफलताबाट नयाँ कुरा सिके र अन्तमा संसारलाई उज्यालो दिए। यदि उनीसँग धैर्यता नभएको भए आज हामी सायद अन्धारोमै हुने थियौँ। धैर्य भनेको हात बाँधेर बस्नु पनि होइन, धैर्य भनेको आफ्नो काम इमानदारीका साथ गरिरहनु र समयलाई सम्मान गर्नु हो। कविहरू भन्छन्, हजारौँ पटक पानी हाले पनि रुखमा फल त आफ्नै मौसममा मात्र लाग्छ। यदि हामीले एउटा अण्डालाई समय नपुग्दै फुटायौँ भने त्यसबाट चल्ला निस्किँदैन, बरु एउटा जीवको अन्त्य हुन्छ। त्यसैले हरेक सुन्दर कुरा निर्माण हुन समय लाग्छ। हीरा बन्नका लागि पनि त कोइलाले लाखौँ वर्षको दबाव र ताप सहनु पर्दछ। त्यसैले मानव जीवन र सफलतामा धैर्यताको भूमिका धेरै ठुलो छ।

अहिले श्रोताले सुन्दै हुनुहुन्छ आध्यात्मिक प्रस्तुति कार्यक्रम अर्चना। आजको बसाइमा हामीले प्रस्तुत गरिरहेका छौँ धैर्यको फल मिठो हुन्छ भन्ने विषयमा एक आध्यात्मिक चिन्तन, जसलाई प्रस्तुत गरिरहनु भएको छ रोहिना थापा ज्यूले।

एकजना विद्यार्थीले डाक्टर, इन्जिनियर वा आफ्नो क्षेत्रको विज्ञ बन्नका लागि वर्षौँ मेहनत गर्नुपर्छ, तब मात्र ऊ आफ्नो लक्ष्यमा पुग्दछ। यसरी नै एउटी गर्भवती आमाले आफ्नो सन्तानको मुख हेर्नका लागि पनि 9 महिना पर्खिनु पर्दछ। यदि उनीहरूकोमा धैर्य नभएको भए आफ्नो सन्तानको सकुशल जन्म हुँदैन थियो। जब हामीलाई दुःख आउँछ, समस्या आउँछ, हामी आत्तिन्छौँ, मसँग मात्र किन यस्तो भएको होला भनेर। तर याद राख्नुहोस्, रात जति गहिरो हुन्छ, बिहान त्यति नै नजिक हुन्छ। हतारमा गरेका निर्णयहरू प्राय गलत हुन्छन्। जब हामी रिस वा हतारमा हुन्छौँ, तब हाम्रो दिमागले सही तरिकाले सोच्न सक्दैन। तर जब हामी लामो सास फेरेर धैर्य राख्छौँ, हामी सही र गलतको पहिचान गर्न सक्छौँ। धैर्य भनेको आधीमा पनि आफ्नो डुङ्गा चलाइरहनु हो। धैर्य गर्ने मान्छे कहिले हार्दैन, किनकि उसलाई थाहा हुन्छ समयभन्दा अगाडि न त फुल फुल्छ न त फल टिपिन्छ। समयलाई कदर गर्नुहोस्, धैर्यलाई कायम राख्नुहोस्। आज तपाईँले रोपेको असल सोच, असल बोली, असल व्यवहार भोलि गएर अवश्य पनि मिठो फल बनेर तपाईँकै काखमा आउनेछ। त्यसैले भनिन्छ, हतारको फल तितो हुन्छ अनि धैर्यको फल मिठो हुन्छ। आज हाम्रो समाजमा धैर्यताको कमी भइरहेछ। समाजमा डिप्रेसन, छटपटी र तनाव बढ्नुको एउटा मुख्य कारण पनि धैर्यताको कमीले गर्दा हो। मानिसहरूमा धैर्य नभएकोले गर्दा गलत बाटो रोज्न पुग्छन्। त्यसैले धैर्य गर्नु पनि एउटा कला हो। हे मानव जाति, मनमा सधैँ धैर्यको दियो बाल्ने प्रयास गर्नुहोस्। जीवनमा हामी सबै कुनै न कुनै समयमा कठिनाई, दुःख, असफलता र प्रतीक्षाको सामना गर्नुपर्छ। हामीले चाहेको कुराहरू तुरुन्तै पाइँदैन। धेरै मेहनत गर्दा पनि परिणाम ढिलो आउन सक्छ। तर यही समयमा हाम्रो सबैभन्दा ठुलो शक्ति बन्न सक्छ धैर्य। धैर्यले हामीलाई सम्बन्धहरू बचाउन पनि सिकाउँछ। परिवारमा, मित्रता वा कार्यक्षेत्रमा असमझदारी हुन्छ, त्यो बेला धैर्यताले धेरै सम्बन्धहरू टुट्नबाट जोगाउँछ।

धैर्य भनेको कठिन परिस्थितिमा पनि आफ्नो लक्ष्य विश्वास राख्दै निरन्तर अघि बढिरहनु हो। बाटो लामो भए पनि हिँडिरहनु, जति नै समस्या आए पनि हार नमान्नु नै धैर्यको प्रतीक हो। आजको समयमा हामी सबैलाई छिट्टो परिणाम चाहिन्छ। प्रविधिले हाम्रो जीवनलाई धेरै छिटो बनाएको छ, तर जीवनमा सबै कुरा राम्रो यति छिटो प्राप्त हुँदैन। त्यसको निम्ति हामीमा धैर्यता हुनु अति आवश्यक छ। हामी प्राय अरूको सफलता देख्छौँ, तर उनीहरूले सफलता प्राप्त गर्नु अघि कति लामो समयसम्म सङ्घर्ष गरेका थिए भन्ने कुरा देख्दैनौँ। एउटा व्यवसायी सफल हुँदा हामी उसको सफलता देख्छौँ, तर सुरुवातीको दिनमा उसले भोगेको घाटा र समस्याहरू देख्दैनौँ। यसरी नै एउटा कलाकार चर्चित हुँदा हामी उसको लोकप्रियता देख्छौँ, तर वर्षौँको अभ्यास र असफलतापछि आएको सफलता देख्दैनौँ। त्यसैले सफलता अचानक आएको जस्तो देखिए पनि त्यसको पछाडि धेरै मेहनत, समय र धैर्य लुकेको हुन्छ भन्ने कुरा हामीले बुझ्नु पर्दछ। जसरी ज्ञान प्राप्त गर्न समय लाग्छ, सम्बन्ध बलियो बनाउन समय लाग्छ, सफलता प्राप्त गर्न समय लाग्छ, त्यसरी नै राम्रो भविष्य उज्जवल बनाउन धैर्य नै चाहिन्छ। इतिहासमा सफल भएका धेरै व्यक्तिहरूको जीवन हेर्ने हो भने उनीहरूले पनि धेरै कठिनाई भोगेका छन्। उनीहरू असफल धेरै पल्ट भए, आलोचनाहरू सहनु पर्यो, तर उनीहरूले धैर्य गुमाएनन्। यदि यही कारण उनीहरू अन्तमा सफल भएर इतिहासमा आफ्नो नाम रोशन गरे, हामीले अरूसँग तुलना नगरौँ, आफ्नो यात्रामा कर्ममा विश्वास राखौँ, धैर्य राखौँ र निरन्तर अघि बढौँ, धैर्यसँग सही कार्य गरौँ। हामीले प्रकृतिबाट पनि धैर्य सिक्ने प्रयास गरौँ। हुन त जीवनमा केही कुरा पनि आफ्नो इच्छा अनुसार हुँदैन, तर कहिलेकाहीँ कुनै कुरा ढिलो हुनुमा पनि हाम्रो हितको लागि राम्रो हो। समय र धैर्यले हामीलाई परिपक्व बनाउँछ। त्यसैले जीवनमा जति सुक्कै जस्तो परिस्थिति आए तापनि धैर्य गर्न नछोडौँ, किनकि वास्तवमा धैर्यको फल मिठो हुन्छ। धन्यवाद।

यतिन्जेल प्रस्तुत थियो कार्यक्रम अर्चना। आजको आध्यात्मिक प्रस्तुति कार्यक्रम अर्चनामा श्रोताले सुन्नुभयो धैर्यको फल मिठो हुन्छ विषयमा एक आध्यात्मिक चिन्तन, जसलाई प्रस्तुत गर्नुभयो दार्जिलिङ बिजनबारी निवासी रोहिना थापा ज्यूले। साथमा सुन्नुभयो विभिन्न भक्तिमय सङ्गीतहरू पनि। हवस् त श्रोता, आजको लागि भने यस आध्यात्मिक प्रस्तुतिको समय सीमा समाप्त भएकोले आगामी अङ्कमा फेरि पनि यस्तै कार्यक्रमहरूको साथ आउने नै छौँ। त्यतिन्जेललाई प्रस्तुता मनन तामाङ लगायत कार्यक्रम सञ्चालिका मन्जुलाई पनि आज्ञा दिनुहोस्। हजुरहरूको आजको दिन मङ्गलमय तथा सुखद रहोस् भन्दै आजलाई बिदा चाहन्छौँ। हवस् त।

दिल्ली केन्द्रको समाचारपछि पुनः स्वागत जनाउँदछौ श्रोता साथीलाई आकाशवाणीको खरसाङ केन्द्रमा। समय बेला बिहानको 7:05:15 भइरहेछ। कार्यक्रम शुभ प्रभातमा अब श्रोताहरूको निम्ति लिएर आएका छौँ आधुनिक गीत अनि हाम्रा कृषक दाजुभाइहरूको निम्ति खेतीपातीबारे सल्लाह। र आज खेतीपातीबारे सल्लाहमा हाम्रा कृषक दाजुभाइहरूलाई भटमासको खेती सम्बन्धी जानकारी गराइरहेछौँ। भटमासको खेतीको निम्ति मकैलाई चाहिने जलवायु नै चाहिन्छ। हलुका बलौटे नुन वा छार भएको माटोमा भटमास सप्रन्दैन। फेरि साह्रै मलिलो माटोमा पनि भटमास सौसिन्छ। यसले माटोमा पिएच 5-6 भएको अमिलो माटो सहन गर्न सक्दैन। जमिनको तयारी, जमिनलाई कमसे कम 3-4 राम्ररी खनजोत गर्नुपर्छ। जमिन जतिसक्दो बुरबुराउँदो र फुरफुराउँदो हुनपर्छ। त्यसपछि जमिनलाई समान बनाउनुपर्छ। अन्तिम जोताइ गर्दा जमिनमा गाईको पाकेको मल, 200 डोको अनि कमिला र खुम्ले किराको रोकथामको लागि एल्ड्रिन 5% अथवा हेप्रोक्लोर 5% 12 केजीको हिसाबमा प्रयोग गर्नुपर्छ। रासायनिक सार प्रयोग गर्न अघि माटोको जाँच गराउन अत्यन्तै आवश्यक छ। तरै पनि विशेषज्ञहरूले सिफारिस गरेको सारको मात्र 100 केजी सुपर फस्फेट, पोटास 25 केजी अनि युरिया 33 केजी। बिउ कालेबुङ्गे पहिलो भटमास र कालो भटमास दुरोत लहरदेखि लहर 65 सेन्टिमिटर औ बिउदेखि बिउको दूरी 10 सेन्टिमिटर हुनपर्छ। बिउ रोप्दा 2-3 सेन्टिमिटरको गहिराईमा रोप्नुपर्छ। भटमासलाई पनि काण्ड छेर्ने किराले आक्रमण गर्छ। यसको रोकथामको निम्ति डाइजिनिन 2 ग्राम/लिटर पानीमा मिसाई स्प्रे गर्नुपर्छ। यसो गर्नाले यो रोग धेरै कम भएको थाहा लागेको छ।

श्रोता यो आकाशवाणीको नेपाली प्रसारण सेवा यहाँहरु सबैलाई हार्दिक स्वागत आउनुहोस् केही क्षण आनन्द लिनेछौँ भजन सुनेर लता मङ्गेशकरको स्वरमा।

0: श्रोताले सुन्नुभयो लता मङ्गेशकर शर्मा भजन। अब समय भएको छ समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार सबिना गिरीबाट सुन्नुहोस्। प्रथममा प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले बिहिबार नयाँ दिल्लीको यसो भूमिमा सेमिकन इण्डिया 2026 को पाँचौ संस्करणको उद्घाटन गर्नुहुनेछ। केन्द्रीय गृह तथा सहकारिता मन्त्री अमित शाहले भन्नुभयो, छत्रपति शिवाजी महाराजले स्वराज, स्वधर्म अनि स्वभाषालाई स्वराजको मूल तत्व बनाए। अमेरिकाका एक विश्लेषकले नयाँ दिल्लीमा आयोजित 18 ब्रिक्स शिखर सम्मेलन खुबै सफल बताएको छ। विदेश मन्त्री सुब्रमण्यम जयशंकरले भन्नुभयो, वियतनाम भारतको एक्ट ईस्ट पोलिसी, विजन ओसन र इन्डो पेसिफिक विजनमा एक प्रमुख साझेदार हो। अनि पुरुष क्रिकेटमा भारतले आज दिल्लीको अरूण जेटली स्टेडियममा अफगानिस्तान विरूद्ध दोस्रो T20 अन्तर्राष्ट्रिय म्याच खेल्नेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले बिहिबार नयाँ दिल्लीको यसो भूमिमा सेमिकन इण्डिया 2026 को पाँचौं संस्करणको उद्घाटन गर्नुहुनेछ। यस आयोजनामा 600 भन्दा अधिक भागीदार, 300 अन्तर्राष्ट्रिय कम्पनीहरू अनि 40 भन्दा अधिक देशका प्रतिनिधि मण्डलले भाग लिनेछन्। प्रदर्शनीमा 6 देशहरू अनि 12 राज्य सरकारहरूको पवेलियन अनि एक विशेष स्टार्टअप पवेलियन हुनेछ। सेमिकन इण्डिया भारतका प्रमुख सेमिकन्डक्टर सम्मेलन अनि प्रदर्शनी हो। यसको संयुक्त आयोजन इण्डिया सेमिकन्डक्टर मिशन, इलेक्ट्रोनिक्स तथा सूचना प्रौद्योगिकी मन्त्रालय अनि सेमी मिलेर आयोजित गर्दछ। यो वैश्विक सेमिकन्डक्टर अनि इलेक्ट्रोनिक्स क्षेत्रलाई एक मञ्चमा ल्याउने तथा सहयोग, नवाचार, विनिर्माण, निवेश अनि प्रतिभा विकासलाई बढावा दिने प्रमुख मञ्च हो। 3 दिनको सम्मेलनमा प्यानल चर्चाहरू अनि महत्वपूर्ण सत्र आयोजित गरिनेछ, जसमा सेमिकन्डक्टर विनिर्माण अनि प्रौद्योगिकी सहित सेमिकन्डक्टर अनि इलेक्ट्रोनिक्स क्षेत्रको उदयमान

0: झानहरू अनि महत्वपूर्ण विषयहरूमा चर्चा हुनेछ। यो आयोजन भारतीय अनि अन्तर्राष्ट्रिय कम्पनीहरूलाई साझेदारी, निवेश, प्रौद्योगिकी सहयोग अनि आपूर्ति श्रृङ्खलासित सम्बन्धित अवसरहरूको खोजी गर्न महत्वपूर्ण अवसर प्रदान गर्नेछ, जसमा विश्वसनीय वैश्विक सेमिकन्डक्टर साझेदारको रूपमा भारतको स्थिति अझ मजबुत हुनेछ। केन्द्रीय गृह तथा सहकारिता मन्त्री अमित शाहले भन्नुभयो, छत्रपति शिवाजी महाराजले स्वराज, स्वधर्म अनि स्वभाषालाई स्वराजको मूल तत्व बनाए। आज मुम्बईमा हिन्दी दिवस 2026 को छैटौं अखिल भारतीय राजभाषा सम्मेलनलाई सम्बोधित गर्दै श्री शाहले महाराष्ट्रको समृद्ध भाषाई अनि सांस्कृतिक विरासतलाई रेखाङ्कित गर्नुभयो। उहाँले भन्नुभयो, शिवाजी महाराजले प्रशासनमा मराठीलाई प्रमुख स्थान दिए अनि भाषामा पारिभाषिक शब्दावलीको समृद्ध भण्डार तयार गरे, जो हिन्दवी स्वराज अवधिको शासन व्यवस्थाको महत्वपूर्ण आधार बन्यो। हिन्दी दिवस अनि गणेश चतुर्थीको शुभकामना दिँदै श्री शाहले भन्नुभयो, दुवै पर्व एकै दिन पढ्नु मणिकाञ्चन योग हो। उहाँले देशभक्ति अनि राष्ट्रिय चेतनालाई बढावा दिन लोकमान्य तिलकद्वारा गणेश उत्सवलाई लोकप्रिय बनाउनमा निभाइएको भूमिका लाई पनि याद गर्नुभयो। कार्यक्रममा हिन्दी शब्द संसाधन, टाइपिङ अनि आँसु लिपि प्रशिक्षण कार्यक्रमको शुभारम्भ गरियो। यसका साथै राजभाषा कृति अनि राजभाषा गौरव पुरस्कार प्रदान गरियो तथा वन्दे मातरम सहित धेरै पुरस्कारहरू पुस्तकहरूको विमोचन गरियो। गृहमन्त्रीले भन्नुभयो, बंकिमचन्द्र चट्टोपाध्यायद्वारा रचित वन्दे मातरमले भारतको चेतनालाई जागृत गर्ने अनि सांस्कृतिक राष्ट्रवादलाई मजबूत गर्नमा ऐतिहासिक भूमिका निभाएको छ। अमेरिकाका एक विश्लेषकले नयाँ दिल्लीमा आयोजित 18 ब्रिक्स शिखर सम्मेलन खुबै सफल बताएको छ। उहाँले दिल्ली घोषणा पत्र फरक फरक विचार भएका देशहरू बीच आम सहमति बनाउने भारतको क्षमतालाई दर्शाउँदछ। अटलान्टिक काउन्सिलमा दक्षिण एसिया मामिलाका वरिष्ठ फेलो माइकल कुगेल म्यानले भन्नुभयो, यो घोषणा पत्रले भारतको बढ्दो वैश्विक समन्वय क्षमता अनि ब्रिक्सको बढ्दो स्वीकार्यतालाई दर्शाउँदछ। भारतको अध्यक्षतामा नयाँ दिल्लीमा आयोजित दुई दिनको शिखर सम्मेलनको समापन हिज भयो, जसमा 11 प्रमुख उदाउँदो अर्थव्यवस्थाहरू सामेल भए, जसले विश्वको लगभग आधा जनसङ्ख्या अनि लगभग 40% वैश्विक सकल घरेलु उत्पादकको प्रतिनिधित्व गर्दछ। शनिबार सर्वसम्मतिले नयाँ दिल्ली घोषणा पत्रलाई अपनाइयो। रूसका राष्ट्रपति भ्लादिमिर पुतिन अनि चीनका राष्ट्रपति सी चिनफिङ सहित कैयौं देशका नेताहरू यसमा सामेल भए। घोषणा पत्रमा एकतर्फी शुल्क अनि गैर शुल्क उपायहरूमा गम्भीर चिन्ता व्यक्त गरियो। यस्ता उपायले जसले वैश्विक व्यापारलाई प्रभावित गर्दछ अनि विश्व व्यापार संगठनको नियमहरूको उल्लङ्घन गर्दछ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNews कर्सियङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। प्रतिष्ठित विश्व चक्रीय अर्थव्यवस्था मञ्च 2026 आजदेखि गुजरातको गान्धीनगर स्थित महात्मा मन्दिरमा शुरू हुनेछ। दक्षिण एसियामा पहिलोपल्ट आयोजित भइरहेको यस सम्मेलनको संयुक्त उद्घाटन केन्द्रीय पर्यावरण, वन एवं जलवायु परिवर्तन मन्त्री भूपेन्द्र यादव अनि गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेलले गर्नेछन्। चक्रीय अर्थव्यवस्था, जन अनि समृद्धिका लागि परिवर्तन विषयमा आयोजित यस कार्यक्रममा 65 अधिक देशका 2000 अधिक हितधारकहरूले भाग लिने छन्।
1: दो दिवसीय वर्ल्ड सर्कुलर इकोनॉमी फोरम में विश्व भर से पर्यावरण विशेषज्ञ, नीति निर्माता, उद्योजक और शोधकर्ताओं हिस्सा ले रहे हैं। इस फोरम का मुख्य उद्देश्य पुरानी सामग्रियों और उत्पादों के पुनरुपयोग, रिसाइकलिंग और पुनर्चक्रण के माध्यम से सतत विकास और पर्यावरण संरक्षण को बढ़ावा देना है। इस आयोजन में कृत्रिम बुद्धिमत्ता के उपयोग, हरित ऊर्जा, रोजगार, वित्त और स्टार्टअप इकोसिस्टम जैसे महत्वपूर्ण विषयों पर 4 प्लेनरी और 16 विषय आधारित सत्र आयोजित किए जाएंगे। इसके साथ ही आयोजित हो रहे अंतर्राष्ट्रीय एक्सपो में 125 से अधिक प्रदर्शक अपने व्यावहारिक सर्कुलर समाधानों का भी प्रदर्शन कर रहे हैं। इसके बाद 17 और 18 सितंबर को दुनिया भर में 80 विशेष एक्सीलेटर सत्र आयोजित किए जाएंगे।
0: झारखण्डमा सीआईडीले झारखण्ड लोक सेवा आयोगको 14 प्रारम्भिक परीक्षामा कथित अनियमितताको आरोपमा एक कोचिङ सेन्टरका मालिक सञ्जित कुमारलाई पक्राउ गरेको छ। राँचीको रातु रोड क्षेत्रबाट सिवाङ्गन कोचिङ चलाउँदै आएका सञ्जितमाथि एजेन्ट भएको र परीक्षा पास गर्ने आश्वासन दिएर उम्मेद्वारहरूबाट पैसा उसुलेको आरोप छ। जेएसएसएससी सीजीएल परीक्षा अनियमितता मामिलामा एक अलग कारवाहीमा सीआईडीले पश्चिम बंगालको पश्चिम बर्दवानको पूर्वी केन्डा कोलोनीबाट वांछित अभियुक्त दिलीप कुमार

0: पासवानलाई पनि पक्राउ गरेको छ। अभियुक्तमाथि जेएसएसएससीको परीक्षा दिएका धेरै उम्मेद्वारहरूलाई अनुचित सहयोग गरेको आरोप र अभियुक्तलाई न्यायिक हिरासतमा पठाएको छ। सरकारले युनिफाइड पेमेन्ट इन्टरफेसद्वारा सञ्चालित डेबिट कार्ड र रुपियाँ कार्डमा 2,000 रुपियाँसम्मको कारोबार वा भुक्तानीमा शुल्क लिन नपाउने व्यवस्था गरेको छ। सरकारी राजपत्रमा जारी सूचना अनुसार कुनै पनि ब्याङ्क वा भुक्तानी प्रणाली प्रदायकले यी च्यानलबाट कारोबार गर्ने व्यक्तिमाथि कुनै पनि प्रत्यक्ष वा अप्रत्यक्ष शुल्क लिन पाइने छैन। वित्त मन्त्रालयले युपीलाई लेनदेनमा शुल्क सम्बन्धी नियमहरू स्पष्ट गर्न भुक्तानी र सेटलमेन्ट सिस्टम एक्ट अन्तर्गत यी परिवर्तनहरूलाई अधिसूचित गरेको छ। यसमा डेबिट कार्ड र युपीआईको माध्यमबाट 2,000 रुपियाँसम्मको लेनदेन विशेष गरी रुपियाँद्वारा सञ्चालित लेनदेनलाई इलेक्ट्रोनिक भुक्तानी मोडको रूपमा वर्गीकृत गरिएको छ। विदेश मन्त्री सुब्रमण्यम जयशंकरले भन्नुभयो भियतनाम भारतको एक्ट इस्ट पोलिसी विजन ओसन र इण्डो पेसिफिक विजनमा एक प्रमुख साझेदार हो। नयाँ दिल्लीमा व्यापार आर्थिक वैज्ञानिक र प्राविधिक सहयोग सम्बन्धी भारत भियतनाम संयुक्त आयोगको 1900 बैठकको सहअध्यक्षता गर्नुहुँदै डाक्टर जयशंकरले भन्नुभयो भियतनाम आसियानसँग व्यापक र नैतिक साझेदारीको ढाँचामा एक महत्वपूर्ण साझेदार हो। उहाँले भन्नुभयो यो बैठक सम्झौताहरूको कार्यान्वयनको समीक्षा गर्ने र दुवै देशका लागि उच्च तहको राजनीतिक गतिशीलतालाई ठोस र मूर्त परिणाममा अनुवाद गर्ने अवसर हो। विदेश मन्त्रीले 3 वर्ष अघि संयुक्त आयोगको पछिल्लो बैठकपछि द्विपक्षीय सम्बन्धमा धेरै प्रगति भएको बताउनुभयो। पुरुष क्रिकेटमा भारतले आज दिल्लीको अरूण जेटली स्टेडियममा अफगानिस्तान विरूद्ध दोस्रो टी ट्वेन्टी अन्तर्राष्ट्रिय म्याच खेल्नेछ। म्याच भारतीय समयअनुसार बेलुकी 7:30 बजे शुरू हुनेछ। आइतबार खेलिएको पहिलो म्याचमा 7 विकेटले शानदार जितेपछि भारत 3 म्याचहरूको श्रृङ्खलामा 1-0 अघि छ। अब अन्तमा प्रमुख समाचार पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदीले बिहिबार नयाँ दिल्लीको यसो भूमिमा सेमिकन इण्डिया 2026 को 5औं संस्करणको उद्घाटन गर्नुहुनेछ। केन्द्रीय गृह तथा सहकारिता मन्त्री अमित शाहले भन्नुभयो छत्रपति शिवाजी महाराजले स्वराज स्वधर्म अनि स्वभाषालाई स्वराजको मूल तत्व बनाए। अमेरिकाका एक विश्लेषकले नयाँ दिल्लीमा आयोजित 18 ब्रिक्स शिखर सम्मेलन खुबै सफल बताएको छ। विदेश मन्त्री सुब्रमण्यम जयशंकरले भन्नुभयो भियतनाम भारतको एक्ट इस्ट पोलिसी विजन ओसन र इण्डो पेसिफिक विजनमा एक महत्वपूर्ण साझेदार हो। अनि पुरुष क्रिकेटमा भारतले आज दिल्लीको अरूण जेटली स्टेडियममा अफगानिस्तान विरूद्ध दोस्रो टी ट्वेन्टी अन्तर्राष्ट्रिय म्याच खेल्नेछ। आकाशवाणीबाट समाचार पूरा भयो। अहिले समाचारको अघिल्लो अङ्कमा 9 बजे पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला आकाशवाणी।
1: श्रोता समय बेला बिहानको 7:35 अनि 20 सेकेन्ड भइरहेछ। संगीतका मधुर धुनहरू सँगै उपस्थित भएका छौ कार्यक्रम संगीत प्रभाको प्रस्तुति लिएर, जहाँ हरेक धुनमा एउटा कथा हुन्छ, हरेक शब्दमा एउटा भावना हुन्छ र हरेक गीतले हाम्रो मनसँगै कुनै न कुनै सम्बन्ध गाँसेको हुन्छ। म प्रतिमा आजको यो संगीतमय यात्रामा तपाईँहरूसँग छु र यो संगीतको सुन्दर यात्रामा हामीसँगै जोडिरहनुहोस् त। कार्यक्रम संगीत प्रभाको पहिलो प्रस्तुति रहेको छ लावण्य गजमेरको स्वर शब्द अनि संगीतमा।

संगीत प्रभाकै दोस्रो प्रस्तुति यहाँले सुन्नुभयो। पेमा लामाको स्वरमा शब्दनी संगीत रहेको थियो दिव्य खालिङको। अघिल्लो प्रस्तुति राखिरहेछौ निकिता थापाको स्वरमा, संगीत रहेको छ हरि लामसालको, निशब्दहरू दिनेश अधिकारीको।

0: कार्यक्रम संगीत प्रभाको यो अन्तिम प्रस्तुति यहाँले सुन्नुभयो पेमा लामाको स्वरमा शब्द नि संगीत रहेको थियो सदैव चामलिङको।
1: अब प्रस्तुत छ समसामयिक समीक्षा। विषय रहेको छ ब्रिक्स शिखर सम्मेलन 2026 ब्रिक्स राष्ट्रहरूद्वारा नयाँ दिल्ली घोषणा पत्र पारित। आलेख विदेश सेवा डेस्क एनएसडी आकाशवाणी, अनुवाद तथा वाचिका सविता छेत्री। नयाँ दिल्ली स्थित भारत मण्डपममा आयोजित ब्रिक्स शिखर सम्मेलन 2026 पहिलो दिन ब्रिक्स राष्ट्रहरूले नयाँ दिल्ली घोषणा पत्र सर्वसम्मतिले पारित गरेका छन्। प्रधानमन्त्री श्री नरेन्द्र मोदीले सम्मेलनको पहिलो दिनको सत्रको अन्त्यमा उक्त घोषणा पत्र पारित गर्ने प्रस्ताव राख्नु भएको थियो। आफ्नो समापन मन्तव्यमा प्रधानमन्त्रीले पारित गरिएको नयाँ दिल्ली घोषणा पत्रले सदस्य राष्ट्रहरूको साझा संकल्पका लागि स्पष्ट दिशा प्रदान गर्ने कुरा उल्लेख गर्नुभयो। उहाँले घोषणा पत्रका निर्णयहरूलाई ठोस नतिजामा परिणत गर्नु अब उनीहरूको साझा जिम्मेदारी भएको पनि बताउनुभयो। प्रधानमन्त्री मोदीले पहिलो दिनको चर्चाले यो स्पष्ट पारेको बताउनुभयो कि परिवर्तनशील विश्वलाई पुराना र अप्रचलित संस्थाहरूद्वारा सञ्चालन गर्न सकिँदैन। साथै उहाँले प्रतिनिधित्व, जवाबदेहिता र नियम निर्माणको प्रक्रियामा सुधारको महत्वमाथि जोड़ दिनुभयो। श्री मोदीले भविष्यका प्रविधिहरू र तिनलाई निर्देशित गर्ने नियमहरूको विकासमा ग्लोबल साउथको समान सहभागिता हुनुपर्ने कुरामा पनि नेताहरूले जोड़ दिएको बताउनुभयो। उहाँले निर्णय र तिनका नतिजा बीचको खाडललाई साझेदारी र सामूहिक प्रयासद्वारा कम गर्नुपर्ने कुरामा जोड़ दिनुभयो। प्रधानमन्त्रीले ब्रिक्सको अध्यक्षताको सन्दर्भमा नेताहरूको बहुमूल्य योगदान, रचनात्मक भावना र प्रतिबद्धताप्रति आभार व्यक्त गर्नुभयो। ब्रिक्सको 20 वर्ष पूरा भएको अवसरमा सदस्य राष्ट्रका नेताहरूद्वारा दुईवटा विशेष स्मृति डाक टिकटहरू पनि जारी गरियो। यसअघि समावेशी विश्वव्यापी शासन र बहुपक्षीयताको सुदृढीकरणमा केन्द्रित सत्रको पहिलो दिनको उद्घाटन मन्तव्यमा श्री मोदीले ब्रिक्स निरन्तरता तथा कार्यान्वयन संयन्त्रको प्रस्ताव राख्नु भएको थियो। यसको उद्देश्य हरेक वर्ष ब्रिक्सको अध्यक्षता परिवर्तन भए पनि समूहको संस्थागत गतिशीलता कायम राख्नु हो। नयाँ दिल्लीको भारत मण्डपममा आयोजित ब्रिक्स शिखर सम्मेलन 2026 सत्रमा बोल्दै श्री मोदीले उक्त संयन्त्रले ट्रोइका मार्फत सबै पहल र नतिजाहरूको अनुगमन तथा कार्यान्वयन सुनिश्चित गर्ने बताउनुभयो। ट्रोइका संयन्त्रले निरन्तरता सुनिश्चित गर्नका लागि निवर्तमान, वर्तमान र आगामी अध्यक्षहरूबीच समन्वयको व्यवस्था गर्दछ। प्रधानमन्त्रीले ब्रिक्स राष्ट्रहरूले आगामी 20 वर्षका लागि नयाँ र महत्वाकांक्षी कार्यसूचीमा कार्य गर्नुपर्ने बताउनुभयो। उहाँले यो प्रक्रिया समूहको आफ्नै कार्यप्रणालीबाट शुरू हुनु

कार्यक्रम रङ बिरङको संसार हजुर सम्पूर्ण श्रोता साथीहरूलाई हार्दिक स्वागत अनि न्यानो अभिवादन म प्रतिमाको प्रतिभासितै जन्म लिएको हुन्छन् प्रत्येक मानिसले यही हो आफूभित्र भएको प्रतिभालाई चिन्ने यस्तै आफूभित्र भएको प्रतिभालाई चिनेर आफूलाई समाजमा एक प्रतिष्ठित व्यक्तित्वको रूपमा स्थापित गर्न सकेका व्यक्तित्व भक्तराज आचार्य आजको रङ बिरङको संसार कार्यक्रमको व्यक्तित्व भक्तराज आचार्य विषय चर्चा गर्नेछौ श्रोता नेपाली संगीतको धमनी बनेका भक्तराज आचार्य नेपाली संगीतको कुरा गर्ने हो भने भक्तराज देशको एउटा धमनी हुन् जसरी मुटुबाट धमनीलाई हटाएपछि मुटुले शरीर चलाउन सक्दैन भक्तराज आचार्य त्यस्ता गायक हुन् जसको विलक्षण प्रतिभाको आजसम्म कुनै पनि नियन्त्रणले मापन गर्न सकेको छैन

आफूले गाउने प्राय गीतहरू आफै सङ्गीत भर्थे। यसको सङ्गीत संयोजन पनि आफै गर्थे। भक्तराज आचार्यको सङ्गीत श्रवण गर्ने शक्ति यति तीक्ष्ण थियो कि 24 वाद्ययन्त्रहरू बजिरहेको स्टुडियोमा उनी मग्न भएर गीत गाइरहेका हुन्थे। त्यसमा कुनै पनि वाद्यवादकले सानो मात्र नोट तलमाथि गरेमा, छुटाएमा या बेसुर बजाएमा तुरुन्तै गाउन रोक्थे र फलानोले नोट मिस गर्यो भन्थे। यस कुराले के बुझाउँछ भने उनी मन मस्तिष्क र श्रवण शक्ति एकै पटक परिचालित गर्न सक्थे। यो क्षमता संसारको विरलै गायकहरूमा मात्र हुन सक्छ। भक्तराजको जन्म 2 अक्टोबर 1942 नेपालको कुरुले तेनुपा धनकुटामा भएको थियो। भक्तराजको बाल्यकाल डुवर्सको दुम्सीपाडा चिया बगानमा नै बित्यो। उनी सानै उमेरदेखि गीत गाउने गर्दथे। खुल्ला आकाश र फराकिलो चिया कमानमा उनी स्वच्छन्दले गीत गाउँथे, मनलाग्दो गराउँथे। यसले उनको प्राकृतिक आवाजलाई झनझन सुरिलो बनाउँदै लग्यो। नयाँ नयाँ शब्दहरू कप्ने र ती शब्दहरूलाई आफ्नै लयमा गाउने गर्दै जाँदा शब्दहरूमा नयाँ धुन खोज्ने प्राकृतिक अभ्यास हुँदै गयो। उनी औपचारिक रूपमा सङ्गीतको सह पनि नसिकी शब्दहरूलाई नयाँ लय दिने भइसकेका थिए। उनकी आमाले उनलाई नजिकैको विद्यालयमा भर्ना गरिदिएकी थिइन्। सुरुमा उनी विद्यालय गए पनि तर बिस्तारै बिस्तारै विद्यालय जानुभन्दा सङ्गीततिरै आकर्षित हुँदै गए। नाच्ने गाउने नाटकतिर अभिनय गर्ने बढी रुचि राख्दै गए। पछि दुम्सीपाडा कमानबाट श्यामसिंह चिया कमानमा काम गर्न गए। उक्त चिया कमानका हेड क्लर्क डिबी घिसिङ सङ्गीतका पारक थिए। उनीसँग भक्तराजले त्यहाँ सङ्गीतको विशेष ज्ञान लिने मौका पाए, त्यही अभ्यास गरे। डिबी घिसिङसँगै विभिन्न कोर्सहरू सिके, 2-4 रागहरू पनि सिके। त्यहीबाट उनी सङ्गीतको गहिराईमा पुगे। भक्तराज, जसलाई पछिल्लो जीवनमा भक्ति गायनका लागि भजन शिरोमणि पनि भनिन्छ, साथै सुर सम्राट एक प्रसिद्ध सङ्गीतकार पनि थिए, जो नारायण गोपाल, अमर गुरुङ र प्रेमध्वज प्रधान जस्ता समकालीन थिए। 1973 अम्बर गुरुङले निर्णायक गरेको अखिल नेपाल गायन प्रतियोगितामा स्वर्ण पदक जितेपछि पहिलो अवसर पाए। यो प्रतियोगिता रेडियो नेपालले आयोजना गरेको थियो, जहाँ उनले तुरुन्तै काम गर्न थाले। आफ्नो कलाप्रति अटल प्रतिबद्धताका लागि परिचित सङ्गीत पूर्णतावादी आचार्यले चाँडै नै जति चोट दिन्छौ 1000 सपनाहरू जहाँ छन् बुद्धका आँखा जस्ता गीतहरूबाट आफ्नो नाम कमाए। आचार्यको करियर 1973 रेडियो नेपालद्वारा आयोजित अखिल नेपाल गीत प्रतियोगितामा स्वर्ण पदक जितेपछि साङ्गीतिक यात्रा सुरु गरे। उहाँको साङ्गीतिक करियर 1986 रह्यो। उहाँले 450 गीत रेकर्ड गर्नुभयो र लगभग 25-30 गीतहरू रचना गर्नुभयो। 1993 उनको जिब्रोमा अल्सर भयो र पछि क्यान्सर भएको पत्तो लाग्यो र उनको जिब्रो शल्यक्रिया गरेर निकाल्नु पर्यो। उनका 2 छोराहरू सत्यराज आचार्य र स्वरूपराज आचार्य हुन्, जसलाई संयुक्त रूपमा सत्यरूप पनि भनिन्छ। छोराहरूले आफ्नो बाबुकै निर्माण गरेको घरेडी अझ दरिलो बनाउन लागे। उनीहरू आफूलाई आशाजनक गायकको रूपमा स्थापित गरेका छन्। यस्ता लोकप्रिय कलाकारको मृत्यु 82 उमेरमा 26 फरवरी 2024 भयो। भजन शिरोमणि भक्तराजले नेपाली सङ्गीतको क्षेत्रमा अतुलनीय योगदान पुर्याए बापत जीवनमा थुप्रै पुरस्कारहरू प्राप्त गरेका छन्। तीमध्ये विक्रम सम्वत 2000

सरा चाचर्य सशरी नरहे तापनि उनका आवाजमा रेकर्ड गरिएका गीतहरूले भने सम्झना सधैँभरि हामी माझ बाँचिरहने छन्। उनको यो प्रिय गीत सुनाउँदै आजलाई म प्रतिमा लगायत प्रस्तुता लेखनाथ राईलाई पनि बिदा दिनुहोस्। नमस्ते।

5 मेगाहर्जमा यो प्रसारण हो आकाशवाणी खरसाङको र समय बेला बिहान 8:45 अनि 36 सेकेन्ड भइरहेछ। अघिल्लो हाम्रो प्रस्तुति योजना साथमा लिएर आएका छौँ हिन्दी चलचित्रका गीतहरू। त प्रथममा सुनौ यस गीतलाई जो रहेको छ जल थिप चलचित्रबाट किशोर कुमारको शर्मा, सङ्गीत एसडी बर्मनको छ नि शब्दहरू मजरुको।

0: कम समय में ज्यादा मुनाफा, बस एक क्लिक में, कमाल है।
1: अनजान लिंक्स पर क्लिक मत कीजिए, आरबीआई कहता है
2: जानकार बनिए, सतर्क रहिए।
3: ताजा योजनामा अटल नवीनीकरण तथा शहरी रूपांतर अभियान अमृत योजना बारे यहाँलाई जानकारी गराइरहेछौँ। अटल नवीनीकरण तथा शहरी रूपान्तर अभियान भारत सरकारले सञ्चालन गरेको महत्त्वपूर्ण शहरी विकास सम्बन्धी योजना हो। यसको मुख्य उद्देश्य शहरी क्षेत्रमा नागरिकलाई आधारभूत तथा गुणस्तरीय सेवा सुविधा उपलब्ध गराउनु र शहरको पूर्वाधारमा सुधार गर्नु हो। यो योजना सन् 2015 सुरु गरिएको हो। अमृत योजना अन्तर्गत शहरहरूमा खानेपानी आपूर्ति, ढाल व्यवस्थापन, वर्षाको पानी विकास, हरित क्षेत्र तथा पार्क निर्माण र सार्वजनिक यातायातसँग सम्बन्धित पूर्वाधार सुधार गर्ने कार्यमा जोड दिन्छ। यसले बढ्दो शहरीकरणका कारण उत्पन्न हुने समस्या समाधान गर्दै शहरलाई व्यवस्थित, स्वच्छ र दिगो बनाउन सहयोग पुर्याउँदछ। यस योजनाको अर्को महत्वपूर्ण उद्देश्य नागरिकको जीवन सुधार गर्नु हो। सुरक्षित र पर्याप्त खानेपानी, राम्रो ढाल निकास, वातावरण मैत्री पूर्वाधार तथा खुल्ला हरित क्षेत्रको विकासबाट शहरमा बसोबास गर्ने मानिसहरूको स्वास्थ्य र जीवनयापनमा सकारात्मक प्रभाव पार्ने लक्ष्य राखिएको छ। अमृत योजनाले स्थानीय तह तथा राज्य सरकारलाई शहरी पूर्वाधार विकासका लागि आवश्यक सहयोग र लगानीको अवसर प्रदान गर्दछ। यसका माध्यमबाट शहरलाई आधुनिक, सुविधा सम्पन्न र वातावरण मैत्री बनाउने प्रयास गरिरहेको छ। अटल नवीनीकरण तथा शहरी रूपान्तर अभियान भारतको शहरी विकासको लागि महत्वपूर्ण योजना हो। यसले खानेपानी, सरसफाई, ढल व्यवस्थापन, हरित क्षेत्र र अन्य आधारभूत शहरी सुविधामा सुधार गर्दै नागरिकको जीवनस्तर उकास्ने लक्ष्य राखेको छ। त्यसैले व्यवस्थित, स्वच्छ, दिगो र नागरिक मैत्री शहर निर्माण गर्न अमृत योजनाको महत्वपूर्ण भूमिका रहेको छ।

श्रोताले अहिले गीत सुन्नुभयो गाइड चलचित्रबाट मोहम्मद रफीको स्वरमा संगीत एसडी बर्मन थियो नि शब्द शैलेन्द्रको र अघिल्लो गीत राखिरहेछौ जब प्यार किसी से होता है चलचित्रबाट मोहम्मद रफीकै स्वरमा शब्द हर्षद जयपुरी छ नि संगीत शंकर जयकिशनको

0: अब सुनो समाचार।
1: नमस्कार, यो आकाशवाणी हो। 9 बजे को प्रमुख समाचार को साथ में म सबिना गिरी। प्रधानमन्त्री नरेन्द्र मोदीले बिहिबार नयाँ दिल्लीको यशोभूमिमा सेमिकन इण्डिया 2026 को 5 औं संस्करणको उद्घाटन गर्नुहुनेछ। भारत र क्यानाडाले प्रस्तावित व्यापक आर्थिक साझेदारी सम्झौताका लागि नयाँ दिल्लीमा 4 चरणको वार्ता शुरू गरेको छ। दुई देशले 2030 सम्ममा द्विपक्षीय व्यापारलाई 50 अरब डलर पुर्याउने प्रयास गरिरहेको छ। 5 दिने वार्ता हिजदेखि शुरू भएको थियो र 18 सेप्टेम्बरसम्म जारी रहनेछ। प्रतिष्ठित विश्व चक्रीय अर्थव्यवस्था मञ्च 2026 आजदेखि गुजरातको गान्धीनगर स्थित महात्मा मन्दिरमा शुरू हुनेछ। दक्षिण एसियामा पहिलोपल्ट आयोजित भइरहेको यस सम्मेलनको संयुक्त उद्घाटन केन्द्रीय पर्यावरण वन एवं जलवायु परिवर्तन मन्त्री भूपेन्द्र यादव अनि गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेलले गर्नेछन्। झारखण्डमा सीआईडी झारखण्ड लोक सेवा आयोगको 14 औं प्रारम्भिक परीक्षामा कथित अनियमितताको आरोपमा एक कोचिङ सेन्टरका मालिक सञ्जीत कुमारलाई पक्राउ गरेको छ। सरकारले युनिफाइड पेमेन्ट इन्टरफेस द्वारा सञ्चालित डेबिट कार्ड र रुपे कार्डमा 2000 रुपियाँसम्मको कारोबार वा भुक्तानीमा शुल्क लिन नपाउने व्यवस्था गरेको छ। जम्मू कश्मीरको रियासी जिल्लामा हिज सोमबार एउटा मिनी यात्री वाहक बस दुर्घटना हुँदा 2 जनाको मृत्यु हुनका साथै अन्य 7 जना घाइते भएका छन्। अमेरिकाको सर्वोच्च अदालतले आगामी नोभेम्बरमा हुन लागेको मध्यावधि चुनाव अघि डाकबाट मतदान गर्न प्रतिबन्ध लगाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको योजनालाई खारेज गरेको छ। पुरुष क्रिकेटमा भारतले आज दिल्लीको अरूण जेटली स्टेडियममा अफगानिस्तान विरूद्ध दोस्रो T20 अन्तर्राष्ट्रिय म्याच खेल्नेछ। अनि मौसम विभागले आज अरूणाचल प्रदेश, असम, मेघालय, हरियाणा, चण्डीगढ र दिल्लीमा भारी वर्षा हुने सम्भावना व्यक्त गरेको छ। आकाशवाणीबाट 9 बजेको प्रमुख समाचार पूरा भयो। अहिले 9 बजेर 25 मिनटमा समाचारको अर्को श्रृङ्खला लिएर पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला आकाशवाणी।

कार्यक्रम प्रसारण भइरहेछ एफएम 103.5 मेगाहर्ज आकाशवाणी खरसाङ लगायत आकाशवाणी दार्जिलिङ एफएम 102.2 मेगाहर्ज अनि न्यूज जन एरप साथै प्रसार भारती ओटिटी वेब्स प्लेटफर्ममा र श्रोताहरूलाई पुनः मनोरञ्जन गराइरहेछौँ हिन्दी चलचित्रका गीतबाट। र पहिलो गीत लिएका छौँ हेमा सरदेसाई अनि मलेसिया वासुदेवनको युगल शर्मा सपने चलचित्रबाट, सङ्गीत एआर रहमानको, सुनि शब्द जावेद अख्तरको।

यो अन्तिम गीत राखिरहेछौँ श्रोता दुश्मन चलचित्रबाट उदित नारायण अनि लता मङ्गेशकरको युगल शर्मा शब्दहरू आनन्द बक्सी सनी सङ्गीत उत्तम सिंहको

मिरिक ट्राफिक पुलिस अनुसार आज मिरिकदेखि सिलगढी जाने गाडीहरू सुके घुम हुँदै आवत जावत गर्नुपर्ने जनाइएको छ। एम्बुलेन्स सेवाका लागि मात्र नोलपुटुङ मार्ग खुल्ला रहने पनि बताइएको छ। जुभिनाइल जस्टिस बोर्डले जलपाइगुडी जिल्ला विद्यालयका प्रधान अध्यापक धर्मचन्द बाडुईमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका चार विद्यार्थीलाई सशर्त अन्तरिम जमानत दिएको छ। गत शनिबार कोतवाली पुलिस स्टेसनले चार विद्यार्थीहरूलाई हिरासतमा लिएर जलपाइगुडी किशोर न्याय बोर्डमा पेश गरेको थियो। बोर्डले उनीहरूलाई दुई दिनको लागि होम हिरासतमा राख्न निर्देशन दिएको थियो। हिजो सोमबार होम हिरासतको अवधि पुरा भएपछि चार विद्यार्थीहरूलाई फेरि बोर्डमा उपस्थित गराइएको थियो। जुभिनाइल जस्टिस बोर्डकी न्यायाधीश देवर्ती राईले चार विद्यार्थीहरूलाई सशर्त जमानत दिँदै लगातार सात दिन बोर्डमा काउन्सिलिङका लागि उपस्थित हुन निर्देशन दिएका छन्। सोनादा डिग्री कलेजको 41 औँ स्थापना दिवस समारोह विविध सांस्कृतिक कार्यक्रम सम्मान तथा सम्वर्धनाका साथ भव्य एवं गरिमामय रूपमा सम्पन्न भएको छ। समारोहका प्रमुख अतिथि क्षेत्रीय सभासद सुनाम लामाले कलेजको पूर्वाधार तथा शैक्षिक विकासका लागि आफ्नो विधायक कोषबाट 5 लाख रुपियाँ प्रदान गर्ने घोषणा गरेका छन्। आकाशवाणी खरसाङबाट समाचार पूरा भयो।

FM 101.5 मेगाहर्जमा यहाँले सुन्दै हुनुहुन्छ आकाशवाणी खरसाङ केन्द्रबाट विविध प्रस्तुतिहरू र यसै क्रममा प्रस्तुत छ स्वर्णिम बेस अन्तर्गत गाइने गीतहरू विविध कलाकारको स्वरमा।

बाउले थोरी ने बोडा लाइ दिए रहो।

0: श्रोताले सुन्नुभयो गाइने गीतहरू। अब समय भएको छ समाचारको।
1: यो आकाशवाणी हो, मुख्य समाचार प्रवेश राईबाट सुन्नुहोस्। राष्ट्रपति द्रौपदी मुर्मूले आज कृषि आधारित लोकपर्व नुआखाईको अवसरमा देशवासीलाई विशेष गरेर ओडिसाका जनतालाई शुभकामना दिनुभएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले बिहिबार नयाँ दिल्लीको यसो भूमिमा सेमिकन इन्डिया 2026 को 5 संस्करणको उद्घाटन गर्नुहुनेछ। आज अन्तर्राष्ट्रिय लोकतन्त्र दिवसको अवसरमा लोकसभा अध्यक्ष ओम बिरलाले सामाजिक सञ्जाल पोस्टमा लोकतन्त्र भारतका लागि नयाँ अवधारणा होइन तर यो देशको सभ्यतागत परम्पराहरूसित जोडेको बताउनु भएको छ। भारत र क्यानाडाले प्रस्तावित व्यापक आर्थिक साझेदारी सम्झौताका लागि नयाँ दिल्लीमा 4 चरणको वार्ता सुरु गरेको छ। दुई देशले 2030 सम्ममा द्विपक्षीय व्यापारलाई 50 अर्ब डलर पुर्याउने प्रयास गरिरहेको छ। प्रतिष्ठित विश्व चक्रीय अर्थव्यवस्था मञ्च 2026 आजदेखि गुजरातको गान्धीनगर स्थित महात्मा मन्दिरमा सुरु हुनेछ। झारखण्डमा सिआइडीले झारखण्ड लोकसेवा आयोगको 14 प्रारम्भिक परीक्षामा कथित अनियमितताको आरोपमा एक कोचिङ सेन्टरका मालिक सञ्जीव कुमारलाई पक्राउ गरेको छ। सरकारले युनिफाइड पेमेन्ट इन्टरफेसद्वारा सञ्चालित डेबिट कार्ड र रुपे कार्डमा 2000 रुपियाँसम्मको कारोबार वा भुक्तानीमा शुल्क लिन नपाउने व्यवस्था गरेको छ। केन्द्रीय अन्वेषण ब्युरो सिबिआईले दिवंगत अभिनेता सुशान्त सिंह राजपूतको म्यानेजर दिशा सालियानको मृत्युको सम्बन्धमा एफआइआर दर्ता गरेको छ। जम्मू काश्मीरको रियासी जिल्लामा हिजो सोमबार एउटा मिनी यात्रीवाहक बस दुर्घटना हुँदा 2 जनाको मृत्युको हुनका साथै अन्य 7 जना घाइते भएका छन्। अमेरिकाको सर्वोच्च अदालतले आगामी नोभेम्बरमा हुन लागेको मध्यावधि चुनाव अघि डाकबाट मतदान गर्न प्रतिबन्ध लगाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको योजनालाई खारिज गरेको छ। आकाशवाणीबाट मुख्य समाचार अहिलेलाई पूरा भयो।

श्रोता समय बेला बिहानको 10:02 अनि 27 सेकेन्ड भइरहेछ। कार्यक्रम हेलो खरसाङको प्रस्तुतिमा यहाँहरू सबैलाई हार्दिक स्वागत अनि अभिवादन। म प्रतिमाको कार्यक्रम प्रसारण भइरहेछ FM 103.5 MHz आकाशवाणी खरसाङ लगायत आकाशवाणी दार्जिलिङ FM 102.2 MHz अनि न्यूज अन एयर एप साथै प्रसार भारती ओटिटी वेब्स प्लेटफर्ममा। विविध रोचक जानकारी साथै साङ्गीतिक प्रस्तुतिको सङ्गालो हेलो खरसाङ, जहाँ हरेक जानकारीले केही सिकाउँछ, हरेक विचारले केही सोच्न प्रेरित गर्छ र हरेक शब्दले सकारात्मक परिवर्तनको सन्देश दिन्छ। जीवनमा चुनौतीहरू आउँछन्, परिस्थिति बदलिन्छन्, तर सकारात्मक सोच र आत्मविश्वासको साथ अगाडि बढ्ने हो भने हरेक कठिनाईलाई अवसरमा बदल्न सकिन्छ। परिस्थिति जस्तो सुकै होस्, आशा नछोडौं, समस्या जति ठूलो भए पनि समाधान खोज्ने प्रयास गरौं।

कार्यक्रम हेलो खरसाङमा यो पहिलो साङ्गीतिक प्रस्तुति यहाँले सुन्नुभयो दित नारायणको स्वरमा और प्यार हो गया चलचित्रबाट। संगीत नुसरत फतेह अली खानको थियो नि, शब्द जावेद अख्तरको। श्रोता, हरेक दिन आफैमा विशेष हुन्छ, तर कुनै दिनले हामीलाई नयाँ कुरा सिकाउँछ, कुनै दिनले नयाँ अवसर लिएर आउँछ भने कुनै दिनले हाम्रो सोच र व्यवहारमा सकारात्मक परिवर्तन ल्याउने प्रेरणा दिन्छ। र आजको विशेषतामा आज हामी पाउँछौँ, आज 15 तारिक सितम्बर महिना, आज इन्टरनेसनल डे अफ डेमोक्रेसी अर्थात् अन्तर्राष्ट्रिय लोकतन्त्र दिवस। अन्तर्राष्ट्रिय लोकतन्त्र दिवस लोकतन्त्रको महत्व सम्झाउने एउटा महत्वपूर्ण विश्वास हो। यसले नागरिकका अधिकार, स्वतन्त्रता, समानता, न्याय, जनसहभागिता र सुशासनको महत्वलाई उजागर गर्छ। लोकतन्त्र केवल निर्वाचन वा सरकार गठन गर्ने प्रक्रिया मात्र नभई नागरिकको समान अधिकारको संरक्षण, समान अवसर र जनसहभागितामा आधारित शासन व्यवस्था हो।

अन्तर्राष्ट्रिय लोकतन्त्र दिवस प्रत्येक वर्ष 15 सितम्बरमा मनाइन्छ। यो दिवसलाई संयुक्त राष्ट्र संघले सन् 2007मा मनाउने निर्णय गरेको हो, तर सन् 2008 यो दिवस विश्वभरि मनाउन थालिएको हो। लोकतन्त्रमा जनताले आफ्ना प्रतिनिधि छान्ने अधिकार पाउँछन्। यसले नागरिकलाई आफ्नो विचार व्यक्त गर्ने, मतदान गर्ने, समान अधिकार प्राप्त गर्ने तथा राज्य सञ्चालनमा सहभागी हुने अवसर प्रदान गर्छ। लोकतन्त्रको सफलताका लागि स्वतन्त्र निर्वाचन, कानूनी शासन, मानव अधिकारको संरक्षण, प्रेस स्वतन्त्रता र नागरिकको सक्रिय सहभागिता आवश्यक हुन्छ। लोकतन्त्रले नागरिकका अधिकार र स्वतन्त्रताको संरक्षण गर्दै देशको विकास र समृद्धिमा जनताको सहभागिता सुनिश्चित गर्न सहयोग गर्छ। यस दिवसको मुख्य उद्देश्य लोकतन्त्रको महत्वबारे जनचेतना फैलाउनु, नागरिकका मौलिक अधिकार र स्वतन्त्रताको संरक्षण गर्न प्रेरित गर्नु, स्वतन्त्रता निष्पक्ष र विश्वसनीय निर्वाचनको महत्व बुझाउनु, शासन व्यवस्थामा नागरिकको सक्रिय सहभागिता बढाउनु, मानवाधिकार र समानताको सम्मान गर्न प्रोत्साहित गर्नु, कानूनी शासन तथा सुशासनलाई बलियो बनाउन दबाव सिर्जना गर्नु, लोकतन्त्रमा देखिने चुनौती र समस्याबारे छलफल तथा समाधान खोज्नु, महिला, युवा, अल्पसंख्या तथा पछाडि परेका समुदायको राजनीतिक सहभागिता बढाउनु, विश्वभरि शान्ति, समानता र सामाजिक न्यायलाई प्रोत्साहन गर्नु, लोकतन्त्र बलियो बनाउन सरकारको मात्र होइन तर प्रत्येक नागरिकको महत्वपूर्ण भूमिका हुन्छ। नागरिकले आफ्नो अधिकार प्रयोगसँगै कर्तव्य पनि पूरा गर्नुपर्छ। संविधान र कानूनको सम्मान गर्ने, अरूको अधिकारको सम्मान गर्ने, मतदानमा सहभागी हुने, कर तिर्ने, सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने र समानतामा शान्ति तथा सद्भाव कायम गर्न सहयोग गर्ने नागरिकको जिम्मेवारी हो। नागरिक सचेत, जिम्मेवार र सक्रिय भए मात्रमा लोकतन्त्र दिगो र प्रभावकारी बन्न सक्छ। अन्तर्राष्ट्रिय लोकतन्त्र दिवसले लोकतन्त्रको संरक्षण र प्रवर्धन सबैको साझा जिम्मेवारी हो भन्ने महत्वपूर्ण सन्देश दिन्छ।

श्रोताले अहिले सुन्नुभयो जबी मेरो चलचित्रबाट मै जवानको शर्मा, सङ्गीत प्रीतमको थियो भने शब्दहरू इर्सात कमिलको। श्रोता, आजको दिनको दोस्रो विशेषतामा हामी पाउँछौँ आज इन्जिनियर दिवस। इन्जिनियर दिवस प्रत्येक वर्ष इन्जिनियरहरूको योगदान, सिप, ज्ञान र मेहनतको सम्मान गर्न मनाइने विशेष दिवस हो। इन्जिनियरहरूले देशको विकास र निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्छन्। सडक, पुल, भवन, जलविद्युत, संचार प्रविधिमा तथा विभिन्न पूर्वाधारको विकासमा उनीहरूको योगदान अत्यन्तै महत्त्वपूर्ण हुन्छ। भारतमा इन्जिनियर दिवस प्रत्येक वर्ष 15 सितम्बरमा मनाइन्छ। यो दिन भारतका महान इन्जिनियर तथा भारत रत्न सर मोक्षम गुण्डम विश्वेश्वर रैयाको जन्मदिन हो। उनले भारतको जलस्रोत, बाँध तथा सिँचाइको विकासमा उल्लेखनीय योगदान दिएका थिए। योगदानको स्वरूप भारतमा उनको जन्मदिनलाई इन्जिनियर दिवसको रूपमा मनाउने गरिन्छ। इन्जिनियर दिवसका अवसरमा विभिन्न शैक्षिक संस्था, इन्जिनियरिङ कलेज तथा प्राविधिक संस्थाहरूले कार्यक्रम आयोजना गर्छन्। यस दिन इन्जिनियरहरूको योगदानबारे चर्चा, गोष्ठी, प्रदर्शनी, प्रतियोगिता तथा सम्मान कार्यक्रम सञ्चालन गरिन्छ। साथै विद्यार्थीहरूलाई विज्ञान, प्रविधि र इन्जिनियरिङ क्षेत्रमा रुचि बढाउन प्रेरित गरिन्छ। इन्जिनियरहरू देशको आधुनिक विकासका महत्त्वपूर्ण आधार हुन्। उनीहरूले नयाँ प्रविधिको विकास गर्नुको साथै समाजका विभिन्न समस्याको समाधान खोज्न पनि महत्त्वपूर्ण भूमिका खेल्छन्। यसैले इन्जिनियर दिवस इन्जिनियरहरूको सम्मान गर्ने मात्र नभई विज्ञान, प्रविधि र सृजनात्मक सोचको महत्त्व बुझाउने अवसर पनि हो। यस दिवसले युवाहरूलाई विज्ञान तथा प्रविधिको क्षेत्रमा अघि बढ्न प्रेरणा दिन्छ र राष्ट्र निर्माणमा इन्जिनियरहरूको महत्त्वपूर्ण भूमिकालाई सम्झाउँछ।

श्रोताले गीत सुन्नुभयो उदित नारायण अनि अल्का याग्निकको स्वरमा फिजा चलचित्रबाट, जसमा शब्द थियो गुलजारको भने सङ्गीत अन्नु मल्लिकको। श्रोता, आजको दिनको अर्को विशेषतामा हामी पाउँछौँ आज शरदचन्द्र चट्टोपाध्यायको जन्मदिन। शरदचन्द्र चट्टोपाध्याय बङ्गाली साहित्यका प्रसिद्ध उपन्यासकार तथा कथाकार हुन्। उनका रचनामा समाजका गरिब दुखी महिला तथा पछाडिएका वर्ग मानिसहरूको जीवन, भावना र सङ्घर्षलाई सरल र मार्मिक रूपमा प्रस्तुत गरिएको पाइन्छ। उनी भारतीय साहित्यका अत्यन्तै लोकप्रिय साहित्यकार मध्ये एक मानिन्छन्। शरदचन्द्र चट्टोपाध्यायको जन्म 15 सितम्बर सन् 1876 भारतको पश्चिम बङ्गाल स्थित देवानन्दपुर गाउँमा भएको थियो। उनका पिता मोतीलाल चट्टोपाध्याय साहित्य प्रेमी व्यक्ति थिए। परिवारको आर्थिक अवस्था कमजोर भएकोले शरदचन्द्रको बाल्यकाल निकै कठिन परिस्थितिमा बित्यो। आफ्नो बाल्यकालको केही समय भागलपुरमा पनि बिताएका थिए। आर्थिक समस्याका कारण आफ्नो औपचारिक शिक्षा पूरा गर्न सकेनन्, तर उनी सानैदेखि साहित्यप्रति रुचि राख्थे। उनले कथा, उपन्यास तथा अन्य साहित्यिक रचनाहरू लेख्न थाले। लेखन शैली सरल, भावनात्मक र प्रभावशाली थियो, जसका कारण उनका रचनाहरू सामान्य पाठक बीचमा पनि अत्यन्तै लोकप्रिय भयो। प्रमुख कृतिहरूमा शरदचन्द्रका धेरै रचनाहरू आज पनि प्रसिद्ध छन्। प्रमुख कृतिहरूमा देवदास, श्रीकान्त, चरित्रहीन, परिणीता, पथेर दावी, विराज बहु र दत्ता आदि। उनका कृतिमा प्रेम, सामाजिक असमानता, जातीय विभेद, नारी जीवन, पारिवारिक सम्बन्ध र माननीय संवेदन जस्ता विषयहरू प्रमुख रूपमा पाइन्छन्। शरदचन्द्रले सरल र सहज भाषातर्फ समाजका वास्तविक समस्याहरूलाई साहित्यमा प्रस्तुत गरे। उनका रचनाले बङ्गाली साहित्यलाई मात्र नभई भारतीय साहित्यलाई समेत ठूलो प्रभाव पारे। धेरै कृतिहरू विभिन्न भारतीय भाषामा अनुवाद भएका छन् र चलचित्र तथा नाटकका रूपमा पनि प्रस्तुत गरिएका छन्। शरदचन्द्र चट्टोपाध्यायको निधन 16 जनवरी सन् 1938 कोलकातामा भएको थियो। उनी शारीरिक रूपमा संसारबाट विदा भए पनि उनका अमर कृतिहरूका कारण आज पनि साहित्य प्रेमीहरूको मनमा जीवित छन्। शरदचन्द्र सरल भाषा, मार्मिक कथावस्तु र सामाजिक यथार्थ चित्रणका लागि प्रसिद्ध साहित्यकार हुन्। आफ्नो साहित्यका माध्यमबाट समाजका कमजोर र पीडित मानिसहरूको आवाजलाई अभिव्यक्ति दिए। त्यसैले उनी भारतीय साहित्यका एक महान र प्रभावशाली साहित्यकारका रूपमा सदैव स्मरण रहनेछन्। यसरी कार्यक्रम हेलो खरसाङमा विविध जानकारी अनि साङ्गीतिक प्रस्तुति यहाँलाई मनोरञ्जन गराउँदा गराउँदै कार्यक्रमको अन्त्यतिर श्रोता हामी आइसकेका छौँ र अब जाँदा जाँदै श्रोताहरूको निम्ति राखिरहेछौँ यो अन्तिम प्रस्तुति बादल चलचित्रबाट, सोनु निगम अनि कविता कृष्णमूर्तिको स्वरमा, जसमा सङ्गीत अन्नु मल्लिकको छ भने शब्द समीरको। सुन्दै गर्नुहोस् यस गीतलाई अनि कार्यक्रमबाट पनि म प्रतिमा आज्ञा चाहन्छु। अघिल्लो र विविध जानकारीको साथमा फेरि पनि अघिल्लो कार्यक्रममा श्रोताहरू समक्ष उपस्थित हुने नै छौँ। अहिलेलाई भने आज्ञा चाहन्छौँ। नमस्ते।

नमस्ते अनि अभिवादन सम्पूर्ण आदरणीय श्रोताहरूमा एफएम 103.5 मेगाहर्ज लगायत दार्जिलिङको एफएम 100.2 मेगाहर्ज र प्रसार भारतीको वेब्स ओटिटी प्लेटफर्म अनि न्युज अन एआईआर एपमा श्रोताहरूले अहिले सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्र। समय अहिले बिहानको 10:30 भइरहेछ र यहाँ समक्ष उपस्थित भइसकेकी छु म प्रेमिका, साथमा हुनुहुन्छ प्रसारण सहयोगी प्रतिमा अनि प्राविधिक मित्रहरू। त सम्पूर्ण श्रोताहरूलाई स्वागत जनाउँदै अब प्रस्तुत गर्न लागिरहेछौँ हाम्रो अघिल्लो कार्यक्रम।

तसर्थ आज 15 तारिक सेप्टेम्बर यस दिन अन्तर्राष्ट्रिय लोकतन्त्र दिवसको रूपमा मनाइने गरिन्छ र कार्यक्रम हाम्रो सरोकार अन्तर्गत आज हामी विषय लिएर आएका छौँ अन्तर्राष्ट्रिय लोकतन्त्र दिवसको अवसरमा अधिकारसँगै कर्तव्य लोकतन्त्रको सन्तुलन। त्यस विषयमा हामी यहाँहरूलाई जानकारी गराउनेछौँ। त कार्यक्रमको थालनी गरौँ साङ्केतिक कोशेलीबाट, फिल्म हम्टी शर्मा की दुल्हनियाबाट अरिजित सिंह अनि श्रेया घोषालको युगल शर्मा, शब्द कुमार अनि अहमद अनिसको अनि सङ्गीत शरीफ तोशी अनि जावेद अहमदको। त स्विकार्नुहोस् कार्यक्रमको यो प्रथम कोशेली।

त कार्यक्रम हाम्रो सरोकार अन्तर्गत विषय रहेको छ अधिकारसँगै कर्तव्य, लोकतन्त्रको सन्तुलन। लोकतन्त्र जनताको शासन हो। लोकतन्त्रमा प्रत्येक नागरिकलाई समान अधिकार, स्वतन्त्रता, सम्मान र आफ्नो विचार व्यक्त गर्ने अवसर प्राप्त हुन्छ। आफ्नो विचार राख्ने, शिक्षा प्राप्त गर्ने, समान व्यवहार पाउने, मतदान गर्ने, न्याय खोज्ने तथा आफ्नो अधिकारको निम्ति आवाज उठाउने अधिकार नागरिकको महत्त्वपूर्ण अधिकार हुन्। तर अधिकारसँगै कर्तव्य पनि जोडिएको हुन्छ। अधिकार मात्र खोज्ने तर कर्तव्यलाई व्यवस्था गर्ने प्रवृत्तिले लोकतन्त्रलाई कमजोर बनाउन सक्छ। यसैले लोकतन्त्रलाई बलियो, व्यवस्थित र दिगो बनाउन अधिकार र कर्तव्य बीच सन्तुलन हुनु अत्यन्तै आवश्यक छ। अधिकार मानिसको स्वतन्त्रताको आधार हो भने कर्तव्य उसको जिम्मेवारीको परिचय हो। नागरिकले आफ्नो अधिकारको प्रयोग गर्दा अरू नागरिकको अधिकार र स्वतन्त्रताको पनि सम्मान गर्नुपर्छ। आफूलाई विचार व्यक्त गर्ने अधिकार छ भने अरूलाई पनि फरक विचार राख्ने अधिकार हुन्छ। आफू सम्मानित हुन चाहन्छ भने अरूलाई पनि सम्मान दिनुपर्छ। यही आपसी सम्मान र जिम्मेवारीले लोकतन्त्रलाई सुन्दर बनाउँछ। लोकतन्त्रमा अधिकार र कर्तव्य एउटै सिक्काका दुई पाटा हुन्। एउटा मात्र बलियो भएर अर्को कमजोर भयो भने लोकतन्त्रको सन्तुलन बिग्रन सक्छ। नागरिकले आफ्नो अधिकारको माग गर्नु स्वाभाविक र आवश्यक हो, तर यससँगै संविधान र कानुनको सम्मान गर्नु, सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु, सामाजिक सद्भाव कायम गर्नु, अरूको अधिकारको सम्मान गर्नु र राष्ट्रपति जिम्मेवार बन्नु पनि उनको कर्तव्य हो।

र अब अघिल्लो गीत सुनाइरहेछौँ फिल्म हम तुमबाट अलका याग्निक अनि शानको युगल शर्मा, शब्द रहेको छ प्रशान्त जोशीको अनि सङ्गीत जतिन ललितको।

श्रोता, अब हामी जानकारीतर्फ लागौँ। लोकतन्त्रको अर्को महत्त्वपूर्ण पक्ष विचारको स्वतन्त्रता र सहिष्णुता हो। सबै मानिसको एउटै विचार हुनु आवश्यक छैन, फरक विचार हुनु लोकतन्त्रको सुन्दर पक्ष हो। तर फरक विचारलाई सम्मानपूर्वक स्वीकार गर्न सक्नु नागरिकको कर्तव्य हो। आफ्नो विचार सही ठान्दै अर्को विचारलाई दबाउने प्रयास लोकतान्त्रिक संस्कार होइन। आफ्नो आवाज बुलन्द गर्नु लोकतन्त्र हो, तर अरूको आवाज सुन्न सक्नु अझ परिपक्व लोकतन्त्र हो। अधिकार र कर्तव्यको सन्तुलन परिवारदेखि समाज र राष्ट्रसँग आवश्यक हुन्छ। परिवारमा अधिकार खोज्ने व्यक्तिले परिवारप्रतिको जिम्मेवारी पनि पूरा गर्नुपर्छ।

समाजमा सुविधा र अधिकार खोज्ने नागरिकले समाजको नियम र मर्यादाको पनि पालन गर्नुपर्छ। राष्ट्रबाट सुरक्षा, शिक्षा, स्वास्थ्य, रोजगारी र अन्य सुविधाको अपेक्षा गर्ने नागरिकले राष्ट्रको विकासमा आफ्नो योगदान गर्ने भावना राख्नु पनि पर्छ। देशले मलाई के दियो भन्ने प्रश्नसँगै मैले देशलाई के दिएँ भन्ने प्रश्न पनि गर्न सक्नु एक सच्चा नागरिकको चेतना हो। राष्ट्र निर्माण केवल सरकारको जिम्मेवारी होइन, प्रत्येक नागरिकको सानो सानो जिम्मेवारी र सकारात्मक व्यवहारले पनि राष्ट्र निर्माणमा ठूलो योगदान पुर्याउँछ। अधिकार आफ्नो हाम्रो शक्ति हो भने कर्तव्य हाम्रो पहिचान हो। यी दुई बीचको सन्तुलन नै लोकतन्त्रको वास्तविक सौन्दर्य हो।

र अब अघिल्लो गीत श्रोताहरू समक्ष सुनाइरहेछौँ फिल्म ह्याप्पी एन्डिङबाट रेखा भरद्वाज, जिगर सराइया अनि प्रिया एन्ड्रयूको समूह शर्मा शब्द रहेको छ प्रिया सराइयाको अनि सङ्गीत सचिन जिगरको। त स्विकार्नुहोस् यो अघिल्लो कोसेली।

श्रोताले अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम हाम्रो सरोकार अन्तर्गत विषय अधिकारसँगै कर्तव्य लोकतन्त्रको सन्तुलन। र अब यस विषयतर्फ लागौँ। आफ्नो अधिकार खोजौँ तर अरूको अधिकार नहराउँ, स्वतन्त्रता उपभोग गरौँ तर जिम्मेवारी नबिर्सौँ। जहाँ अधिकारको सम्मान र कर्तव्यको पालन हुन्छ त्यहाँ न्यायपूर्ण सभ्य र समृद्ध लोकतन्त्रको निर्माण हुन्छ। र अन्तमा भन्नुपर्दा अधिकार र कर्तव्य बीचको सन्तुलन नै लोकतन्त्रको बलियो आधार हो। अधिकारले नागरिकलाई स्वतन्त्रता सम्मान र न्यायको अनुभूति गराउँछ भने कर्तव्यले नागरिकलाई जिम्मेवार अनुशासित र सचेत बनाउँछ। यसैले श्रोता हामीले आफ्नो अधिकारको लागि सचेत रहँदै अरूको अधिकारको पनि सम्मान गर्नुपर्छ। आफ्नो स्वतन्त्रताको सदुपयोग गर्दै कानुन संविधान समाज र राष्ट्रप्रति आफ्नो जिम्मेवारी पुरा गर्नुपर्छ। लोकतन्त्र केवल अधिकार माग्ने व्यवस्था होइन, अधिकारसँगै कर्तव्य निभाउने संस्कार पनि हो। जब प्रत्येक नागरिकले मेरो अधिकार सँगै मेरो कर्तव्य पनि छ भन्ने भावना आत्मसात गर्छ तब मात्र लोकतन्त्रमा वास्तविक सन्तुलन कायम हुन्छ। यही सन्तुलनले समाजमा शान्ति, समानता, न्याय, सद्भाव र राष्ट्रमा दिगो विकासको बाटो खोल्छ।

र भर्खरै श्रोताले सुन्नुभयो फिल्म वीरजाराबाट उदित नारायणको शर्मा, शब्द थियो जावेद अख्तरको अनि संगीत स्वर्गीय मदन मोहनको। त श्रोता, हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ र यो अन्तिम कोशीले यहाँहरूको निम्ति फिल्म बडीगार्डबाट एस किङ अनि क्लिन्टोन सिरिजोको युगल शर्मा, शब्द निलेश मिश्राको अनि संगीत प्रीतमको।

श्रोताले भर्खरै सुन्नुभयो प्रेरणा परिवारको शर्मा कार्यक्रमको पहिलो आधुनिक गीत। र अब अघिल्लो आधुनिक स्वीकार्नुहोस् पूर्ण भित्रीकोठीको शर्मा।

र श्रोताले अहिले सुन्नुभयो नम्रता बलको शर्मा यो अघिल्लो आधुनिक गीत र अहिले श्रोताले सुन्दै हुनुहुन्छ कार्यक्रम स्वरमाधुरी अन्तर्गत विविध कलाकारहरूको शर्मा आधुनिक गीतहरू र अब अघिल्लो गीत सुनाऊ कुमार सुब्बाको शर्मा

समाचारपछि यहाँहरू सम्पूर्णलाई स्वागत जनाउँदछौँ आकाशवाणीको खरसाङ केन्द्रमा। समय दिउँसोको 12:05 अनि 13 सेकेन्ड भइरहेछ र आज मङ्गलबार सधैँ यो समय हो कार्यक्रम श्रोताहरूको अनुरोधमा, जसमा यहाँलाई सुनाउने गर्छौँ केही लोक तथा आधुनिक गीतहरू। आनन्द लिनुहोला।

कार्यक्रमको थालनी गरौँ डाक्टर भानु गौतमको स्वरमा रहेको यस लोकगीतबाट। सङ्गीत रहेको छ किरण छेत्रीको। र यस गीतलाई अनुरोध गर्नुहुने हाम्रा श्रोताहरू हुनुहुन्छ विराटनगर नेपालबाट डाक्टर अरुण चन्द्र शर्मा, रेणुका देवी शर्मा अनि उनका थुप्रै साथीहरू, अनि रोज ब्याङ्क रानी हिट्टी राजबाडी दार्जिलिङबाट कोमल थापा, चन्द्र प्रधान।

लोहार, प्रवीणा लोहार, प्रतिष्ठा रोका, आहाना रसाइली, एकता रसाइली, अनुराधा राई अनि हिमाञ्जली तामाङ, यसै गरी कनारिया बाजार पूर्णियाबाट दिलीप कुमार सेन्चुरी, विमला राई रानी सेन्चुरी, सिम्पी रानी शाह, मोहम्मद शरीफ आर्जु अनि कृष्ण मोहन यादव, यसै गरी भानुटोल खरसाङबाट राधिका सुरवी, छविलाल, उमा रीना, पुनम, बुधु, महेश, दिनेश, मनोज अनि सबिना, त स्वीकार्नुहोस् यहाँहरूको अनुरोधमा कार्यक्रमको प्रथम लोकगीत।

देवी कला शर्माको युगल शर्मा र यस गीतको अनुरोधकर्ताहरू हुनुहुन्छ लोअर सौरेनी बस्ती मिरिकबाट सुमन सुब्बा अजय सुब्बा दिवस सुब्बा पुना राई स्वर्णिमा सुब्बा अनि हरि सुब्बा बोमबस्ती कालिम्पोङबाट पुनम पाखरिन सुदेश दावा भुटिया दावा लामु शेर्पा इन्दिरा जिना भुटिया अनि किरण पाखरिन यसै गरी देवीडाङ्गा कालकोट नगरबाट नीता सुष्पा सालु अनुष्का देवाशिष सुरवी प्रिया पालदेन तथा साथीहरू तिनधारे राजबाडीबाट सुरज प्रधान गीता प्रधान राजेश अजय दीपशिका अनि परिवारहरू सालबडी सिलगढीबाट सीता शर्मा रजनी गुरुङ अन्जु राई रश्मि राई सुनिता राई अनि प्रतिमा छेत्री त यहाँहरूको अनुरोधमा स्वीकार्नुहोस् यो कार्यक्रमको अघिल्लो गीत

र श्रोताले अहिले सुन्दै हुनुहुन्छ आकाशवाणी खरसाङद्वारा प्रसारित कार्यक्रम श्रोताहरूको अनुरोधमा। र अब कार्यक्रमको अघिल्लो कोसेली सुनिरहेछौँ पासाङ डोल्मा लामाको शर्मा, शब्द अजय थापाको अनि सङ्गीत पेमा लामाको। रेस गीतलाई अनुरोध गर्नुभएको छ अप्पर शिरवारी खरसाङबाट एसएम दर्नाल, सुषमा सिंह, करुणा सिंह, स्वयं दर्नाल, पुष्पा छेत्री तथा उहाँको अन्य साथीहरू, अनि सेलिङबोङ मुन्सी गाउँबाट बबिता, निलु, कपिल, पारस, एसएम वाङदेल अनि चन्द्रमाया। यसरी नै सेलिङबोङ रामदाल गाउँबाट पुष्पा तामाङ, प्रीतम, कमला, धीरेन, सरिता तामाङ अनि बीके मल्ल। उच्च डुमाराम खरसाङबाट सञ्जय थापा, नमिता, निश्रत, सानन्द, कुमार प्रधान, समर, सुमन, समृद्धि, मौसम, दिव्य, दस्क, कुञ्जनी अनि विनिता। यसरी नै घायाबारी सेलिम हिल चिया बगानबाट वीर बहादुर थापा, माइथेबा थापा, पद्मा, निर्मल, निपुण अनि उहाँका सम्पूर्ण परिवारहरू, अनि सिपाहीधुरा चिया बगानबाट मनोज प्रधान, अनप प्रधान, मनिष, कुन्दन, पप्पू अनि उहाँका साथीहरू। त स्वीकार्नुहोस् यहाँहरूको अनुरोधमा यो अघिल्लो गीत।

श्रोता, हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ र यो अन्तिम गीत यहाँहरूको निम्ति कर्म ग्यालजेन लामाको, शर्मा शब्द रविन बान्तवा राईको अनि सङ्गीत पूजन लोहरको। र यस गीतलाई अनुरोध गर्नुहुने हाम्रा श्रोताहरू हुनुहुन्छ नागरी फार्म मिरिकबाट शान्ता तामाङ, सुषमा राई, रमेश सुब्बा, अनिता तामाङ, कविता राई अनि मनिष तामाङ, चित्रे बस्ती खरसाङबाट साहिल देवान, निन्दिया बान्तवा, रिगेन लामा, फुर्वा लामा, अनिकेत अधिकारी अनि महेश यञ्जन। यसै गरी दोकान डाँडा पिबी रोड खरसाङबाट शङ्कर प्रधान, रिता प्रधान, रोशन, रूपेश, रोशनी, बेला प्रधान अनि सुधीर थापा, रिदम थापा अनि दिया प्रधान। यसरी नै राजविराज नेपालबाट श्यामकुमार हाकु, तारादेवी हाकु, राजन हाकु, कल्पना राई हाकु, सुमनिमा हाकु, पिङ्की खुसबु, श्रुति

लेप्चा, पूर्णिमा अनि सनी हाकु, जतुका किशनपुरबाट आलम दिलकस, शबाना नाच, रिजवान राही, इमरान राजा, आलम शेख, शबाना आलम, चान्नी नाच, सिराजपुर गणेशपुरबाट वकिल राही, फिरोज आलम, नाच प्रवीण, अर्ष बाबु, यसै गरी मियासोल सीतामण्डीबाट अक्रम हुसेन प्रिन्स, बेगम इर्सद अक्रम, वसिम अक्रम, रुबिना वसिम, आरिज वसिम, नदिम अक्रम, शमीम अक्रम, अमन अक्रम, ममता रानी शर्मा, पूनम कुमारी शर्मा, वचु शेख, चिना शेख, कलेश बिहारबाट मोहम्मद आशिफ खान बेगम, निखत परवीन, यसै गरी पुराना तालाब ढुमरावबाट वलीउल्ला अन्सारी, आसमनाथ अन्सारी, अनि सारिमपुर बक्सरबाट सरिफुद्दिन अन्सारी, फातमान अन्नास अन्सारी अनि मोहम्मद समी अन्सारी, यहाँहरूको अनुरोधमा स्वीकार्नुहोस् यो कार्यक्रमको अन्तिम कोसेली।

हवस् त श्रोता, यस आधुनिक गीतसँगै अब भने हामी पनि बिदा चाहन्छौँ श्रोताहरूको अनुरोध कार्यक्रमबाट। त कार्यक्रम सुनेर यहाँले अवश्य पनि आनन्द लिनुहोला भन्ने आशा साँचेका छौँ। र सुन्दै गर्नुहोस् आकाशवाणीको खरसाङ केन्द्र एफएम 103.5 मेगाहर्ज। अबको अघिल्लो कार्यक्रम मेलोडी टाइम।

यो आकाशवाणी हो, मुख्य समाचार मनीषा छेत्रीबाट सुन्नुहोस्। राष्ट्रपति द्रौपदी मुर्मूले आज कृषि आधारित लोकपर्व नुआखाईको अवसरमा देशवासी विशेष गरी ओडिसाका मानिसहरूलाई शुभकामना दिनुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले आज संवत्सरीको अवसरमा शुभकामना दिनुभएको छ। भारतीय जनता पार्टीले पश्चिम बंगालमा आगामी विधानसभा उपचुनावका लागि उम्मेद्वारहरूको नाम घोषणा गरेको छ। पार्टीले रेजीनगर सीटबाट शाखाराव सरकारलाई उम्मेद्वार बनाएको छ, जबकि नन्दीग्राम विधानसभा सीटबाट हसिरानी रथ पार्टीको उम्मेद्वार हुनेछन्। लोकसभा अध्यक्ष ओम बिरलाले भन्नुभयो, लोकतन्त्र भारतका लागि नयाँ अवधारणा होइन, तर यो देशको सभ्यतागत परम्परासित जोडिएको छ। विश्व चक्रीय अर्थव्यवस्था मञ्च WCEF 2026को दशौं संस्करण गुजरातमा गान्धीनगर स्थित महात्मा मन्दिरमा सुरु भएको छ। भारतको राष्ट्रिय लोकसेवा प्रसारक दूरदर्शनले आज आफ्नो 67औं स्थापना दिवस पालन गरिरहेको छ। भारत रत्न मोक्षगुण्डम विश्वेश्वर रैयाको जयन्तीको अवसरमा आज राष्ट्रिय इन्जिनियर दिवस मनाइँदैछ। वैज्ञानिक तथा औद्योगिक अनुसन्धान परिषदले आफ्नो पत्रिकाहरूमा प्रकाशित शोध पत्रहरूलाई आकर्षक अनि सुलभ छोटो भिडियोमा परिवर्तनका लागि एक नयाँ तकनिक अप्नाएको छ। रक्षा मन्त्री राजनाथ सिंहले भन्नुभयो, रक्षा अनुसन्धान अनि विकास संगठन DRDO तथा उद्योगबीच साझेदारी भारतलाई रक्षा विनिर्माणको वैश्विक केन्द्र बनाउनमा महत्वपूर्ण भूमिका निभाउन सक्नेछ र अमेरिकाको एक संघीय अदालत ले ट्रम्प प्रशासनद्वारा विदेशी छात्रहरू अनि पत्रकारहरूमाथि लगाइएको कठोर सीमाहरूको नियममा अस्थायी रूपले रोक लगाएको छ।

दिल्ली केन्द्रबाट समाचारको प्रसारणपछि सबै श्रोताहरूलाई स्वागत जनाउँदछौ आकाशवाणीको नेपाली प्रसारण सेवामा। समय दिउँसोको 2:30 अनि 15 सेकेन्ड भइरहेछ र अब सुनौ केही लोक अनि आधुनिक गीतहरू।

सङ्गीतमा एउटा अद्भुत शक्ति हुन्छ। यसले समयलाई रोक्न नसके पनि सम्झनाहरूलाई रोकिदिन्छ। कुनै पुरानो गीत सुन्न साथ वर्षौँ अघि बितेको एक क्षण, कुनै प्रिय व्यक्ति, कुनै ठाउँ वा मनमा लुकेको भावना फेरि आँखा अगाडि आए जस्तो हुन्छ। यसैले गीत केवल धुन होइन, गीतभित्र हाम्रो जीवनको धेरै कथाहरू लुकेको हुन्छ।

0: करण थापाको स्वरमा रहेको यस आधुनिक गीतसँगै अहिलेलाई भने पूरा हुन्छ लोक अनि आधुनिक गीतको कार्यक्रम। सुन्दै हुनुहुन्छ आकाशवाणीको नेपाली प्रसारण सेवा र अबको क्रममा समय भएको छ समाचारको।
1: यो आकाशवाणी हो, अब रोशनी छेत्रीबाट समाचार सुन्नुहोस्। मुख्य समाचार। रक्षा मन्त्री राजनाथ सिंहले रक्षा क्षेत्रमा आत्मनिर्भरताका लागि पारस्परिक सहयोग धेरै महत्वपूर्ण भएको बताउनु भएको छ। उत्तर प्रदेश, उत्तराखण्ड, हिमाचल प्रदेश, हरियाणा, राजस्थान र दिल्लीका मुख्यमन्त्रीहरूले यमुना नदीको पुनरुद्धारका लागि किसाउ बहुउद्देश्यीय बाँध परियोजना सम्झौतामा हस्ताक्षर गरेका छन्। पर्यावरण मन्त्री भूपेन्द्र यादवले सतत विकास ढाँचामा चक्रीय अर्थव्यवस्थाको सिद्धान्तहरू सम्मिलित गर्ने भारतको प्रतिबद्धता दोहोर्याउनु भएको छ। विश्व चक्रीय अर्थव्यवस्थाको बैठक गान्धीनगरमा शुरू भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले भारत रत्न मोक्षगुण्डम विश्वेश्वरय्यको जयन्तीको अवसरमा उहाँलाई राष्ट्र निर्माणको कर्मयोगी बताउनु भएको छ। अमेरिकाको एक संघीय अदालतले विदेशी विद्यार्थी र पत्रकारहरूको अमेरिका बस्ने अवधिमा ट्रम्प प्रशासनको कडा सीमालाई अस्थायी रूपमा रोक लगाएको छ र भारत र अफगानिस्तान बीच टी20 क्रिकेट म्याचहरूको श्रृङ्खलाको दोस्रो म्याच आज दिल्लीमा हुनेछ। अब समाचार विस्तारमा। रक्षा मन्त्री राजनाथ सिंहले भन्नुभएको छ रक्षा अनुसन्धान तथा विकास संगठन डीआरडीओ तथा उद्योगबीच साझेदारीले भारतलाई रक्षा विनिर्माणको विश्वव्यापी केन्द्र बनाउन महत्वपूर्ण भूमिका खेल्न सक्नेछ। श्री सिंहले नयाँ दिल्लीमा डीआरडीओ उद्योग सिनर्जी मिट विमर्श 2026 सम्बोधन गर्नुभयो। रक्षा मन्त्रीले भन्नुभयो डीआरडीओले मिसाइलदेखि रडार, लडाकु विमानदेखि पनडुब्बी र इलेक्ट्रोनिक युद्ध प्रणालीदेखि कृत्रिम बुद्धिमत्तासम्म हरेक क्षेत्रमा आफ्नो क्षमता प्रमाणित गरेको छ। श्री सिंहले भन्नुभयो पछिल्ला केही वर्षहरूमा रक्षा क्षेत्रमा गरिएका सुधारहरू अभूतपूर्व छन् र धेरै महत्वपूर्ण निर्णयहरू लिएका छन्।
2: अभी पिछले कुछ वर्षों में हमने डिफेंस सेक्टर में जो रिफॉर्म्स देखे हैं, मैं कह सकता हूं कि वह अनप्रेसिडेंटेड है। हमारे प्रधानमंत्री के विजन और लीडरशिप में हमने कई गेम चेंजिंग फैसले लिए, चाहे वो पॉजिटिव इंडिजनाइजेशन लिस्ट हो, मेक इन इंडिया इनिशिएटिव हो, आईडेक्स हो, अदिति हो, या फिर डिफेंस रिसर्च एंड डेवलपमेंट बजट का 25% प्राइवेट सेक्टर के लिए एलोकेशन का फैसला हो।
1: उहाँले भन्नुभयो आत्मनिर्भरताको अर्थ केवल देशमा केही कलपूर्जा, मिसाइल, हतियार र सैन्य प्लेटफर्महरू विकास गर्नु मात्र होइन, आत्मनिर्भरता राष्ट्रको चरित्र र सोचको हिस्सा बनिनुपर्छ। उपराष्ट्रपति सीपी राधाकृष्णनले भन्नुभएको छ सङ्घर्ष र विरोधाभासले जुझिरहेको विश्वमा नयाँ दिल्लीमा आयोजित सफल ब्रिक्स शिखर सम्मेलन उल्लेखनीय हो। भारतीय विश्व मामिला परिषदको रजत जयन्ती समारोहमा उहाँले सर्वसम्मतिले अपनाइएको नयाँ दिल्ली घोषणा पत्रलाई प्रमुख उपलब्धि बताउनुभयो। उहाँले भन्नुभयो आईसीडब्ल्यू

0: पार्न भुक्तानी र निपटान प्रणाली अधिनियम अन्तर्गत यी परिवर्तनहरूलाई अधिसूचित गरेको छ। उत्तर प्रदेश, उत्तराखण्ड, हिमाचल प्रदेश, हरियाणा, राजस्थान र दिल्लीका मुख्यमन्त्रीहरूले आज यमुना नदीको पुनरुद्धारका लागि किसाउ बहुउद्देश्यीय बाँध परियोजना सम्झौतामा हस्ताक्षर गरेका छन्। नयाँ दिल्लीमा गृहमन्त्री अमित शाहको उपस्थितिमा सम्झौतामा हस्ताक्षर भएको हो। यस अवसरमा केन्द्रीय जलशक्ति मन्त्री सीआर पाटिल, केन्द्रीय गृह सचिव, केन्द्रीय संसाधन सचिव र सम्बन्धित राज्यका मुख्य सचिवहरू पनि उपस्थित थिए। यस अघि यस वर्षको जूनमा गृहमन्त्री अमित शाहले यस सम्बन्धमा यी राज्यका मुख्यमन्त्रीहरूसित बैठक गर्नुभएको थियो। बैठकमा किसाउ बहुउद्देश्यीय बाँध परियोजनाको 90% लागत केन्द्र सरकारले बेहोर्ने निर्णय गरियो भने रहल 10% लागत 6 साझेदार राज्यहरूले बेहोर्ने निर्णय गरिएको छ। पर्यावरण, वन तथा जलवायु परिवर्तन मन्त्री भूपेन्द्र यादवले सतत विकास ढाँचामा चक्रीय अर्थव्यवस्थाका सिद्धान्तहरू सम्मिलित गर्ने भारतको प्रतिबद्धतामा बल दिनुभएको छ। उहाँले भन्नुभयो, प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारतले पुनः प्रयोग, मर्मत र संरक्षणका आफ्ना प्राचीन पद्धतिहरूलाई समकालीन नीतिहरूमा आधुनिक रूप दिएको छ। गुजरातमा गान्धीनगरको महात्मा मन्दिरमा आयोजित विश्व चक्रीय अर्थव्यवस्था मञ्च WCIF 2026 10 संस्करणको उद्घाटनमा उहाँले विस्तारित उत्पादक उत्तरदायित्व, ईपीआर विनियम र मिशन लाइफ जस्ता पहलहरूलाई चक्रीय अर्थव्यवस्थामा महत्वपूर्ण कदम बताउनुभयो।
1: Under the EPR mechanism,
2: EPR व्यवस्था के अंतर्गत EPR प्रमाण पत्रों का हस्तांतरण पुनर्चक्रणकर्ताओं को वित्तीय प्रोत्साहन प्रदान करता है, जिससे क्षमता विस्तार, तकनीकी उन्नति और पुनर्चक्रण गतिविधियों में वृद्धि को बढ़ावा मिलता है। ये सभी मिलकर संपूर्ण पुनर्चक्रण मूल्य श्रृंखला में रोजगार सृजन और आजीविका में योगदान करते हैं। विभिन्न EPR ढांचों के अंतर्गत 83,000 से अधिक उत्पादक और 4,802 पुनर्चक्रणकर्ता पंजीकृत हैं।
0: गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेल र केन्द्रीय मन्त्री भूपेन्द्र यादवले यसको संयुक्त रूपमा उद्घाटन गर्नुभयो। यो सम्मेलन भारतमा पहिलो पटक आयोजना भइरहेको छ। यसमा 65 बढी देशका 2,000 बढी सरोकारवालाहरू सहभागी छन्। यसको विषय चक्रीय अर्थव्यवस्था, जन र समृद्धका लागि परिवर्तन रहेको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि श्रोताहरूले सोसियल मीडिया ह्यान्डल @AIR न्युज कर्सियङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। भारत रत्न मोक्षगुण्डम विश्वेश्वरैयाको जयन्तीको अवसरमा आज राष्ट्रिय इन्जिनियर दिवस मनाइँदैछ। उहाँ भारतका महानतम इन्जिनियरहरूमध्ये एक हुनुहुन्थ्यो। यो दिवस प्रतिवर्ष 15 सेप्टेम्बरमा विश्वेश्वरैयाको योगदानलाई स्मरण गर्न र राष्ट्रको विकासमा इन्जिनियरहरूको भूमिकालाई सम्मान गर्नका लागि मनाइने गरिन्छ। प्रधानमन्त्री नरेन्द्र मोदीले एम विश्वेश्वरैयाको जयन्तीमा उहाँलाई श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। सोसियल मिडिया श्री मोदीले भन्नुभयो, एम विश्वेश्वरैया एक इन्जिनियरिङ प्रतिभा हुनुहुन्थ्यो जसको राष्ट्र निर्माणको दूरदृष्टिले नागरिकहरूलाई सदैव प्रेरित गरिरहनेछ र उहाँले भन्नुभयो उहाँ एक कर्मयोगी पनि हुनुहुन्थ्यो। यस अवसरमा रक्षा मन्त्री राजनाथ सिंह र गृहमन्त्री अमित शाहले पनि उहाँको जयन्तीमा श्रद्धाञ्जली अर्पित गर्नुभएको छ।
3: महान इंजीनियर्स की हमारी विरासत में एक ऐसा रत्न भी हमें मिला जिसके कार्य आज भी लोगों को अचंभित कर रहे हैं, और वे थे भारत रत्न डॉक्टर एम विश्वेश्वरैया। उन्हीं की याद में 15 सितंबर को इंजीनियर्स डे के रूप में मनाया जाता है। उनके पद चिन्हों पर चलते हुए हमारे देश के इंजीनियर पूरे विश्व में अपनी अलग पहचान बना चुके। मैं इस अवसर पर सभी इंजीनियरों को उनकी निर्माण शक्ति को आदरपूर्वक नमन करता हूं।
0: भारतको राष्ट्रिय लोकसेवा प्रसारक दूरदर्शनले आज आफ्नो 67 स्थापना दिवस मनाइरहेको छ। यो लोकसेवा प्रसारकको शुरूआत 1959 अल इण्डिया रेडियो अन्तर्गत एक प्रायोगिक टेलिभिजन सेवाको रूपमा भएको थियो। विगतका दिनहरूमा जनजनसम्म जानकारी फैलाउने, संस्कृतिलाई सुदृढ पार्ने र राष्ट्रिय एकताको लागि यो एउटा महत्वपूर्ण मञ्च बनेको छ। भारतीय जनता पार्टीले पश्चिम बंगालमा हुने आगामी विधानसभा उपचुनावका लागि आफ्ना उम्मेद्वारहरूको नाम दाङको घोषणा गरेको छ। पार्टीले रेजीनगर सीटबाट साखाराव सरकारलाई उम्मेद्वार बनाएको छ भने

हसिरानी रथ नन्दीग्राम विधानसभा सिटबाट पार्टीको उम्मेद्वार हुनेछन्। अमेरिकाको एक संघीय अदालतले विदेशी विद्यार्थी र पत्रकारहरूको अमेरिका बस्ने अवधिमा ट्रम्प प्रशासनको कडा सीमालाई अस्थायी रूपमा रोक लगाएको छ। अदालतले यो नीति लागू गर्नाले अमेरिकाको अर्थव्यवस्था र उच्च शिक्षा प्रणालीमा ठूलो क्षति पुग्ने बताएको छ। ट्रम्प प्रशासनले यस वर्ष जुलाईमा यो नियमलाई अन्तिम रूप दिएको थियो। भारत र अफगानिस्तान बीच टी20 क्रिकेट म्याचहरूको श्रृङ्खलाको दोस्रो म्याच आज दिल्लीको अरुण जेटली स्टेडियममा खेलिनेछ। म्याच साँझ 7 बजेदेखि सुरु हुनेछ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्तमा यस बुलेटिनका प्रमुख समाचार। रक्षा मन्त्री राजनाथ सिंहले रक्षा क्षेत्रमा आत्मनिर्भरताका लागि पारस्परिक सहयोग धेरै महत्वपूर्ण भएको बताउनु भएको छ। उत्तर प्रदेश, उत्तराखण्ड, हिमाचल प्रदेश, हरियाणा, राजस्थान र दिल्लीका मुख्यमन्त्रीहरूले यमुना नदीको पुनरुद्धारका लागि किसाउ बहुउद्देश्यीय बाँध परियोजना सम्झौतामा हस्ताक्षर गरेका छन्। पर्यावरण मन्त्री भूपेन्द्र यादवले सतत विकास ढाँचामा चक्रीय अर्थव्यवस्थाका सिद्धान्तहरू सम्मिलित गर्ने भारतको प्रतिबद्धता दोहोर्याउनु भएको छ। विश्व चक्रीय अर्थव्यवस्थाको बैठक गान्धीनगरमा शुरू भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले भारत रत्न मोक्षगुण्डम विश्वेश्वरैयाको जयन्तीको अवसरमा उहाँलाई राष्ट्र निर्माणको कर्मयोगी बताउनु भएको छ। समाचार पूरा भयो।

अब प्रस्तुत छ समसामयिक समीक्षा, अनुवादक तथा वाचक प्रवेश राय। विषय रहेको छ प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा ब्रिक्स सम्मेलनका क्रममा बुरुन्डी, नाइजेरिया, दक्षिण अफ्रिका, फिलिपिन्स, कजाकिस्तान र युगाण्डाका नेताहरूसँग द्विपक्षीय भेटवार्ता। आलेख विदेश सेवा डेस्क एनएसडी आकाशवाणी। नयाँ दिल्लीमा आयोजित 18 ब्रिक्स शिखर सम्मेलनको क्रममा प्रधानमन्त्री श्री नरेन्द्र मोदीले अफ्रिकी संघका अध्यक्ष तथा बुरुन्डी गणतन्त्रका राष्ट्रपति एवारिस्टे नादिशिमिए, दक्षिण अफ्रिका गणतन्त्रका राष्ट्रपति सिरिल रामाफोसा, नाइजेरिया संघीय गणतन्त्रका उपराष्ट्रपति कासिम सेठिमा मुस्तफा, युगाण्डा गणतन्त्रकी उपराष्ट्रपति जेसिका रोज एपल अलुपो, फिलिपिन्स गणतन्त्रका राष्ट्रपति फर्डिनान्ड आर मार्कोस जुनियर र कजाकिस्तान गणतन्त्रका राष्ट्रपति कासिम जोमाट तोखायेपसँग द्विपक्षीय भेटवार्ता गर्नुभयो। श्री मोदी र अफ्रिकी संघका अध्यक्ष श्री एवारिस्टे नादिशिमिएले सन् 2023 भारतको अध्यक्षताको समयमा अफ्रिकी संघलाई G20 दायराभित्र ल्याउन भारतले खेलेको भूमिकाको स्मरण गरे। उहाँहरूले भारत अफ्रिकी संघ साझेदारी ग्लोबल साउथ भित्रको सहकार्यको एक मुख्य स्तम्भ भएको कुरामा जोड दिए। उहाँहरूले आपसी अनुकूल मितिमा चौथो भारत अफ्रिकी फोरम शिखर सम्मेलनको शीघ्र आयोजना गर्ने विषयमा पनि छलफल गरे। प्रधानमन्त्रीले इबोलाको प्रकोप विरुद्ध सफलतापूर्वक लडेकोमा अफ्रिकी संघको नेतृत्वको प्रशंसा गर्नुभयो। अफ्रिकी संघका अध्यक्षले प्रकोप नियन्त्रणमा मद्दत गर्न भारतले अफ्रिका सीलाई उपलब्ध गराइएको चिकित्सा सहयोगको सराहना गर्नुभयो। दुई नेताहरूले भारत बुरुन्डी सम्बन्ध बारे छलफल गर्नुभयो, जुन न्यानोपन, ऐक्यबद्धता र साझा विकासका आकांक्षाहरूद्वारा परिभाषित रहँदै आएको छ। प्रधानमन्त्री नरेन्द्र मोदी र दक्षिण अफ्रिका गणतन्त्रका राष्ट्रपति सिरिल रामाफोसाले सहकार्यका विभिन्न क्षेत्रमा हासिल भएका प्रगतिहरूको समीक्षा गरे र भारत र दक्षिण अफ्रिका बीचको बहुआयामिक रणनीतिक साझेदारीका विषयमा विचार आदान प्रदान गरे। उहाँहरूले भारत र दक्षिण अफ्रिका बीचको घनिष्ठ र दीर्घकालीन सम्बन्ध, साझा ऐतिहासिक सङ्घर्ष, बलियो सांस्कृतिक निकटता, सुदृढ आर्थिक सम्बन्ध र जनस्तरको गहिरो सम्पर्कमा आधारित रहेको कुरा पुष्टि गरे। दुई नेताहरूले आपसी हितका विभिन्न विश्वव्यापी मुद्दाहरूमा विचार आदान प्रदान गरे र बहुपक्षीय मञ्चहरूमा घनिष्ठ समन्वय कायम राख्न सहमत भए। दक्षिण अफ्रिकाबाट भारतमा चितुवाहरूको सफल स्थानान्तरणको सन्दर्भमा प्रधानमन्त्रीले दक्षिण अफ्रिकालाई इन्टरनेसनल बिग क्याट अलायन्समा सामेल हुने विषयमा विचार गर्न आग्रह गर्नुभयो। प्रधानमन्त्री श्री नरेन्द्र मोदी र नाइजेरियाको संघीय गणतन्त्रका उपराष्ट्रपति श्री कासिम सेटिमा मुस्तफाले भारत नाइजेरिया बीचको बहुआयामिक सम्बन्धको समीक्षा गरे र विभिन्न क्षेत्रमा भइरहेको निरन्तर प्रगतिप्रति सन्तुष्ट व्यक्त गरे। उहाँहरूले छलफल, व्यापार, लगानी, रक्षा र सुरक्षा, ऊर्जा साझेदारी, कृषि, स्वास्थ्य र डिजिटल प्रविधि जस्ता प्रमुख क्षेत्र

क्षेत्रमा केन्द्रित राखे। उहाँहरूले भारत नाइजेरिया रणनीतिक साझेदारीलाई अझ सुदृढ बनाउने आफ्नो प्रतिबद्धता पनि दोहोर्याए। प्रधानमन्त्री मोदीले नाइजेरियासँगको साझेदारी सुदृढ गर्न र अफ्रिकासँगको संलग्नता अझ गहिरो बनाउन भारतको निरन्तर प्रतिबद्धतामा जोड दिनुभयो। उपराष्ट्रपति सेटिमा मुस्तफाले भारतको विकास सम्बन्धी अनुभव तथा नाइजेरियाको क्षमता अभिवृद्धि र आर्थिक विकासमा भारतले पुर्याएको योगदानको प्रशंसा गर्नुभयो। बैठकले भारत र नाइजेरिया बीच अझ बलियो र भविष्यमुखी साझेदारी निर्माण गर्ने तथा दुवै देश र बृहत्तर ग्लोबल साउथमा शान्ति, समृद्धि र विकासमा योगदान पुर्याउने साझा प्रतिबद्धतालाई पुनः पुष्टि गर्यो।

समय अहिले दिउँसोको 3 बजिरहेछ र श्रोताले सुन्दै हुनुहुन्छ आकाशवाणीको नेपाली प्रसारण सेवा र अबको यो समय हो हिन्दी फिल्मी गीतहरूको ताउनोस केही क्षण आनन्द लिउँ। त प्रथममा स्वीकार्नुहोस् फिल्म जन्नतबाट केकेको शर्मा, शब्द रहेको छ शहीद क्वाद्रीको अनि सङ्गीत प्रीतमको।

संगीत एउटा यस्तो साथी हो जसले हाम्रो मौनतालाई पनि बुझ्छ। हामीले आफ्नो पीडा कसैलाई भन्न नसक्दा एउटा गीतले हाम्रो मनको कुरा भनिदिन्छ। कहिलेकाहीँ एउटा धुनले हजारौँ शब्दभन्दा बढी सान्त्वना दिन सक्छ। यही कारणले संगीतलाई आत्माको भाषा भनेर भनिन्छ। र अब यहाँहरू समक्ष सुनिरहेछौँ फिल्म कवि अलविदा ना केनाबाट सोनु निगम अनि अल्का याग्निकको युगल शर्मा, शब्द जावेद अख्तरको अनि सङ्गीत शङ्कर एसान लैको।

त श्रोता, हामी कार्यक्रमको अन्ततिर आइसकेका छौँ र यो अन्तिम कोसेली यहाँहरूको निम्ति कैलाश खेरको शर्मा, शब्द अनि सङ्गीत परेश अनि नरेश कामतको। त स्वीकार्नुहोस् कार्यक्रमको यो अन्तिम कोसेली।

0: फिल्म संगीतको प्रसारणपछि अबको क्रममा समय भएको छ समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार सुष्मा तामाङबाट सुन्नुहोस्।

सिक्किमका लोकसभा सांसद डाक्टर इन्द्रहाङ सुब्बाले आज लोकभवनमा राज्यपाल ओम प्रकाश माथुरसँग शिष्टाचार भेट गर्नुभएको छ। भेटका क्रममा सांसद सुब्बाले केन्द्र र राज्य सरकारद्वारा सिक्किममा सञ्चालन भइरहेका विभिन्न परियोजना तथा विकास सम्बन्धी पहलहरूबारे राज्यपाललाई जानकारी गराउनुभयो। उहाँले राज्यको विकास तथा जनकल्याणसँग सम्बन्धित विभिन्न महत्वपूर्ण विषयमा भइरहेका कार्य प्रगतिबारे पनि जानकारी साझा गर्नुभएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ। सांसद इन्द्रहाङ सुब्बाले सिक्किमको निरन्तर विकास र प्रगतिसँग सम्बन्धित विषयमा मार्गदर्शन, सहयोग तथा महत्वपूर्ण सुझाव प्रदान गर्नुभएकोमा राज्यपालप्रति आभार व्यक्त गर्नुभयो। भारत सरकारको सूक्ष्म, लघु एवं मध्यम उद्यम एमएसएमई मन्त्रालयले इटानगर स्थित शाखा एमएसएमई विकास एवं सुविधा कार्यालयको माध्यमबाट अरुणाचल प्रदेशको पासीघाटमा महत्वपूर्ण पहल गरेको छ। यस कार्यालयले पासीघाट स्थित एलजीजे जीएचएसएसमा पीएम विश्वकर्म योजना अन्तर्गत एक दिवसीय जागरूकता कार्यक्रमको सफलतापूर्वक आयोजना गर्यो। यसको उद्देश्य कारीगरहरू अनि पीएम विश्वकर्म लाभार्थीहरूको उद्यमशीलता अनि विपणन क्षमतालाई सशक्त बनाउनु थियो। कार्यक्रममा कारीगर, पीएम विश्वकर्म लाभार्थीहरू, उद्यमीहरू, डीआईसी अधिकारीहरू, ब्याङ्किङ प्रतिनिधिहरू एवं डाक प्रतिनिधिहरूले उत्साहपूर्वक भाग लिएका थिए। मणिपुरका मुख्यमन्त्री युमनाम खेमचन्द सिंहले हिज इम्फाल पूर्वी जिल्लाको पोरोम्पत स्थित जवाहरलाल नेहरू आयुर्वेदिक विज्ञान संस्थान जेएनआईएमएसमा स्वास्थ्य सुविधाहरूलाई सुदृढ गर्नको निम्ति विभिन्न परियोजनाहरूको उद्घाटन गर्नुभयो। यी परियोजनाहरूमा बहुद्देश्य जिम, सिएसडीमा अटोक्लेव मसिन, सी आर्म डिजिटल R90 डिजिटल रेडियोलोजी अनि फ्लोरोस्कोपी सिस्टम, ई गभर्नेन्स फाउन्डेसन अन्तर्गत कार्डियो हस्पिटल म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम, जेएनआईएमएस कर्मचारी प्रबन्धन प्रणाली, एसबीआई कलेक्ट अनि लिक्विड मेडिकल अक्सिजन प्लान्ट सामेल छ। सिक्किम विधानसभाका अध्यक्ष मिङमा नोर्बु शेर्पा, उपाध्यक्ष राजकुमारी थापासहित वरिष्ठ अधिकारीहरूले हिजो दक्षिण अफ्रिकाको केपटाउन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आयोजित 42 राष्ट्रमण्डल संसदीय संघ सिपिए साना शाखा सम्मेलनमा सहभागिता जनाएका छन्। सम्मेलनको उद्घाटन सत्रको उद्घाटन अध्यक्ष भ्यालेरी वुड्सले गर्नुभएको थियो। कार्यक्रममा राष्ट्रमण्डल भरिका 50 बढी साना शाखाका प्रतिनिधिहरू सहभागी भएका थिए। सिक्किम विधानसभाले आज बिहान जारी एक प्रेस विज्ञप्तिमा उक्त जानकारी गराएको छ। उद्घाटन सत्रपछि साना क्षेत्र अधिकारका शक्तिको पृथकीकरणको महत्व तथा संसदीय बजेट कार्यालयलाई सहयोग विषयमा कार्यशाला आयोजना गरिएको थियो। 42 सिपिए साना शाखा सम्मेलन राष्ट्रमण्डलमा स्वतन्त्र र सक्षम संसदलाई सहयोग भन्ने विषयवस्तुमा आयोजना भएको बताइएको छ। सिक्किम विधानसभाकी उपाध्यक्ष राजकुमारी थापाले केपटाउन राष्ट्रिय सम्मेलन केन्द्रमा आयोजित राष्ट्रमण्डल महिला संसदहरूको बैठक तथा कार्यशालामा पनि सहभागिता जनाउनुभयो। साँझ प्रतिनिधि मण्डलले केपटाउन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमै आयोजित 69 राष्ट्रमण्डल संसदीय सम्मेलनको औपचारिक उद्घाटन तथा स्वागत समारोहमा सहभागिता जनाए। नगाउँ लोकसभा

उपचुनावका लागि कांग्रेस उम्मेद्वार घोषित भएपछि शिवमणि बोराले गौरव गोगोईप्रति आभार प्रकट गर्नुभएको छ। बोराले टिकट पाएपछि सोसियल मिडिया पोस्टको माध्यमले गोगोईप्रति आभार व्यक्त गर्नुभयो। नगाउँमा उहाँले नै चुनावको प्रमुख फ्याक्टर हुन्। उहाँले दावी गर्दै भन्नुभयो, आगामी उपचुनावमा उनको जित 100% सुनिश्चित छ। विशेष सूचनाको आधारमा आसाम मेघालय सीमामा डिगोरखाल चेक पोइन्टमा आज बिहान वाहनबाट 35.159 किलो संदिग्ध गाँजा बरामद गरिएको छ। यस मामिलामा पुलिसले नलबाडी निवासी एक अभियुक्तलाई पक्राउ गरेको छ। मौसम विभागले आज हरियाणा, पंजाब, तामिलनाडु, दिल्ली, कच्च, दक्षिण आन्तरिक कर्नाटक, पुडुचेरी, केरला, पश्चिम बंगालको तराई क्षेत्र, सिक्किम, आसाम, अरुणाचल प्रदेश अनि मेघालयमा भारी वर्षाको अनुमान व्यक्त गरेको छ। अरुणाचल प्रदेशका मुख्यमन्त्री पेमा खाण्डुले भारतका विविध भाषा र संस्कृतिलाई जोड्न हिन्दीले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो। हिजो हिन्दी दिवसको अवसरमा उहाँले हामीले हिन्दीप्रतिको हाम्रो सम्मान र प्रेमलाई अझ बलियो बनाउनुपर्छ भनी बताउनुभयो। आकाशवाणीबाट सुन्दै हुनुहुन्थ्यो समाचार पूरा भयो। अघिल्लो समाचार लिएर हामी 3:45 मिनटमा पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

श्रोताहरू अहिले हुनुहुन्छ आकाशवाणीको नेपाली प्रसारण सेवासँग र अब अघिल्लो क्रममा सुनाइरहेछौँ कार्यक्रम गीत सङ्गीत अन्तर्गत केही लोक अनि आधुनिक गीतहरू। जीवन आफैमा एउटा सङ्गीत जस्तै हो, कहिले मधुर धुन बज्छ, कहिले दुःखको स्वरहरू सुनिन्छन् त कहिले उतार चढाउको तालहरू आउँछन्। तर हरेक स्वर र ताल मिलेर नै जीवनको सुन्दर गीत बन्छ। यसैले जीवनमा आएका हरेक परिस्थिति र अनुभवलाई स्वीकार गर्दै आफ्नै धुनमा अघि बढ्न सक्नु नै जीवनको वास्तविक कला हो। त कार्यक्रम गीत सङ्गीतको प्रथम कोशेली स्विकार्नुहोस् कर्म ग्याल्जेन लामाको शर्मा, शब्द गोविन्द हुमागेनको अनि सङ्गीत कर्म ग्याल्जेन लामाकै।

एउटा राम्रो गीतले हाम्रो सोच बदल्न सक्छ, एउटा मधुर धुनले हाम्रो मन बदल्न सक्छ, र एउटा भावपूर्ण शब्दले हाम्रो जीवनको कुनै क्षणलाई अविस्मरणीय बनाउन सक्छ। सङ्गीतमा मानिसको भावना छुने, सम्झना जगाउने र आशा जगाउने अद्भुत क्षमता हुन्छ। र अब अघिल्लो गीत रहेको छ योगेन्द्र घतानीको शर्मा, शब्द सुशील मुखियाको अनि सङ्गीत सूर्यमान मुखियाको।

र श्रोताले भर्खरै सुन्नुभयो अनुपमा प्रधानको शर्मा, सङ्गीत थियो जीवन प्रकाश प्रधानको। र अब अघिल्लो गीत सुनाउन लागिरहेछौँ रोना छेत्रीको शर्मा, सङ्गीत सुरेन बर्मेको।

0: प्रकाश प्रधान अनि स्वरबानिका प्रधानको रहेको यस गीतसँगै अब आजलाई यतिमा नै पूरा हुँदछ कार्यक्रम गीत संगीत सुन्दै हुनुहुन्छ आकाशवाणीको नेपाली प्रसारण सेवा र अबको क्रममा समय भएको छ समाचारको।
1: यो आकाशवाणी हो, समाचार मनिषा छेत्रीबाट सुन्नुहोस्। मुख्य समाचार। रक्षा मन्त्री राजनाथ सिंहले भन्नुभयो रक्षा अनुसन्धान अनि विकास संगठन डीआरडीओ तथा उद्योगबीच साझेदारीले भारतलाई रक्षा विनिर्माणको वैश्विक केन्द्र बनाउनमा महत्वपूर्ण भूमिका निभाउन सक्नेछ। उत्तर प्रदेश, उत्तराखण्ड, हिमाचल प्रदेश, हरियाणा, राजस्थान अनि दिल्लीका मुख्यमन्त्रीहरूले आज यमुना नदीको पुनरुद्धारका लागि किसाउ बहुउद्देश्य बाँध परियोजना सम्झौतामा हस्ताक्षर गरेका छन्। केन्द्रीय वित्त मन्त्री निर्मला सीतारामनले भन्नुभयो शिक्षा जीवनमा सुधार ल्याउने सबैभन्दा असल माध्यमहरूमध्ये एक हो। बिहारको बाढी प्रभावित जिल्लाहरूमा राहत अनि बचाव कार्य जारी छ र भारत अनि क्यानाडाले प्रस्तावित व्यापक आर्थिक भागीदारी सम्झौताका लागि नयाँ दिल्लीमा चौथो चरणको वार्ता सुरु गरेको छ। समाचार विस्तारमा। रक्षा मन्त्री राजनाथ सिंहले भन्नुभयो रक्षा अनुसन्धान अनि विकास संगठन डीआरडीओ तथा उद्योगबीच साझेदारी भारतलाई रक्षा विनिर्माणको वैश्विक केन्द्र बनाउनमा महत्वपूर्ण भूमिका निभाउन सक्नेछ। श्री सिंहले नयाँ दिल्लीमा डीआरडीओ इन्डस्ट्री सिनर्जी मिट विमर्श 2026 सम्बोधित गर्नुभयो। रक्षा मन्त्रीले भन्नुभयो डीआरडीओले मिसाइलदेखि लिएर रडार, लडाकु विमानदेखि पनडुब्बी अनि इलेक्ट्रोनिक युद्ध प्रणालीदेखि कृत्रिम बुद्धिमत्तासम्म हरेक क्षेत्रमा आफ्नो क्षमता साबित गरेको छ। श्री सिंहले भन्नुभयो पछिल्लो केही वर्षहरूमा रक्षा क्षेत्रमा गरिएका सुधार अभूतपूर्व छ अनि धेरै महत्वपूर्ण निर्णय गरिएको छ। उत्तर प्रदेश, उत्तराखण्ड, हिमाचल प्रदेश, हरियाणा, राजस्थान अनि दिल्लीका मुख्यमन्त्रीहरूले आज यमुना नदीको पुनरुद्धारका लागि किसाउ बहुउद्देश्य बाँध परियोजना सम्झौतामा हस्ताक्षर गरेका छन्। नयाँ दिल्लीमा गृहमन्त्री अमित शाहको उपस्थितिमा सम्झौतामा हस्ताक्षर गरियो। यस अवसरमा केन्द्रीय जलशक्ति मन्त्री सीआर पाटिल, केन्द्रीय गृह सचिव, केन्द्रीय जल संसाधन सचिव अनि सम्बन्धित राज्यका मुख्य सचिव पनि उपस्थित थिए। पर्यावरण, वन तथा जलवायु परिवर्तन मन्त्री भूपेन्द्र यादवले सतत विकास ढाँचामा चक्रीय अर्थव्यवस्थाका सिद्धान्तहरू सम्मिलित गर्ने भारतको प्रतिबद्धतामा बल दिनुभयो। उहाँले भन्नुभयो प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारतले पुनः प्रयोग, मर्मत र संरक्षणका आफ्ना प्राचीन पद्धतिहरूलाई समकालीन नीतिहरूमा आधुनिक रूप दिइरहेको छ। गुजरातमा गान्धीनगरको महात्मा मन्दिरमा आयोजित विश्व सक्रिय अर्थव्यवस्था मञ्च WCEF 2026 को 10 संस्करणको उद्घाटनमा उहाँले विस्तारित उत्पादक उत्तरदायित्व, EPR विनियम र मिशन लाइफ जस्ता पहलहरूलाई चक्रिय अर्थव्यवस्थामा महत्वपूर्ण कदम बताउनुभयो। भारतको राष्ट्रिय लोकसेवा प्रसारक दूरदर्शनले आज आफ्नो 67 स्थापना दिवस मनाइरहेको छ। यो लोकसेवा प्रसारकको सुरुवात 1959 अल इण्डिया रेडियो अन्तर्गत एक प्रायोगिक टेलिभिजन सेवाको रूपमा भएको थियो। विगतका दिनहरूमा जनजनसम्म जानकारी फैलाउने, संस्कृतिलाई सुदृढ पार्ने र राष्ट्रिय एकताको लागि यो एउटा महत्वपूर्ण मञ्च बनेको छ। दूरदर्शन एउटा यस्तो माध्यम हो जसले सेटेलाइट र डाइरेक्ट टु होम जस्ता धेरै सेवाहरू मार्फत 100% जनसङ्ख्यासम्म पुग्ने माध्यम बनेको छ।
2: 15 सितम्बर 1959 को दूरदर्शन की स्थापना के साथ भारत में टेलीविजन प्रसारण की शुरुआत हुई। तत्कालीन राष्ट्रपति डॉक्टर राजेंद्र प्रसाद ने इसी दिन दूरदर्शन के पहले प्रसारण का उद्घाटन किया था। वर्ष 1982 में दिल्ली एशिया खेलों के दौरान रंगीन टेलीविजन की शुरुआत ने दूरदर्शन के प्रसारण और दर्शकों की संख्या को नई ऊंचाई दी। वर्तमान में दूरदर्शन के 35 सैटेलाइट चैनल और 66 स्टूडियो केंद्र हैं। ये 24 से अधिक भाषाओं और विभिन्न बोलियों में कार्यक्रम प्रसारित करता है। दूरदर्शन ने रामायण, भारत, हम लोग, बुनियाद, चाणक्य, मालगुडी डेज, शक्तिमान, चित्रहार, फौजी सर्कस और उड़ान जैसे कई लोकप्रिय और यादगार धारावाहिक भी प्रसारित किए। आरजू के साथ शिवांग मिश्रा, आकाशवाणी समाचार, दिल्ली।
1: केन्द्रीय वित्त मन्त्री निर्मला सीतारामनले भन्नुभयो शिक्षा जीवनमा सुधार ल्याउने सबैभन्दा असल माध्यम

0: मध्ये एक हो। चेन्नईमा एक कार्यक्रमलाई सम्बोधित गर्दै उहाँले भन्नुभयो, यो समय सम्पूर्ण विश्वमा अनिश्चितताको वातावरण छ। उहाँले भन्नुभयो, विश्वको विभिन्न भागमा युद्ध जस्तो स्थितिका कारण आर्थिक परिस्थितिहरू पनि अस्थिर देखिएको छ। तथापि श्रीमती सीतारामनले भन्नुभयो, भारतको अर्थव्यवस्था बलियो अनि स्थिर गतिले अघि बढ़िरहेको छ तथा देशको आर्थिक वृद्धि दर 7.8% छ। उहाँले भन्नुभयो, वैश्विक स्तरमा प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्व खुबै बलियो रहेको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशल मीडिया ह्यान्डल एक्समा @AIR News Khorsang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। भारत रत्न मोक्षगुण्डम विश्वेश्वर रैयाको जयन्तीको अवसरमा आज देशभरि राष्ट्रिय इन्जिनियर दिवस मनाइँदैछ। उहाँ भारतका महानतम इन्जिनियरहरूमध्ये एक हुनुहुन्थ्यो। यो दिवस प्रतिवर्ष 15 सितम्बरमा विश्वेश्वर रैयाको योगदानलाई स्मरण गर्न र राष्ट्रको विकासमा इन्जिनियरहरूको भूमिकालाई सम्मान गर्नका लागि मनाइने गरिन्छ। प्रधानमन्त्री नरेन्द्र मोदी, रक्षा मन्त्री राजनाथ सिंह र गृहमन्त्री अमित शाहले एम विश्वेश्वर रैयाको जयन्तीमा उहाँलाई श्रद्धाञ्जली अर्पित गर्नुभयो। बिहारको बाढ़ी प्रभावित जिल्लाहरूमा राहत अनि बचाव कार्य जारी छ। मुख्यमन्त्री सम्राट चौधरीले आज प्रभावित परिवारहरूलाई वित्तीय सहायता जारी गर्नुभयो। एक रिपोर्ट।
1: राज्य के 15 जिलों के 88 प्रखंडों में करीब 49 लाख से अधिक की आबादी बाढ़ से प्रभावित है। मुख्यमंत्री ने बताया कि केंद्रीय दल के बिहार दौरे को लेकर उनकी गृह मंत्री अमित शाह से बातचीत हुई है।
2: आदरणीय प्रधानमंत्री जी ने एक टीम बनाने का निर्देश दिया है। गृह मंत्री जी का फोन आया था कि हम लोग एक केंद्रीय टीम केंद्रीय मंत्री के स्तर पर बिहार शिवराज सिंह चौहान जी के नेतृत्व में आएगा। मैं आदरणीय प्रधानमंत्री जी को धन्यवाद देता हूँ, शुभकामना देता हूँ।
1: आकाशवाणी समाचार के लिए से
0: संसदीय कार्यमन्त्री किरेन रिजिजूले भन्नुभयो, आज भारत विश्वको सबैभन्दा ठूलो लोकतन्त्र हो अनि यो भागीदारी संवाद समानता अनि संवैधानिक मूल्यहरूको सिद्धान्तमा बलियोसित कायम छ। अन्तर्राष्ट्रिय लोकतन्त्र दिवसको अवसरमा सोशल मीडिया पोस्टमा श्री रिजिजूले नागरिकहरूसित लोकतन्त्रको भावनाको उत्सव मनाउने आह्वान गर्नुभयो। उहाँले भन्नुभयो, लोकतन्त्रले हरेक नागरिकलाई आफ्नो विचार राख्ने अधिकार दिदछ। भारत अनि क्यानाडाले प्रस्तावित व्यापक आर्थिक भागीदारी सम्झौताका लागि नयाँ दिल्लीमा चौथो चरणको वार्ता सुरु गरेको छ। दुई देश वर्ष 2030 द्विपक्षीय व्यापारलाई 50 अरब डलरसम्म बढ़ाउने प्रयासमा छ। पाँच दिनको यो वार्ता हिजोदेखि सुरु भएर 18 सेप्टेम्बरसम्म चल्नेछ, जसमा वस्तुहरू अनि सेवाहरूको व्यापार, मूल स्थानको नियम तथा तकनिकी व्यापार बाधाहरू सहित धेरै महत्वपूर्ण मुद्दामाथि चर्चा हुनेछ। दुई देश बीच द्विपक्षीय व्यापार वर्ष 2024-25 8 अरब 66 करोड डलरबाट घटेर वर्ष 2025-26 7 अरब 95 करोड डलर रह्यो, जो 8.22% कम हो। लोकसभा अध्यक्ष ओम बिरलाले भन्नुभयो, लोकतन्त्र भारतका लागि नयाँ अवधारणा होइन, यो देशको सभ्यतागत परम्पराहरूसित जोडिएको छ। आज अन्तर्राष्ट्रिय लोकतन्त्र दिवसको अवसरमा सोशल मीडियामा श्री बिरलाले भन्नुभयो, भारतलाई विश्वको सबैभन्दा ठूलो लोकतन्त्रको रूपमा आफ्नो स्थिति सँगसँगै आफ्नो प्राचीन सभ्यतामा निहित लोकतान्त्रिक परम्परामा पनि गर्व छ। उहाँले भन्नुभयो, प्रतिनिधि लोकतन्त्रको आधुनिक संस्थाहरूको अस्तित्वमा आउनुभन्दा धेरै अघि प्राचीन भारतीय ग्रन्थहरूमा सामूहिक विचार विमर्श अनि सार्वजनिक सभाहरूको उल्लेख पाइन्छ। भारतीय जनता पार्टीले पछिल्लो सप्ताह दिल्लीमा आयोजित ब्रिक्स शिखर सम्मेलनको रात्रि भोजमा कांग्रेस शासित तीन राज्यका मुख्यमन्त्रीहरूको अनुपस्थितिको आलोचना गरेको छ। नयाँ दिल्लीमा संवाददाता सम्मेलनमा भाजपा नेता अनि सांसद बाँसुरी स्वराजले भन्नुभयो, राजनैतिक अनि वैचारिक मतभेद हुन सक्छ, तर जब भारत अनि राष्ट्रिय हितको कुरा आउँछ तब कुनै पनि प्रकारको मतभेद हुनुहुँदैन। बंगलादेशमा अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले ढाकामा भएको विरोध प्रदर्शन अवधि भएको हत्याहरको मामिलामा आवामी लीगका महासचिव अनि पूर्व मन्त्री ओबैदुल कादर समेत 7 दोषीहरूलाई मृत्युको सजाय सुनाएको छ। यो समाचार युट्युबमा @AIR News Khorsang मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा पुनः एकचोटि मुख्य समाचार। रक्षा मन्त्री राजनाथ सिंहले भन्नुभयो, रक्षा अनुसन्धान

विकास संगठन डीआरडीओ तथा उद्योगबीच साझेदारीले भारतलाई रक्षा विनिर्माणको वैश्विक केन्द्र बनाउनमा महत्वपूर्ण भूमिका निभाउन सक्नेछ। उत्तर प्रदेश, उत्तराखण्ड, हिमाचल प्रदेश, हरियाणा, राजस्थान अनि दिल्लीका मुख्यमन्त्रीहरूले आज यमुना नदीको पुनरुद्धारका लागि किसाउ बहुउद्देश्य बाँध परियोजना सम्झौतामा हस्ताक्षर गरेका छन्। बिहारको बाढी प्रभावित जिल्लाहरूमा राहत अनि बचाउ कार्य जारी छ। भारत अनि क्यानाडाले प्रस्तावित व्यापक आर्थिक भागीदारी सम्झौताका लागि नयाँ दिल्लीमा चौथो चरणको वार्ता सुरु गरेको छ। सुन्नुहुँदै थियो समाचार पूरा भयो।

0: समय अपराह्न 4 बजिरहेछ र श्रोताले सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्र एफएम 103.5 MHz र कार्यक्रमहरू प्रसारण भइरहेछ आकाशवाणी दार्जिलिङ एफएम 100.2 MHz र प्रसार भारतीको वेब्स ओटिटी प्लेटफर्म अनि न्युज अन एआईआर एपमा पनि र अब हाम्रो अघिल्लो प्रस्तुति रहनेछ साप्ताहिक कार्यक्रम घर संसार र यसअघि सुनौ यो छोटो सन्देश
1: वीडियो लाइक करने के पैसे मिलेंगे सो इजी
2: अनजान लिंक्स पर क्लिक मत कीजिए आरबीआई कहता है
3: जानकार बनिए सतर्क रहिए

आदरणीय श्रोताहरू, साप्ताहिक घर संसार कार्यक्रममा हजुरहरूलाई न्यानो स्वागत जनाउँदै आजको हाम्रो कार्यक्रम प्रस्तुत गरिरहेछौ। र श्रोताहरूलाई हामी सधैँ नै राम्रो राम्रो विषयहरूमा चर्चा परिचर्चा गरी सुनाउने गर्छौँ भने आज पनि हामीले नारीहरूको निम्ति एउटा राम्रो विषय नै लिएर आएका छौँ। र अब विषयलाई अगाडि सार्नुभन्दा पहिला चाहिँ हामी श्रोताहरूलाई एउटा गीत सुनाई मनोरञ्जन गरिरहेछौँ।

0: र श्रोताहरू हजुरहरूलाई गीत सुनाई मनोरञ्जन गरे पश्चात अब हामी कार्यक्रमतर्फ अगाडि बढिरहेछौँ र अघि नै मैले भनिसकेकी छु कि आज हामीले राम्रो विषय नै लिएर आएका छौँ भनेर र आजको विषय रहेको छ ग्रामीण नारी आर्थिक उन्नतिको दिशामा भनौँ अब ग्रामीण नारीहरू हामी चाहिँ कसरी चाहिँ आर्थिक उन्नतितर्फ लाग्नुपर्ने अनि देशलाई के सगट पुर्याउनु सक्छौँ हामीले है यस विषयमा केही कुरो जानकारी गराउनको निम्ति हामीले हाम्रो स्टुडियोमा अतिथि पनि निम्ताएका छौँ र यहाँ हुनुहुन्छ सबनम प्रधान बहिनी बहिनीलाई स्वागत छ हाम्रो स्टुडियोमा
1: हुन्छ दिदी पहिला त दिदीलाई धेरै धेरै धन्यवाद है उहाँले फेरि आफ्नो घर संसार कार्यक्रममा मलाई निम्तो दिनुभएकोमा अनि यस्तो महत्त्वपूर्ण विषयमा मेरो विचार प्रस्तुत गर्न मौका दिनुभयो साथै हाम्रो घर संसार कार्यक्रम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतावर्गलाई म सबनमबाट न्यानो अभिवादन हुन्छ समय खेरो नफाली आजको विषयमाथि चर्चा गरौँ आज मेरो चर्चाको विषय छ ग्रामीण नारी आर्थिक उन्नतिको दिशामा
0: हजुर हजुर बहिनी र अब हामी सुरु गरौँ न त होइन बहिनी
1: हजुर दिदी सबैलाई थाहा भएकै कुरा हो भारत एक कृषि प्रधान देश हो यहाँको ठुलो जनसङ्ख्या ग्रामीण क्षेत्रमा बसोबास गर्दछ जसमा महिलाहरूको जनसङ्ख्या अधिक छन् विगत समयमा ग्रामीण महिलाहरू घरभित्रको कामकाज चुल्हा चौकामा सीमित थिए तर वर्तमान समयमा चेतनाको स्तर वृद्धि भएसँगै ग्रामीण नारीहरू आर्थिक आत्मनिर्भरता र उन्नतिको दिशामा अगाडि बढिरहेका छन् देशको समग्र विकासका लागि ग्रामीण महिलाहरूको आर्थिक उन्नति अत्यन्त जरुरी भइसकेका छन् ग्रामीण नारी परिवार र समाजको महत्त्वपूर्ण आधार हुन् उनीहरूको आर्थिक सशक्तिकरण नै समग्र समाजको आर्थिक उन्नतिको महत्त्वपूर्ण आधार हो पहिलो ग्रामीण महिलाहरूलाई मुख्यत घरभित्रको काममा मात्र सीमित राखिन्थ्यो तर आज समय परिवर्तन भएको छ शिक्षा प्रविधि सरकारी कार्यक्रम तथा विभिन्न सामाजिक संस्थाहरूको सहयोगको कारण भारतीय ग्रामीण नारीहरू आर्थिक रूपमा आत्मनिर्भर बन्ने दिशामा अघि बढिरहेका छन् ग्रामीण नारीहरूलाई उचित शिक्षा तालिम रोजगार तथा आर्थिक स्रोतमा उचित रूपमा मद्दत दिन सके उनीहरू आत्मनिर्भर बन्न सक्छन् सरकारी लघु उद्योग आधुनिक कृषि तथा घरेलु उद्योग मार्फत ग्रामीण महिलाले आफ्नो आमदानी बढाउन सक्छन् यसले परिवारको जीवन स्तर सुधार्नका साथै गाउँको आर्थिक विकासमा पनि योगदान पुर्याउँछन् यसैले ग्रामीण नारीहरूलाई समान अवसर उचित शिक्षा सिप र आवश्यक सहयोग प्रदान गर्न आवश्यक छ आजको ग्रामीण नारीहरूको आर्थिक उन्नतिका लागि विभिन्न नयाँ दिशा र अवसरहरू सृजना भइरहेका छन् उदाहरणको रूपमा हामी स्वयं सहायता समूह अर्थात् सेल्फ हेल्प ग्रुपलाई लिन सक्छौँ
0: हजुर हजुर र बहिनी अब तपाईँले है यो स्वयं

0: ग्रुप भन्नुभयो होइन, सेल्फ हेल्प ग्रुप पनि भन्छौँ हामी है, र यो स्वयं सहायता वा स्वसहायता समूह भनेको चाहिँ के हो त, अब यसबारे पनि बताइदिनुहोस् न हाम्रो श्रोताहरूलाई।
1: धन्यवाद, निकै महत्त्वपूर्ण प्रश्न उठाउनु भयो। यो सेल्फ हेल्प ग्रुप वा स्वयं सहायता समूहलाई चाहिँ अङ्ग्रेजीमा सेल्फ हेल्प ग्रुप त भनिन्छ नै, अनि यसलाई आमा समूह पनि भनिन्छ, अनि बच्चा समूह पनि भन्न सक्छ है, किनभने यहाँ विशेष गरी आमा समूह नै यसमा चाहिँ भाग लिएका हुन्छ नि, विशेष गरी यो महिलाको एउटा सानो स्वैच्छिक समूह पनि भनिन्छ है। यसमा 10-20 जना स्थानीय महिलाहरू हुन्छन्। यस समूहको मुख्य उद्देश्य नियमित बचत गर्ने, आपतकालीन समयमा समूहभित्र सस्तो ब्याजमा ऋण दिने र उद्यमशीलता बढाउनु हो। यो समूहलाई राम्रोसँग सञ्चालन गर्नको निम्ति यसमा कोषाध्यक्ष, सचिव, अध्यक्ष चुनिएका हुन्छन्। समूहले राम्रो काम गर्दै गएपछि ब्याङ्कहरूले पनि बिना धितो वा इन्ट्रेस्टमा सस्तो ब्याज दरमा ऋण प्रदान गर्छन्। आजकल त सेल्फ हेल्प ग्रुपद्वारा स्थानीय जनतासँग मिलेर विभिन्न ठाउँहरू जस्तै कालिम्पोङ भयो है दिदी, अनि मिरिक, सिलगढी, दार्जिलिङ साथै हाम्रो खरसाङमा पनि हाटको सुरुवात गरेका छन्। जहाँ स्थानीय मानिसहरूले आफ्नो स्थानीय संस्कृति, रैथानी, खानपान र ग्रामीण महिला तथा स्वयं सहायता समूह सेल्फ हेल्प ग्रुपद्वारा आफैले बनाएको, पकाएको, फुलाएको फुलहरूको सामानहरू प्रदर्शन तथा बिक्री गर्छन्, जसले गर्दा ग्रामीण महिलाहरू आर्थिक उन्नतिको दिशातिर अग्रसर भएका छन्। यो हाटको स्थापनाले ग्रामीण नारीहरूलाई आर्थिक फाइदा मात्र होइन तर आफ्नो संस्कृति अनि परिचयलाई पनि दिगो राख्न सफल भएका छन्।
0: बहिनी कुरा काटेको जस्तो, अब हाम्रो यो जुन चाहिँ हाटहरू लाग्छ नि है विभिन्न जग्गामा है, हामीले देखिरहेका छौँ, र यो हाटहरूमा हाम्रो नारी दिदी बहिनीहरूले धेरै धेरै आफ्नो प्रतिभाहरू देखाइरहेका छन् है, आफ्नो कलाहरू देखाइरहेका छन् है, र त्यो सँगसँगै अब कतिजनाले नि खानेकुरोहरू पकाएर है, राम्रो राम्रो खानेकुरोहरू पकाएर भनौँ, अथवा हाम्रो जुन चाहिँ हामी जुन चाहिँ दैनिक अब खानेकुरोहरू खान्छौँ नि है, हाम्रो अब नेपाली खाना भनौँ न है, त्योहरू पनि प्रस्तुत गरिरहेको हामीले देखेका छौँ। सेलरोटीहरू भयो, गुन्द्रुकको अचार है, र हामीले देखेकोमा अब सिलगढीको जुन चाहिँ तपाईँले अहिले कुरा गर्नुभयो नि, त्यो हाटमा चाहिँ हामीले कालिम्पोङको नारीहरूले चाहिँ एकदमै राम्रो दहीहरू है, दुधहरू आफूले घरमै बनाएको क्या बहिनी, त्यस्तोहरू ल्याएको पनि हामीले देखेका छौँ। यसले गर्दा चाहिँ कस्तो हुन्छ भने, अब एउटादेखि दुईवटा, दुईवटादेखि तिनवटा है समूहहरू मिलेर है यसरी गर्नु सक्यो भने चाहिँ आफै आफमा स्वनिर्भर बन्ने एउटा मौका पनि हो है। सरकारले पनि अब हाम्रो नारीहरूको निम्ति विभिन्न प्रकारको योजनाहरू त दिइरहेको छ है, तर त्यो योजनाहरूलाई चाहिँ अब हामीले पनि अब हातमा लिनु पर्यो है, हातमा लिनु चाहिँ जान्नु पर्यो अथवा चलाउनु जान्नु पर्यो, र यसमा अब ऋणको व्यवस्थाहरू पनि छ होइन कतिवटा, तर अब यसलाई पनि हामीले ऋण दियो भन्दामा जतासुकै ऋण लिएर चलाउनु पनि त भएन नि होइन, त्यो यसलाई चाहिँ अब राम्रोसँगले है सबैजना मिलेर चाहिँ हाम्रो दिदीबहिनीहरूले गर्न सक्यो भने आर्थिक सहायता पनि हुने, फेरि भएन अब हाम्रो देशलाई पनि केही आर्थिक टेवा चाहिँ पुग्छ जस्तो मलाई लाग्छ होइन बहिनी।
1: ज्यू,
0: र अरू के छ भन्दा,
1: हजुर, यो हाटले गर्दा सयौँ ग्रामीण नारीहरूले प्रत्येक सप्ताह आमदानी गर्ने र आफ्नो खुट्टामा उभिने अवसर पनि पाएका
0: छन्।
1: सिप विकास, उद्यमशीलता र नवीन कृषि, अब यसबारे छोटो जानकारी लिऊँ है दिदी।
0: हजुर हजुर,
1: ग्रामीण नारीको आर्थिक उन्नतिका लागि सिप विकास अथवा स्किल डेभलपमेन्ट अर्को महत्त्वपूर्ण दिशा बनेको छ। प्रधानमन्त्री कौशल विकास योजना अन्तर्गत ग्रामीण महिलाहरूलाई विभिन्न आधुनिक सिपहरूको तालिम दिइन्छ। यसका साथै परम्परागत कृषि क्षेत्रमा मात्र सीमित नभएर महिलाहरूलाई आधुनिक कृषि प्रणाली जस्तै थोपा सिँचाइ भयो, टनेल खेती, च्याउ खेती, मौरी पालन र कुखुरा पालन जस्ता उच्च आय दिने क्षेत्रमा आकर्षित गरिँदैछ। स्टार्ट अप इन्डिया र स्ट्यान्ड अप इन्डिया जस्ता कार्यक्रमहरूले ग्रामीण क्षेत्रका महिला उद्यमीहरूलाई सस्तो ब्याज दरमा वित्तीय ऋण र प्राविधिक सहयोग उपलब्ध गराएर उनीहरूलाई रोजगार खोज्नबाट रोजगार दिने सक्षम उद्यमीमा रूपान्तर गरिरहेका छन्।
0: हजुर हजुर, तपाईँले ठिकै भन्नुभयो नि बहिनी होइन, र अहिले बहिनीले भन्नुभयो नि स्ट्यान्ड अप इन्डिया र स्टार्ट अप इन्डिया भन्नुभयो नि है, अब यो चाहिँ के हो, यसबारे पनि अब केही हाम्रो श्रोताहरू समक्ष राखिदिनुहोस् न त।
1: यो पनि निकै महत्त्वपूर्ण पक्ष हो दिदी, अब बुझौँ त है, स्ट्यान्ड अप इन्डिया र स्टार्ट अप इन्डिया चाहिँ के हो होइन। भारत सरकारको एउटा प्रमुख आर्थिक पहल हो जसको सुरुवात प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा 5 अप्रेल 2016 गरेको थियो। यस योजनाको

0: मुख्य उद्देश्य चाहिँ महिला अनुसूचित जाति अनि जनजातिका उद्यमीहरूलाई व्यवसाय सुरु गर्न आर्थिक सहयोग प्रदान गर्नु हो।
1: हजुर हजुर, अब यसरी नै नि बहिनी, अब ऋणको यसमा अब ऋणहरू पनि त उपलब्ध हुन्छ होइन, र ऋणको रकम कति हुन्छ, कसले पाउने हो, के अनि कुन क्षेत्रले चाहिँ पाउन सकिन्छ यो ऋण है? अब यो ऋण पाउनु पनि योग्यता पनि त हुनु पर्यो होला होइन, पढेको लेखेको अथवा के न के एउटा स्किल त हुनु पर्यो नि त होइन बहिनी, र यसको निम्ति योग्यता चाहिँ कति हुनुपर्ने, कस्तो हुनुपर्ने त बहिनी?
0: हुन्छ, धेरै राम्रो क्वेसन सोध्नु भयो है। यो कार्यक्रम अनुसार चाहिँ म तपाईँ अनि हाम्रो श्रोताहरूलाई चाहिँ यसको बारेमा छोटो जानकारी दिँदै रहेको छु। यस योजना अन्तर्गत चाहिँ हरेक ब्याङ्कले 10 लाख रुपियाँदेखि 1 करोडसम्म ऋण दिन सक्छ। साथै प्रत्येक ब्याङ्कले कम्तीमा 1 जना अनुसूचित जाति वा जनजातिका उद्यमी महिलालाई व्यापार वा कृषि क्षेत्रसँग जोडेका गतिविधिहरूका लागि उपलब्ध गरिन्छ। अब योग्यताको बारेमा भन्नु पर्दा चाहिँ दिदी, आवेदनकर्ता चाहिँ 18 वर्षदेखिको माथि हुनुपर्छ, उनी अनुसूचित जाति वा जनजातिको महिला हुनुपर्छ। साथै एउटा मुख्य कुरा, आवेदनकर्ताको कुनै पनि ब्याङ्क वा वित्तीय संस्थाको डिफल्टर वा ऋण नतिरी कालो सूचीमा परेको हुनुहुँदैन। यो ऋण तिर्नका लागि उनीहरूलाई 7 वर्षसम्मको समय दिइन्छ। यसरी सरकारद्वारा पनि ग्रामीण नारीहरूलाई आर्थिक उन्नतिको दिशामा अघि बढ्न मद्दत पुर्याइरहेका छन्।
1: एकदमै राम्रो कुरो बताउनु हुँदैछ हाम्रो यहाँ आज सबनम बहिनी आउनु भएर होइन, र श्रोताहरू अब यहाँ बहिनीले है हामीलाई यति राम्रो राम्रो कुराहरू बताउनु हुँदैछ र हाम्रो सरकारद्वारा पनि कतिवटा व्यवस्थाहरू छ भन्ने कुरो बताउनु भयो है। र श्रोताहरू अब यहाँ बहिनीको यस विषयलाई चाहिँ केही छन् हामी विराम दिँदै फेरि पनि हामी हजुरहरू समक्ष एउटा मिठो अनि रमाइलो गीत नै राखिरहेछौँ।

0: र श्रोताहरू अब गीत राखे पश्चात पुनः कार्यक्रममा स्वागत जनाउँदै आज हामीलाई शबनम प्रधान बहिनी आउनु भएर ग्रामीण नारी आर्थिक उन्नतिको दिशामा चाहिँ हामी कस्तो प्रकारले अगाडि बढ्नुपर्ने र हामीले के गर्न सक्छौँ भन्ने विषयमा यहाँ बहिनीले एकदमै खुलस्त पार्नुहुँदैछ। र बहिनी अब तपाईँको जानकारीहरू अरू के छ त भन्दै जानुहोस् न त।
1: हुन्छ दिदी, अब डिजिटल इन्डियाद्वारा ग्रामीण नारीलाई कसरी उन्नति भइरहेको छ यस विषयमा केही कुराहरू सुनौ है।
0: हजुर,
1: यो अभियानले भारतका ग्रामीण क्षेत्रमा बसोबासो गर्ने महिलाहरूको जीवनमा एउटा ठुलो क्रान्ति ल्याएको छ। विगतमा शिक्षा, सूचना र रोजगारका अवसरहरूबाट टाढा रहेका ग्रामीण महिलाहरू आज प्रविधिको प्रयोग गरेर आर्थिक रूपमा आत्मनिर्भर बन्दै गएका छन्। ग्रामीण नारीहरूको आर्थिक उन्नतिमा डिजिटल इन्डियाले पुर्याएको मुख्य योग्यताहरू यस प्रकार छन्। डिजिटल साक्षरता, प्रधानमन्त्री ग्रामीण डिजिटल साक्षरता अभियान अन्तर्गत लाखौँ ग्रामीण महिलाहरूलाई कम्प्युटर, स्मार्टफोन र इन्टरनेट चलाउने तालिम दिइरहेका छन्। यसले उनीहरूमा आत्मविश्वास बढाइरहेको छ। अब ई कमर्स र व्यवसाय बारे केही जानौ। ग्रामीण महिलाहरूले घरैमा बसेर बनाएका हस्तकला, अचार भयो होइन, पापड जस्ता सामग्रीहरूलाई विभिन्न अनलाइन प्लेटफर्महरू मार्फत देशभरिका बजारहरूमा बेच्न थालेका छन्। यसका साथै डिजिटल सेवाहरू जस्तै फारम भर्ने, बिल तिर्ने, आधार कार्ड बनाउने सेवा प्रदान गरेर उनीहरूले राम्रो आमदानी गरिरहेका छन्। डिजिटल इन्डियाले ग्रामीण महिलाहरूलाई भान्साको चौघेराबाट बाहिर निकालेर देशको अर्थतन्त्रको मुख्य धारामा जोडेको छ। प्रविधिको यो पहुँचले ग्रामीण नारीहरूलाई आर्थिक रूपमा सशक्त मात्र बनाएको छैन, बल्कि उनीहरूको सामाजिक स्तरमा पनि ठुलो सुधार ल्याएको छ।
0: ठिकै हो नि। अब अहिले हेऱ्यौँ भने हामीले है यो जुन चाहिँ तपाईँले ई कमर्स व्यवसाय भन्नुभयो नि, अब यो व्यवसाय गर्नाले चाहिँ हाम्रो नारीहरू घरमै बसी बसी विभिन्न प्रकारको व्यवसायहरू गर्न थालेका छन् है। जस्तो तपाईँले भन्नुभयो नि हस्तकलामा अब यो अचारहरू बनाउने, पापडहरू बनाउने है, विभिन्न प्रकारको सामानहरू बनाएर चाहिँ अब अनलाइन मार्फत उनीहरूले है प्रस्तुत गरेर चाहिँ अब व्यापार गरिरहेका छन् भनौँ है। र कतिजनाले अब यो जुन चाहिँ केकहरू भयो नि बहिनी, केकहरू बनाउने पनि है हामीले देखेका पनि छौँ र हामीले पनि खाएका छौँ यसरी अनलाइनमा मगाएर केकहरू है। र खानाहरू पनि अब कतिजनाले विभिन्न प्रकारको खानाहरू बनाएर पनि यस्तो व्यवसायहरू गरिरहेका छन्। तर यो एकदमै राम्रो कुरो हो बहिनी, तर हामीले अब कस्तो भने हामीले जुन चाहिँ व्यवसाय अप्नाउँदैछौँ त्यसलाई चाहिँ हामीले ठिक ढङ्गले चाहिँ गर्नु पर्यो, पहिला चाहिँ है सोच विचार गरेर गर्नु पर्यो। किनभने अब कुन व्यवसायले चाहिँ हामीले अलिकति भए पनि आर्थिक स्रोत बढाउँछ होइन बहिनी, त्यो कुरो चाहिँ हामीले जान्नु पर्यो नि। र जतासुकै गरेर अरूले अब अचार बनायो भन्दा म पनि त्यही अचार नै बनाउँछु भन्ने त भएन नि त होइन। उसले जब अचार बनाउँछ भने आफूले केक बनाउनु पर्यो होइन, उसले केक बनाउँदैछ भने आफूले कुनै प्रकारको व्यञ्जनहरू अथवा मोमोहरू छ अहिले त होइन, चाउमिनहरू पनि हामीले विभिन्न प्रकारको अनलाइनहरूद्वारा हामीले घरमै पनि हामी खाइरहेका छौँ है, मगाएर खाइरहेका छौँ। यस्तो पनि त हुन्छ होइन, र यस्तो प्रकारले पनि हामी आर्थिक हाम्रो स्रोतलाई चाहिँ बढाउन सक्छौँ होइन बहिनी।
1: तपाईँले ठिकै भन्नुभयो। अब अन्तमा चाहिँ भारतीय ग्रामीण नारीको आर्थिक उन्नति केवल महिलाको जीवन स्तर सुधार गर्न विषय मात्र होइन, समग्र ग्रामीण समाज र राष्ट्रको विकाससँग जोडिएको महत्त्वपूर्ण पक्ष हो। ग्रामीण महिलालाई शिक्षा, सिपमूलक तालिम, रोजगारी तथा बजारको उचित अवसर प्रदान गर्न सके उनीहरू आत्मनिर्भर र आर्थिक रूपमा सशक्त बन्न सक्छन्। महिलाको श्रम र क्षमतालाई घरको सीमाभित्र मात्र नराखी उत्पादनशील क्षेत्रमा उपयोग गर्न सके ग्रामीण अर्थतन्त्र अझ बलियो बन्न सक्छ। त्यसैले ग्रामीण नारीलाई सहयोगको पात्र होइन, विकासको सक्रिय साझेदारको रूपमा हेर्न आवश्यक छ। जब ग्रामीण नारीहरू आर्थिक रूपमा सक्षम, शिक्षित र आत्मनिर्भर हुन्छन् तब परिवार समृद्ध हुन्छ, समाज सबल हुन्छ र राष्ट्रको आर्थिक विकासले नयाँ गति प्राप्त गर्छ। नारीको हातमा सिप, अवसर र आत्मविश्वास पुगेमा गाउँ समृद्ध हुन्छ, गाउँ समृद्ध भए राष्ट्र समृद्ध हुन्छ। यसै भावनाका साथै ग्रामीण नारीको आर्थिक सशक्तिकरणलाई विकासको केन्द्र राख्दै समान अवसर, आत्मनिर्भरता र समृद्ध भारत निर्माणको दिशामा अघि बढाउनु आजको साझा दायित्व हो भन्दै आजको मेरो यो चर्चा म यही समाप्त गर्दछु।
0: हजुर बहिनी, एकदमै राम्रो कुरो बताउनु भयो र शबनम बहिनीले, किनभने अब हामी नारीहरू आर्थिक उन्नतिमा हामी लाग्नु एकदमै जरुरी छ आजको समयमा। किनभने अब एकजनाको कमाइले मात्र अहिलेको

0: समयमा पुग्दैन पनि है, भर पनि पर्नु भएन र हामीले केही न केही व्यवसाय अप्नाएर हामीले आफ्नो आर्थिक स्तरलाई चाहिँ अघि बढाउने चाहिँ हामी सधैँ नै कोसिस चाहिँ गर्नु पर्यो नि, होइन बहिनी?
1: हजुर दिदी।
0: र श्रोताहरू, आज हाम्रो समक्ष यहाँ सबनम प्रधान बहिनी आउनुभएर ग्रामीण नारी आर्थिक उन्नतिको दिशामा भन्ने विषयमा धेरै राम्रोसँगले जानकारीहरू गराउनु भयो। श्रोताहरू, समय धेरै नै भइगयो र यहाँ बहिनीलाई बिदा दिँदै अब भने हामी हजुरहरू समक्ष फेरि पनि एउटा गीत सुनाई मनोरञ्जन गरिरहेछौँ।

हवस् त श्रोताहरू, हजुरहरूलाई यसरी मनोरञ्जन गराउँदा गराउँदै अब विदाईको समय भइसकेको हुनाले आगामी सप्ताह फेरि पनि भेट्ने आशा अनि वाचा गर्दै आजलाई भने बिदा चाहन्छौ। हवस् त, नमस्ते।

यतिन्जेल प्रस्तुत थियो कार्यक्रम घर संसार, सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्र एफएम 103.5 मेगाहर्ज।

0: समय अपराह्न 4:30 भइरहेछ। यहाँले सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्र र अब प्रस्तुत छ कार्यक्रम शिक्षा ज्योति।
1: शिक्षा ज्योति कार्यक्रम सुनेर बस्नुभएका मेरा सम्पूर्ण श्रोता साथै विद्यार्थीवर्गलाई हार्दिक स्वागत एवं न्यानो अभिवादन र कार्यक्रमको थालनी गर्न लागिरहेछु देश वन्दनाबाट।

0: श्रोता, आज 15 सेप्टेम्बर इंटरनेशनल डे ऑफ डेमोक्रेसी अर्थात अन्तर्राष्ट्रिय लोकतन्त्र दिवस सम्पूर्ण विश्वभरि नै पालन गरिन्छ। यसै दिनको स्व अवसरमा शिक्षा ज्योति कार्यक्रममा अब प्रस्तुत गर्न लागिरहेका छौँ लोकतन्त्रको देश विकासमा आवश्यकता। यस विषयलाई जानकारी दिनको निम्ति आज यहाँ स्टुडियोमा उपस्थित हुनुहुन्छ शिक्षक सचिन लिम्बुज्यू।
1: नमस्ते, मेरा प्यारा भाइ बहिनी हो, आजको शिक्षा ज्योति कार्यक्रममा तपाईँहरूलाई स्वागत छ र सर्वप्रथम अन्तर्राष्ट्रिय लोकतन्त्र दिवसको हार्दिक शुभकामना तपाईँहरू सबैमा। र अन्तर्राष्ट्रिय लोकतन्त्र दिवस हरेक वर्ष सेप्टेम्बर 15 विश्वभर लोकतन्त्रका सिद्धान्तहरूलाई प्रवर्धन र सम्मान गर्न मनाइन्छ। 2007 संयुक्त राष्ट्र संघको महासभाले अन्तर्राष्ट्रिय लोकतन्त्र दिवस स्थापना गरेदेखि यो दिवस हरेक वर्ष यस दिन मनाइन्छ ताकि लोकतन्त्रको महत्वबारे चेतना फैलाउन र मानिसहरूको विश्वव्यापी लोकतान्त्रिक प्रक्रियामा सहभागिता बढाउन सकियोस्। यो दिन लोकतन्त्रले साँच्चै के अर्थ राख्छ, किन महत्वपूर्ण राख्छ र हामी सबैले यसलाई जीवित र उत्तरदायी राख्न कसरी भूमिका खेल्न सक्छौँ भन्ने कुराहरूको विचार गर्ने दिन पनि हो। यस दिनलाई लोकतन्त्रको महत्वमा ध्यान दिनको लागि मनाइन्छ जसमा सामुदायिक कार्यकर्ताबाट लिएर निर्वाचित पद अधिकारहरूसम्म सबैलाई समेटिएको हुन्छ। जनताको राजनैतिक सहभागिता कायम राख्न, नागरिक स्वतन्त्रताहरूको रक्षा गर्न र लोकतान्त्रिक संस्थाहरू बलियो बनाउन जस्ता मुद्दाहरू पनि आउँछ। यो दिनले जनताको स्वतन्त्रता रूपमा व्यक्त गरिएको इच्छामा आधारित लोकतन्त्र, सार्वभौमिक

मूल्य हो भन्ने कुराको जोड दिन्छ, जसले उनीहरूको राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक प्रणाली निर्धारण गर्न र जीवनका सबै पक्षहरूमा पूर्ण रूपमा भाग लिन अनुमति दिन्छ। यसरी संयुक्त राष्ट्रसंघले लोकतन्त्रका सिद्धान्तहरूलाई प्रतिबद्ध गर्न र सरकारहरूलाई लोकतन्त्रको शब्द र व्यवहारमा लागू गर्न प्रेरित गर्नको यो विशिष्ट अवलोकन बनाइएको हो। अब लोकतन्त्रको कुरा गर्दा, ऐतिहासिक रूपमा देश र नागरिकलाई शासन गर्न विभिन्न प्रकारका राजनीतिक प्रणालीहरू अस्तित्वमा आएका छन्। यी राजनीतिक प्रणालीहरूमा देशलाई शासन गर्ने आफ्नै सिद्धान्तहरू छन्। त्यसमध्ये लोकतन्त्र एक राजनीतिक प्रणाली हो, जसले मानिसहरूलाई आफैले निर्वाचित प्रतिनिधिहरू मार्फत शासन गर्ने अधिकार दिन्छ र यसैले विश्वभरि लोकतन्त्र एक प्रमुख शासन स्वरूप बन्न पुगेको छ। यसको निकै लोकप्रिय बन्न यसको दीर्घकालीन आकर्षणको प्रमाण हो, जसले राजनीतिक समाजको संरचना र व्यक्तिगत स्वतन्त्रता र अधिकारहरूको संरक्षण गर्ने तरिका सुनिश्चित गर्छ। लोकतन्त्र ग्रिक शब्द डेमोस अर्थात् जनता र क्रातोस अर्थात् शासनबाट उत्पन्न भएको मूलत जनताको शासन भन्ने अर्थ दिन्छ। लोकतन्त्र भन्नाले त्यस्तो राजनीतिक प्रणाली जनाउँछ जहाँ समुदायसँग सर्वोच्च अधिकार हुन्छ र उनीहरूले राज्यको मामिलामा अन्तिम नियन्त्रण राख्छन् र सरकारको संरचना निर्धारण गर्छन्। लोकतन्त्र केवल सरकार चलाउने तरिकामा सीमित छैन, यसमा सरकारको चयन, निगरानी र हटाउने अधिकार पनि समावेश हुन्छ। मूलत लोकतान्त्रिक राज्यमा नागरिकहरूसँग आफ्नो सरकार बनाउने, नियुक्त गर्ने र हटाउने अधिकार हुन्छन्। उनीहरूले यी अधिकारहरू समय समयमा हुने निर्वाचन मार्फत प्रयोग गर्छन् र विभिन्न लोकतान्त्रिक माध्यमबाट आफ्नो चासो र प्रतिक्रियाहरू पनि व्यक्त गर्छन्। लोकतान्त्रिक सरकारको एउटा यस्तो प्रणालीको रूपमा पनि परिभाषित गर्न सकिन्छ, जसले केवल जनताको सहभागिता मात्र होइन, सही रूपमा काम गर्नको लागि राजनीतिक प्रक्रियामा जनताको सहभागितालाई पनि आवश्यक बनाउँछ। यो सरकारको एक रूप पनि हो जुन राजनीतिक समानताको सिद्धान्तलाई मान्यता दिन्छ, जहाँ सबै नागरिकहरूले सामाजिक, आर्थिक वा सांस्कृतिक पृष्ठभूमि जे भए पनि निर्णय प्रक्रियामा भाग लिन र सार्वजनिक पदहरू सम्हाल्न सम्मान अवसर पाउँछ। लोकतन्त्रलाई राम्रोसँग बुझ्नको लागि हामीले अमेरिकी राष्ट्रपति अब्राहम लिंकनले दिएको परिभाषा उद्धृत गर्न सक्छौँ। लिंकनले प्रसिद्ध रूपमा लोकतन्त्रलाई जनताको सरकार, जनताबाट, जनताका लागि भनेर परिभाषित गरेका थिए। यो परिभाषाले जनसत्ताको सिद्धान्तलाई जोड दिन्छ, जहाँ सरकारको अधिकार जनताबाट प्राप्त हुन्छ। ऐतिहासिक रूपमा राजतन्त्र, अधिनायकवादी, गैर लोकतान्त्रिक राष्ट्रहरू जस्ता राजनीतिक प्रणालीहरू भए भए पनि लोकतन्त्र अझै पनि विश्वमा सबैभन्दा व्यापक रूपमा प्रयोग हुने शासनको रूपमा देख्न सक्छौँ। आज जब हामी लोकतन्त्रको बारेमा कुरा गर्छौँ, हाम्रो मनमा लोकतन्त्रको निश्चित विचार र परिभाषा हुन्छ। समानता, स्वतन्त्रता, भाइचारा, मतदान अधिकार, कानुनको शासन आदि जस्ता धेरै लोकतन्त्रको अवधारणा र सिद्धान्तहरू हाम्रो मानसपटलमा आउँछ। तथापि आधुनिक लोकतन्त्रको यस विचारसम्म पुग्नको लागि लोकतन्त्रको विचार र सिद्धान्तहरू विभिन्न ऐतिहासिक घटनाहरू, फरक फरक समय रेखा र स्थान मार्फत विकसित हुन पर्यो। लोकतन्त्रको विचार, यसको परिभाषित सुरुवात प्राचीन ग्रीसबाट लिएर आजको 21 शताब्दीमा रहेको वर्तमान रूपसम्म रूपान्तरित भएको छ। यसैले यदि कसैले लोकतन्त्रलाई सही ढङ्गले बुझ्न चाहन्छ भने लोकतन्त्रको विकासक्रम बुझ्न धेरै महत्त्वपूर्ण छ। पारम्परिक लोकतान्त्रिक प्रणाली ईसा पूर्व 5 शताब्दीमा ग्रीसको सिटी स्टेट एथेन्समा देखा पर्यो। एथेनियन लोकतान्त्रिक प्रत्यक्ष लोकतन्त्र अर्थात् डिरेक्ट डेमोक्रेसीको रूपमा काम गर्थे, जहाँ नागरिकहरूले निर्णय प्रक्रियामा सक्रिय रूपमा भाग लिन्थे। एथेन्सको संरचनामा एक्लेसिया अर्थात् सभा कोठा समावेश थियो, जहाँ पुरुष नागरिकहरू जम्मा भएर विषयहरूमा चर्चा गर्थे र मतदान गर्थे, र बोल अर्थात् परिषद थियो, जसमा एजेन्डा
संहिता तयार गर्ने जिम्मेवारी थियो। यो कुरा जान्न महत्वपूर्ण छ कि एथेनियन लोकतन्त्रमा सीमितताहरू थिए, किनभने केवल वयस्क पुरुष नागरिकहरूले मात्र राजनीतिक निर्णय प्रक्रियामा भाग लिन सक्थे। महिला, दास र विदेशीहरूलाई यस्तो सहभागिताबाट बहिष्कार गरिएको थियो। यस्तो प्रकारको बहिष्कार

राज्यको लोकतन्त्रमा सोच्न गाह्रो हुन्छ। र एथेन्स जस्तै रोम मूलत एउटा सिटी स्टेट थियो, यद्यपि यसले विजय र अधिग्रहण मार्फत छिटो विस्तार गर्दै आफ्नो मूल सीमा भन्दा धेरै पर पुगेर सम्पूर्ण मेडिटेरियन संसार र पश्चिमी युरोपको ठूलो भागलाई समेट्यो। रोमन गणतन्त्र 6 औं शताब्दीदेखि 1 औं शताब्दी ईसा पूर्वसम्म चल्यो, साथै लोकतन्त्रका पक्षहरू अपनायो। रोमको सरकार प्रतिनिधि लोकतन्त्र अर्थात् रिप्रेजेन्टेटिभ डेमोक्रेसी थियो, जहाँ नागरिकहरूले अधिकारीहरूलाई निर्वाचित गर्थे र सभाहरू मार्फत नीतिमा प्रभाव पार्थे। रोमले प्रतिनिधि लोकतन्त्र अर्थात् रिप्रेजेन्टेटिभ डेमोक्रेसी पहिलो पटक परिचय गराएको थियो। यद्यपि आजको रिप्रेजेन्टेटिभ डेमोक्रेसीको तुलनामा यो निकै सीमित थियो। अर्कोतर्फ एथेन्स जस्तै रोमको लोकतन्त्र पुरुष नागरिकहरूसम्म मात्र सीमित थिए। मध्ययुगसम्म आइपुग्दा लोकतन्त्रका आदर्शहरू सुस्त र निष्क्रिय थिए, किनभने युरोपको राजनीतिमा मोनार्की र फ्युडलिजम जस्ता प्रणाली प्रबल थिए। शक्ति जनता माझ नदी राजा र समानताहरूले नियन्त्रण राख्थे। यो स्थिति इङ्ल्यान्डमा 1215 म्याग्ना कार्टाको हस्ताक्षरसँगै परिवर्तन हुन थाल्यो, जसले राजाको पूर्ण सत्ता अर्थात् एब्सोल्युट पावर घटाउन सुरु गरेको एक महत्त्वपूर्ण प्रगतिको संकेत दियो। राजा पनि कानुन भन्दा माथि छैन भन्ने सिद्धान्तलाई स्वीकार गरे। यसले शासक र नागरिक दुवै कानुन समान रूपमा लागू हुने कुरातर्फ एक महत्त्वपूर्ण कदम प्रतिनिधित्व गरे। म्याग्ना कार्टाले सबै मानिसहरूको लागि लोकतान्त्रिक अधिकार र शासनमा सहभागी हुने लामो यात्रामा एउटा महत्त्वपूर्ण स्तम्भको काम गर्यो। प्रमुख रूपमा 17 औं र 18 औं शताब्दीको उजागरको युग अर्थात् एज अफ एनलाइटनमा लोकतान्त्रिक आदर्शको पूर्ण जागरण भएको थियो, जहाँ जोन लक र मोन्टेस्क्यो जस्ता प्रख्यात व्यक्तिहरूले शक्ति विभाजनको पक्ष पोषण गर्दै व्यक्तिगत अधिकारको सुरक्षा गर्ने प्रेरणा दिएका थिए। अमेरिकी क्रान्ति र फ्रेन्च क्रान्तिले एनलाइटनमेन्टको विचारधाराबाट धेरै प्रभाव पाएको थियो र यी क्रान्तिहरू आधुनिक लोकतन्त्रको विकासमा महत्त्वपूर्ण क्षणहरू हुन्। यी ऐतिहासिक घटनाहरूले समाज र मानिसहरू बीच इक्वालिटी लिबर्टी र फ्रेटर्निटीका सिद्धान्तहरूलाई प्रकाश पारे। त्यसरी नै 19 औं र 20 औं शताब्दीमा विभिन्न आन्दोलन र घटनाहरूले लोकतन्त्रका सिद्धान्तलाई अझ विस्तार गर्यो। त्यसअघि मतदान अधिकार जस्ता महत्त्वपूर्ण सिद्धान्तहरू समाजका निश्चित वर्गमा मात्र सीमित थिए। श्रमिक वर्ग महिला र अल्पसंख्यकहरू लोकतान्त्रिक प्रक्रियाबाट सधैँ वञ्चित थिए। महिला मताधिकार आन्दोलन जुन 19 औं शताब्दीको मध्यतिर सुरु भयो र 20 औं शताब्दीको सुरुसम्म जारी रह्यो, यसले महिलाहरूको मतदान अधिकार सुनिश्चित गर्न महत्त्वपूर्ण भूमिका निभाए। न्युजिल्यान्डले 1893 निर्वाचन ऐन पारित गर्यो र राष्ट्रिय निर्वाचनमा महिलाहरूसँग पूर्ण मतदान अधिकार दिने पहिलो राष्ट्र बन्यो। यस उपलब्धिले विश्वभर मताधिकार आन्दोलनलाई प्रेरित गर्यो र अस्ट्रेलिया 1902, फिनल्यान्ड 1906 र नर्वे 1913 यस्ता समान सुधारको पूर्वसूचक भयो। अमेरिकामा 1950 र 60 दशकमा नागरिक अधिकार आन्दोलनले भेदभावपूर्ण मतदान नीतिहरू अन्त्य गर्ने र राजनीतिक सहभागितामा बाधाहरू हटाउने दबाव दिए। यसले सरकारमा अल्पसंख्यक प्रतिनिधित्वहरू बढाउनका लागि ढोका खोलेको छ। जब हामी 20 औं शताब्दीमा आउँछौ, विश्वले राष्ट्र सञ्चालन गर्नका लागि फासिजम, नाजीवाद र कम्युनिजम जस्ता अन्य राजनीतिक विचारधाराको उदय पनि देख्यो। यिनीहरू लोकतन्त्रको विकल्पको रूपमा उभिएका थिए, तर समयले देखायो कि लोकतान्त्रिक अझै लोकप्रिय राजनीतिक प्रणाली मध्ये एक हो। यसको प्रमाण त्यति बेला देख्न सक्छ जब अधिकांश उपनिवेश मुक्त राष्ट्रहरूले राष्ट्र सञ्चालन गर्न यसलाई स्वीकृत गरे। हाल संसारभर अधिकांश राष्ट्रहरूले फरक फरक प्रकारका लोकतन्त्रलाई आफ्नो राजनीतिक प्रणालीको रूपमा स्वीकार गरेका छन्। लोकतन्त्रलाई पूर्ण रूपमा बुझ्नको लागि लोकतन्त्रका मुख्य सिद्धान्तहरू विचार गर्न जरुरी छ। आउनुहोस् हामी लोकतन्त्रका केही प्रमुख सिद्धान्तहरू बुझौं। पहिलो, जनसत्ताचार अर्थात् पपुलर सोभरेन्टी। लोकतन्त्र सत्ताको सिद्धान्तमा आधारित हुन्छ, जहाँ व्यक्तिहरूले शक्ति प्रयोग गर्छन्। लोकतान्त्रिक प्रक्रिया मार्फत नागरिकहरूले आफ्ना प्रतिनिधिहरूको चुनाव गर्छन्, जसले उनीहरूलाई दिएको अधिकारको प्रयोग गरी निर्णय गर्न जिम्मेवारी पाउँछन्।

समस्याहरू समाधान गर्न अनुमति दिन्छ। त्यसरी नै अधिकारहरूको व्यवस्था अर्थात् प्रोभिजन फर राइट्स पनि एक अति महत्त्व सिद्धान्त हो लोकतन्त्रको, र यसले भन्छ कि लोकतान्त्रिक प्रणालीमा व्यक्तिहरूलाई विभिन्न अधिकारहरू उपलब्ध गराएर गरिमा प्रदान गरिन्छ। यसमा आफूलाई खुलेर व्यक्त गर्ने अधिकार, संघ वा युनियन बनाउन सक्ने क्षमता, शिक्षा र सांस्कृतिक अवसरहरूमा पहुँच जस्ता स्वतन्त्रताहरू समावेश छन्। भारतीय लोकतन्त्रको मामलामा हाम्रो संविधानमा स्थापित मौलिक अधिकार एउटा राम्रो उदाहरण हो। यसरी नै अल्पसंख्यकको विचारको सम्मान, रूल अफ ल, स्वतन्त्रता, न्यायपालिका इत्यादि पनि लोकतन्त्रका प्रमुख सिद्धान्तहरू हुन्। अब कुरा गरौँ लोकतन्त्रका प्रकारहरू। हाम्रो देशको लोकतन्त्रलाई संसारका अन्य देशहरूसँग तुलना गर्दा कहिलेकाहीँ हामी आफै सोध्न सक्छौँ कि यी भिन्नताहरू किन छन्। यसकारण त्यसको सन्दर्भमा हामीले बुझ्न पर्छ कि लोकतन्त्र शासनको एक प्रणालीको रूपमा समयसँगै विकास हुँदै आएको छ र विभिन्न सन्दर्भमा विभिन्न रूपहरू लिएका छ। त्यसको अर्थ लोकतन्त्र विविध रूपमा आउँछन्। लोकतन्त्रका यी भिन्नताहरूले देखाउँछ कि समाजहरूले जनताको सर्वोच्चता, राजनीतिक प्रतिनिधित्व र व्यक्तिगत अधिकार र स्वतन्त्रताको संरक्षणका सिद्धान्तलाई सन्तुलनमा राख्न विभिन्न तरिका खोजेका छन्। आउनुहोस् यी फरकहरू बुझ्ने कोसिस गरौँ। प्रतिनिधित्व र निर्णय निर्माणको आधारमा हामीसँग प्रत्यक्ष लोकतन्त्र अर्थात् डाइरेक्ट डेमोक्रेसी र प्रतिनिधि लोकतन्त्र अर्थात् रिप्रेजेन्टेटिभ डेमोक्रेसी छ। प्रत्यक्ष लोकतन्त्र अर्थात् डाइरेक्ट डेमोक्रेसी भन्नाले एउटा यस्तो प्रणालीलाई जनाउँछ जहाँ नागरिकहरू निर्णय प्रक्रियामा प्रत्यक्ष रूपमा भाग लिन्छ निर्वाचित प्रतिनिधिहरूको माध्यम बिना। प्रत्यक्ष लोकतन्त्रले नागरिकहरूको नियमित सहभागितालाई कानून र नीतिहरूको निर्माण र अङ्गीकरणमा समावेश गर्छ। सामान्यतामा यसलाई जनमत संग्रह, पहल र रेफरेन्डम जस्ता माध्यमबाट अभ्यास गरिन्छ। प्राचीन एथेनियन लोकतन्त्रलाई प्राय प्रत्यक्ष लोकतन्त्रको क्लासिक उदाहरणको रूपमा उद्धृत गरिन्छ। यहाँ नागरिकहरूले सार्वजनिक विषयहरूमा बहस गर्न र मतदान गर्न सभास्थलमा जम्मा हुन्छ। डाइरेक्ट डेमोक्रेसीको विपरीत प्रतिनिधि लोकतन्त्र अर्थात् रिप्रेजेन्टेटिभ डेमोक्रेसी नागरिकहरूले आफ्ना तर्फबाट निर्णय प्रक्रियामा काम गर्न प्रतिनिधिहरूलाई छान्न सक्ने प्रणाली हो। यस मोडलमा नागरिक भागीदारीको मुख्य तरिका समय समयमा हुने निर्वाचनहरू हुन्। निर्वाचन प्रक्रिया मार्फत मतदाताहरूले आफ्नो स्वार्थ र प्राथमिकतालाई प्रतिनिधित्व गर्ने व्यक्ति वा पार्टी छान्छन् जसले सरकारको विधायिका र कार्यकारी अङ्गसँग काम गर्छन्। छानिएका प्रतिनिधिहरूलाई त्यसपछि कानून र नीतिहरूको बारेमा छलफल गर्ने, वार्ता गर्ने र लागू गर्ने काम दिन्छ जसले जनताको चाहनाहरूलाई प्रतिबिम्बित गर्दछ। आधुनिक लोकतान्त्रिक देशहरूको ठूलो भाग जसमध्ये अमेरिका, बेलायत र भारत समेत प्रतिनिधि लोकतन्त्रमा पर्दछन्। त्यसरी नै राजनीतिक प्रणाली र संस्थाहरूको आधारमा हाम्रो राष्ट्रपति प्रणाली अर्थात् प्रेसिडेन्सियल सिस्टम र संसदीय प्रणाली अथवा पार्लियामेन्टरी सिस्टम छन्। प्रेसिडेन्सियल सिस्टम सरकारको एक्जिक्युटिभ र लेजिस्लेटिभ शाखाहरू बीच शक्ति विभाजनको रूपमा पनि परिचित छ। संयुक्त राज्य अमेरिका यसको राम्रो उदाहरण हो। प्रेसिडेन्सियल सिस्टममा राष्ट्रको प्रमुख र सरकारको प्रमुख प्राय राष्ट्रपति कार्यालयमा एकीकृत हुन्छ जो जनताले सिधै छान्ने गर्दछ र निश्चित कार्यकालका लागि सेवा दिन्छन्। यो प्रणालीमा राष्ट्रपतिले क्याबिनेट सदस्यहरूको नियुक्ति गर्न र कार्यकारी शाखालाई निर्देश दिन जिम्मेवारी हुन्छ तर सांसदको सम्बन्धमा जिम्मेवारी हुँदैन। राष्ट्रपतिलाई पदबाट हटाउन मात्र इम्पिचमेन्ट प्रणालीबाट सम्भव हुन्छ। त्यसरी नै प्रेसिडेन्सियल सिस्टमको विपरीत संसदीय प्रणाली अर्थात् पार्लियामेन्टरी सिस्टममा एक्जिक्युटिभ र लेजिस्लेटिभ शाखाहरू बीचको शक्ति मिश्रण वा मिलन नै यसको प्रमुख विशेषता हो। बेलायत र भारत यसको राम्रा उदाहरणहरू हुन्। पार्लियामेन्टरी सिस्टममा सरकारको प्रमुख प्राय प्रधानमन्त्री लेजिस्लेटिभद्वारा छानिएका हुन्छन् र त्यसको उत्तरदायी हुन्छन्। प्रधानमन्त्री र क्याबिनेट सदस्यहरू विधानसभामा सदस्यहरू मध्येबाट चयन गरिन्छ। उनीहरूलाई आश्वासनको मतबाट अर्थात् भोट

अफ नो कन्फिडेन्सको प्रयोग गरी पदबाट हटाउन सकिन्छ। संसदीय प्रणालीमा राष्ट्रको प्रमुख जस्तै राजा वा राष्ट्रपति प्राय मुख्य रूपमा सांकेतिक भूमिका निर्वाह गर्दछ र कुनै ठूलो राजनीतिक शक्ति प्रयोग गर्दैनन्। लोकतान्त्रिक प्रणालीलाई बहुमतीय लोकतन्त्र अर्थात् मेजोरिटेरियन डेमोक्रेसी र सहमति लोकतन्त्र अर्थात् कन्सेन्सस डेमोक्रेसीको भिन्नताको आधारमा पनि वर्गीकृत गर्न सक्छौँ। मेजोरिटेरियन डेमोक्रेसीहरू जस्तै बेलायत र भारत जहाँ फर्स्ट पास्ट द पोस्ट मतदान प्रणाली छ, त्यस्ता प्रणालीहरूमा शक्ति प्राय त्यो पार्टी वा गठबन्धनको हातमा केन्द्रित हुन्छ जसले विधानसभामा बहुमत सिट जित्छ। बहुमतवादी प्रणालीमा जित्ने पार्टी वा गठबन्धन प्राय सरकार बनेर आफ्नो नीतिगत योजनाहरू लागू गर्न सक्छन् र विपक्षी पार्टीसँग धेरै सम्झौता वा वार्ताको आवश्यकता पर्दैन। त्यसरी नै मेजोरिटेरियन डेमोक्रेसीको विपरीत कन्सेन्सस लोकतन्त्रहरू जसमा प्रोपोर्सनल रिप्रेजेन्टेसन सिस्टम निर्वाचन प्रणाली हुन्छ, शक्ति धेरै पार्टीहरूमा बाँडिएको र सरकार गठन र संरचनामा गठबन्धन र मिलन आवश्यक पर्ने कुराले चिनिन्छ। यो प्राय धेरै युरोपेली देशहरूमा पाइन्छ। कन्सेन्सस डेमोक्रेसीमा समानतामा कुनै एक पार्टीले विधानसभामा बहुमत सिट जित्दैन र सरकार पार्टीहरूसँगको वार्तालाप मार्फत गठबन्धन निर्माण गरेर गठन गरिन्छ जसले फराकिलो दायराका मतदाताहरूको प्राथमिकतालाई प्रतिनिधित्व गर्दछन्। त्यसरी नै अब हामी कुरा गरौँ लोकतन्त्रका चुनौतीहरू। लोकतन्त्रले आफ्नो इतिहासभरि धेरै अवरोधहरू भोगेका छ र अझै पनि त्यस्ता धेरै तत्त्वहरू छ जसको प्रभाव संसारभरि लोकतान्त्रिक प्रणालीको स्थिति र प्रभावकारितामा प्रमुख अवरोधको रूपमा देखा परेका छन्। आधुनिक युगमा लोकतन्त्रका लागि सबैभन्दा चुनौतीपूर्ण समस्याहरूमध्ये एक हो पपुलिस्ट र अधिनायकवादी आन्दोलन र नेताहरूको उदय। पपुलिज्म एउटा राजनीतिक विचारधारा र रणनीति रूपमा प्राय स्थापित लोकतान्त्रिक संस्थाहरूको विरोधमा साधारण नागरिकहरूको गुनासो र चित्तमा आधारित भएर लोकप्रिय समर्थन जुटाउने प्रयास गर्छ। पपुलिस्ट नेताहरू प्राय मानिसहरूको साँचो इच्छा प्रतिनिधित्व गर्ने दावी गर्छन् र प्राय हामी बनाम तिनीहरू अर्थात् अस वर्सेस देम भन्ने शैलीको भाषा प्रयोग गर्दछ। पपुलिस्ट नेताहरू प्राय शक्ति आफ्नो हातमा क्रेडिट गर्न खोज्छन्, लोकतान्त्रिक प्रणालीको चेक्स र ब्यालेन्स कमजोर पार्छन् र विपक्षीय समूह तथा अल्पसंख्यक समुदायहरूको अधिकार र स्वतन्त्रतालाई सीमित गर्दछन्। उनीहरूले स्वतन्त्रता मिडिया सिभिल सोसाइटी र अरू अनुगमन गर्ने संस्था जस्तै सरकारलाई जवाबदेही बनाउने महत्वपूर्ण भूमिका खेल्छन्। यस्ता संस्थाहरूलाई बदनाम गर्ने र आफ्नो पक्षमा पार्न खोज्छन्। उनीहरूले स्वतन्त्रता मिडिया सिभिल सोसाइटी र अरू अनुगमन गर्ने संस्था जसले सरकारलाई जवाबदेही बनाउने महत्वपूर्ण भूमिका खेल्छन् यस्ता संस्थाहरूलाई बदनाम गर्न वा आफ्नो पक्षमा पार्न खोज्न सक्छन्। लोकतन्त्रलाई अर्को ठूलो चेतावनी भनेको लोकतन्त्रका मुख्य संस्था जस्तै कानुनको शासन शक्तिहरूको विभाजन र चुनावको अखण्डताहरूको भ्रष्टाचार र कमजोर पार्नु हो। धेरै देशहरूमा लोकतान्त्रिक संस्थाहरू विभिन्न गतिविधिमा संलग्न व्यक्तिहरूबाट आक्रमणमा परेका छन् जसमा पपुलिस्ट र अधिनायकवादी नेताहरू स्पेसल इन्ट्रेस्ट ग्रुप र घरेलु राजनीतिमा प्रभाव पार्न खोज्ने विदेशी शक्तिहरू समावेश छन्। लोकतान्त्रिक संस्थाहरूमा एक सामान्य खतरा कानुनको शासनको अर्थात् रुल अफ ल को विनाश हो। रुल अफ ल भनेको जसले सबै व्यक्ति र संस्थाहरू सरकार समेत एउटै कानुन र मानको अधीनमा हुने सिद्धान्तलाई जनाउँछ। यसलाई यस्तो मुद्दाहरूमा देख्न सकिन्छ जहाँ राजनीतिक नेताहरूले न्यायपालिकाका स्वतन्त्रतामा हस्तक्षेप गर्न खोज्छ वा जहाँ कानुन कार्यान्वयन गर्ने एजेन्सीहरूमा राजनीतिक विरोधी वा अल्पसंख्यक समूहहरूलाई लक्षित गर्ने प्रयोग गर्दछ। आधुनिक युगमा लोकतन्त्रका लागि तेस्रो चुनौती वैश्वीकरण अर्थात् ग्लोबलाइजेसनको प्रभाव हो। वैश्वीकरण भन्नाले संसारभरिका देश वा समाज बीच बढ्दो आपसको सम्बन्ध र अन्तर्निर्भरतालाई जनाउँछ। वैश्वीकरणले व्यापार लगानी र सांस्कृतिक आदान प्रदान जस्ता धेरै फाइदाहरू लाएको भए पनि यसले लोकतन्त्र

0: मौद्रिक प्रणालीमाथि नयाँ चुनौती र दबाव पनि सृजना गरेको छ। वैश्विकरणको लोकतन्त्रमा एउटा असर भनेको नेशनल सोभरेन्टीमा अन्तर्राष्ट्रिय संस्था तथा पात्रहरूको बढ्दो प्रभाव हो। देशहरू जब विश्व बजार र प्रशासनिक संरचनामा बढी समाहित हुन्छन् तब उनीहरूलाई त्यस्ता अन्तर्राष्ट्रिय मापदण्ड र मान्यताहरू अनुरूप बन्न दबाव परेको अनुभव हुन सक्छ, जुन सधैँ घरेलु लोकतान्त्रिक प्राथमिकता र मूल्यहरूसँग मेल खाँदैन। यो तब देख्न सकिन्छ जब अन्तर्राष्ट्रिय व्यापार सम्झौता वा वित्तीय संस्थाहरूले राष्ट्रिय सरकारहरूले केही उद्योग वा क्षेत्रहरू नियमन गर्ने क्षमतामा सीमा लगाउन खोज्छन्, वा जब विश्वव्यापी कम्पनीहरू वा लगानीकर्ताहरूले सरकारले गर्ने नीति र प्राथमिकतामा ठूलो प्रभाव पर्छ। र जबसम्म पपुलिज्मको उदय र कारणहरूको छलफल गरिँदैन, लोकतान्त्रिक संस्थाहरूमाथि गरिएको आक्रमण रोकिँदैन र विश्वव्यापीकरणको दबाउबाट आउने नयाँ चुनौतीहरू समीक्षण गरिँदैन, तबसम्म यसले सधैँ संसारभरिका लोकतन्त्रको आधारमा खतरा हुनेछ। र निष्कर्षमा हामी भन्न सक्छौँ कि लोकतन्त्रको अध्ययन अति नै महत्त्वपूर्ण छ, किनभने यसले हामीलाई यस जटिल र बहुपक्षीय प्रणालीका विभिन्न प्रकृतिहरू, मुख्य सिद्धान्तहरू, सैद्धान्तिक आधारहरू र व्यवहारिक चुनौतीहरू बुझ्न सक्षम बनाउँछ। विश्वभर रहेका अधिकांश राष्ट्रहरूले लोकतन्त्रलाई राजनीतिक प्रणालीको रूपमा स्वीकार गरे पनि मानिसहरूले बुझ्नुपर्ने कुरा के हो भने लोकतन्त्र एक रूप धारणा होइन, बरू यो विविध र गतिशील राजनीतिक विचार हो। लोकतन्त्रको विकास लामो र जटिल प्रक्रिया भएको छ। यसलाई विभिन्न ऐतिहासिक घटनाहरू, प्रभावशाली व्यक्तिहरू र मुख्य अवधारणाहरूले आकार दिएका छन्। प्राचीन ग्रीस र रोममा यसको प्रारम्भिक उत्पत्तिदेखि लिएर 21औं शताब्दीसम्म यसको आधुनिक रूपसम्म लोकतन्त्रले समय सापेक्ष परिस्थितिहरू अनुसार विकास र अनुकूल गरेको छ। यद्यपि लोकतन्त्रले निरन्तर चुनौतीको सामना गरिरहे पनि यो अझै शक्तिशाली र स्थायी आदर्शको रूपमा रहन्छ। यसले संसारभरिका मानिसहरूको स्वतन्त्रता, समानता र स्वशासनको आकाङ्क्षालाई प्रतिनिधित्व गर्दछ। ल हुन्छ, यो थियो आजको हाम्रो अन्तर्राष्ट्रिय लोकतन्त्र दिवस र लोकतन्त्रको विषयमा चर्चा। मलाई आशा लाग्छ हाम्रो भाइ बहिनीहरूले आजको कार्यक्रमबाट धेरै ज्ञान प्राप्त गर्नुभयो होला। र यसैसँग अर्को कार्यक्रममा अझै चाखलाग्दो विषयहरू लिएर आउने बाचा गर्दै म हजुरसँग बिदा लिन चाहन्छु। नमस्ते।
1: अहिले भर्खरै प्रस्तुत थियो इन्टरनेसनल डे अफ डेमोक्रेसी अर्थात् अन्तर्राष्ट्रिय लोकतन्त्र दिवसको सु अवसरमा शिक्षक सचिन लिम्बुज्यूले हाम्रा विद्यार्थी साथै श्रोतावर्गलाई जानकारी दिनुभयो लोकतन्त्रको देश विकासमा आवश्यकता विषयमा। हवस् श्रोता, अब शिक्षा ज्योति कार्यक्रमबाट कार्यक्रम प्रस्तुत लेखनाथ राई लगायत म सञ्चालिका शर्मिष्ठालाई पनि बिदा दिनुहोस्। नमस्ते।

सम्पूर्ण सैनिक दाजुभाइहरूलाई स्वागत जनाउँछौँ। तपाईँहरूको निम्ति प्रत्येक दिन सन्ध्याकालमा यसै समय प्रसारण गरिने यो कार्यक्रम जय जवानमा, आजको जय जवानमा हामीले हाम्रा सैनिक दाजुभाइहरूको निम्ति लिएर आएका छौँ केही हिन्दी फिल्मका गीतहरू। त सैनिक दाजुभाइहरू सुन्नुहोस्, यो पहिलो गीत फिल्म रहेना है तेरे दिल मेंबाट सोनू निगम अनि कविता कृष्णमूर्तिको स्वरमा, सङ्गीत हो हरिश जयराजको, शब्द समीरको।

हौजी श्रोताहरू, अब सुन्नुहोस् ये मोहब्बत है फिल्मबाट यो गीत सोनु निगम अनि अलका याग्निको शर्मा, सङ्गीत हो आनन्दराज आनन्दको, शब्द देव कोहलीको।

फौजी श्रोताहरूको निम्ति यो अघिल्लो गीत रहेको छ फिल्म दिवानापनबाट, शान अनि सुनिधि चौहानको स्वरमा सङ्गीत हो, आदेश श्रीवास्तवको शब्द समीरको हो।

श्रोताहरू, कार्यक्रम जय जवानको यो अन्तिम गीत फिल्म अक्सबाट सुगविन्दर सिंह अनि वसुन्धरा दासको स्वरमा, सङ्गीत हो अनु मल्लिकको, शब्द गुलजारको हो।

फौजी श्रोताहरू, यो गीत सुन्दा सुन्दै कार्यक्रम जय जवानको समय यहीँ सकिसकेको छ। यस कार्यक्रमबाट भने म बिदा चाहन्छु। नमस्ते।

एफएम 103.5 मेगाहर्जमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। श्रोताहरूले अब सुन्नुहुनेछ अङ्ग्रेजी वार्ताको कार्यक्रम टकिङ इङ्ग्लिस।

0: श्रोताहरूले अहिले सुन्नुभयो अङ्ग्रेजी वार्ताको कार्यक्रम टक इन इङ्ग्लिस एफएम 103.5 मेगाहर्जमा। यो आकाशवाणीको खरसाङ केन्द्र हो। अब सुन्नुहुनेछ मुख्य समाचार।
1: यो आकाशवाणी हो, मुख्य समाचार मनीषा छेत्रीबाट सुन्नुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदीले नुआखाईको अवसरमा देशवासीलाई शुभकामना दिनुभएको छ। उहाँले भन्नुभयो, यो पर्व किसान, फसल र भाइचाराको भावनालाई उत्सवको रूपमा मनाउने गरिन्छ। विदेश मन्त्रालयले नयाँ दिल्लीमा 18 ब्रिक्स शिखर सम्मेलन बाहिर प्रधानमन्त्री नरेन्द्र मोदी अनि चीनका राष्ट्रपति शी जिनपिङको बैठक अवधि धेरै मुद्दाहरूमा चर्चा भएको बताएको छ। विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले बताउनुभयो कि बैठकमा प्रधानमन्त्री मोदीले चीनका राष्ट्रपतिलाई भारतको चिन्ताहरूबारे अवगत गराउनुभयो। युवा कार्यक्रम तथा खेल राज्यमन्त्री रक्षा निखिल खड्सेले भन्नुभयो कि खेलहरूमा प्रगति राष्ट्र निर्माणको महत्वपूर्ण पक्ष हो, किनभने भारत 2047 विकसित राष्ट्र बनिने आफ्नो लक्ष्यतर्फ अग्रसर भइरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले प्रसिद्ध लेखक शरद चन्द्र चट्टोपाध्यायको 150 जन्म जयन्तीको अवसरमा उहाँलाई श्रद्धाञ्जली अर्पित गर्नुभयो। रक्षा मन्त्री राजनाथ सिंहले भन्नुभयो, रक्षा अनुसन्धान अनि विकास संगठन डीआरडीओ तथा उद्योगविद साझेदारी भारतलाई रक्षा विनिर्माणको वैश्विक केन्द्र बनाउनमा महत्वपूर्ण भूमिका निभाउन

0: सक्नेछ। उत्तर प्रदेश, उत्तराखण्ड, हिमाचल प्रदेश, हरियाणा, राजस्थान अनि दिल्लीका मुख्यमन्त्रीहरूले आज यमुना नदीको पुनरुद्धारका लागि किसाउ बहुउद्देश्य बाँध परियोजना सम्झौतामा हस्ताक्षर गरेका छन्। सबै सरकारी कार्यालयहरूमा पूर्ण रूपमा सरसफाई कायम गर्ने विशेष अभियान अक्टोबर 2 शुरू हुनेछ। बिहारका बाढ़ प्रभावित जिल्लाहरूमा राहत तथा बचाव कार्य जारी छ। त्रिपुराका मुख्यमन्त्री डाक्टर मानिक शाहले इन्जिनियरिङ केवल एउटा पेसा मात्र नभई विकासमा समर्पित व्यक्तिहरूको अथक प्रयास र त्यागको प्रतीक भएको बताउनुभयो। सुन्नुहुँदैथ्यो मुख्य समाचार पूरा भयो।
1: एफएम 103.5 मेगाहर्जको तरङ्गमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। श्रोताहरूलाई अब सुनाउनेछौँ हिन्दी फिल्म गीत। श्रोताहरूको निम्ति यो लिएका छौँ यो गीत फिल्म बादलबाट, सोनु निगम अनि कविता कृष्ण मुर्कीको स्वरमा। सङ्गीत हो अन्नु मल्लिकको, शब्द समीरको।

0: श्रोताहरूलाई अहिले सुनायौं हिन्दी फिल्म बादलको गीत सोनू निगम अनि कविता कृष्णमूर्तिको स्वरमा। एफएम 103.5 मेगाहर्जमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौं। अब प्रस्तुत गरिरहेका छौं प्रायोजित कार्यक्रम किसान वाणी।
1: यो कार्यक्रमको प्रायोजक रहेको छ कृषि तथा किसान कल्याण मन्त्रालय भारत सरकार।

नमस्कार श्रोता, आकाशवाणी गान्तोकबाट प्रसारण गरिने भारत सरकारको कृषि एवं किसान मन्त्रालयद्वारा प्रायोजित कार्यक्रम किसान बाणीमा हजुरहरू सबैलाई म कार्यक्रम सञ्चालकको तर्फबाट हार्दिक स्वागत तथा न्यानो अभिवादन। हाम्रो राज्य सिक्किमका ग्रामीण भेगमा धेरै किसानहरू बसोबास गर्ने गर्दछन्।

0: उहाँहरू कृषि तथा पशुपालन क्षेत्रमा लागि परेर धेरै प्रगति गरेको पनि पाइन्छ। ग्रामीण भेगको अर्थतन्त्र अथवा आय स्रोतको मूल स्तम्भ नै कृषि तथा पशुपालन क्षेत्रलाई लिन सकिन्छ। साँच्चै भन्नु हो भने ग्रामीण क्षेत्रको मेरुदण्ड नै कृषि तथा पशुपालन नै हो भन्दा कुनै फरक नपर्ला। र यसै सन्दर्भमा आज हामी एक प्रगतिशील कृषकसँग अन्तर्वार्ता गरी उहाँको अनुभवहरू श्रोता समक्ष साझा गराउनेछौँ। आउनुहोस् हाम्रो अन्तर्वार्तालाई अघि बढाउँ। सर्वप्रथम त हजुरलाई हाम्रो आकाशवाणी गान्तोकको किसान बाणी कार्यक्रममा स्वागत जनाउँदछु। तपाईँ कहाँबाट हुनुहुन्छ, के कस्तो व्यवसाय गर्नुहुन्छ, छोटकरीमा हाम्रा श्रोता मित्रहरूलाई आफ्नो परिचय राखिदिनुहोस्।
1: म पूर्व सिक्किम नामिन जिपिओ सामरिक मार्चक पर्छ र मेरो नाम नारायण शर्मा हो।
0: हजुर,
1: र मेरो कृषि क्षेत्रमा हेर्नु हो भने म गाई पाल्छु र गाई पाल्ने एउटा कृषि क्षेत्रमा एकदम उत्तम सेवा पनि छ। र अर्को मैले यसमा प्लस अदुवाको खेती पनि गर्छु र अदुवा खेती सँगसँगै मेरो साग सब्जी पनि छ। यो तिनैवटा मिलाएर मैले काम गर्ने गरेको छु।
0: र हामीले सुनेका छौँ उहाँ एक मेहनती तथा प्रगतिशील कृषक हुनुहुन्छ र आफूले के कस्तो व्यवसाय आफ्नो जग्गा जमिनमा गर्दै आइरहनु भएको छ हामी उहाँसँग कुराकानीहरू गर्नेछौँ। र तपाईँले भन्नुभयो बारीमा साग सब्जी लगाउनु भएको छ, साथसाथै पशुपालन पनि गर्नुभएको छ। यस विषयमा तपाईँले भन्नुपर्दा तपाईँको आफ्नो मुख्य व्यवसाय कुन पेसालाई दिनुभएको छ हाम्रा श्रोता मित्रहरूलाई जानकारी राखिदिनुहोस्।
1: र मेरो मुख्य पेसा भनेको गाई हो, गाईको साथसाथै साग सब्जी छ, त्यसमा अदुवा पनि मैले काम गर्ने गरेको छु, अदुवा पनि म रोप्छु। र यो तिनैवटा मिलाएर मेरो एउटा जीविकापार्जन जुन गर्नुपर्ने छ, मैले जीवनको जुन ढाल्नुपर्ने त्यो चिजलाई मैले यसैबाट सङ्गठेर ल्याएको छु।
0: पशुपालन साग सब्जी खेतीपातीद्वारा तपाईँको आफ्नो जीवन यापन गर्नुहुँदैछ।
1: हजुर।
0: र तपाईँले यो पेसा अप्नाउनु भन्दा अगाडि के गर्नु हुँदै थियो र यो पेसा सुरु गर्नुभयो?
1: अनि योभन्दा अगाडि त पहिला म जब स्कुल पढेँ, स्कुलबाट स्कुलको पढाइ सकेपछि मैले बाहिर गएर कता कता कम्पनीको कामहरू गरेँ, के काम गरेँ, तर अन्तिममा मैले हेर्दाखेरि आफ्नै ठाउँ र आफ्नै गाउँ नै रमाइलो।
0: हजुर।
1: र त्यसमा गएर आफ्नो गाउँमा खेतीपाती गर्नु, गाई पाल्नु, गाईको सेवा पनि भयो, एउटा दुधको काम पनि हुन्छ, मलजल हुन्छ, अदुवा खेती हुन्छ, साग सब्जी हुन्छ, यो भएपछि आफ्नो बारीमा उब्जेको साग सब्जीलाई पनि मैले एउटा सानो दोकान गरेर दोकानमा पनि बेच्ने प्रबन्ध मिलाएँ। यसो गरेपछि मलाई घरको साग सब्जीले पनि एउटा टेवा पुर्याएर गयो र यो सब्जीहरू जति पनि मैले बजारमा मार्केटमा बेचेँ, बेच्न नसकेको आफ्नो दोकानमा पनि म अलिअलि बेच्छु, अरू बजारमा सप्लाई पनि गर्छु, यसै प्रकारले चलाउँदैछु।
0: हजुर, तपाईँले साग सब्जी गाई बस्तु पालन सँगसँगै एउटा सानो व्यापारको लागि दोकान पनि खोल्नु भएको?
1: दोकान पनि खोलेको।
0: दोकान कुन जग्गामा?
1: दोकान मेरो रानीपुल बजारमै छ।
0: तपाईँको नामिन गाउँमा साग सब्जी रोप्नुहुन्छ, त्यहाँ गाई बस्तु पालन छ, सँगै आएर तपाईँको दोकान र तपाईँले यो जुन व्यवसाय सुरु गर्नुभयो यो तपाईँले अब जस्तै गाई पालनमा पनि त कतिजनालाई त आइडिया हुँदैन, यो तपाईँले कहाँबाट सुरु गर्नुभयो, कस्तो प्रकारले सुरु गर्नुभयो, यस विषयमा पनि आफ्नो अनुभव हामी माझ राखिदिनुहोस् न।
1: गाई पालन सेवा त जुन समय म जन्मिए त्यो समयदेखि नै म एउटा कृषकको छोरो भएको हुनाले, कृषकको छोराको नाताले चाहिँ मैले यो सिकेँ, मैले प्र्याक्टिकल्ली जाने, मैले मेरो बाबा आमाले त्यही गाई पालन पोषणबाट अदुवाका खेतीबाट साग सब्जीबाटै हाम्रो सम्पूर्ण परिवारलाई धान्नुहुन्थ्यो र हाम्रो पढाइ खर्चहरू सबैदेखि लिएर गएर खानापिना वर्षभरिको बिमारी पाहुना सम्पूर्ण इत्यादि खर्चहरू चाहिँ यही कृषि सेवाबाट कृषि सम्बन्धीबाट नै हामीलाई यसरी ज्ञान भएको थियो उहाँहरूको प्र्याक्टिकल्ली।
0: तपाईँले उहाँहरूको अनुभव देखेर जानेर आफ्नो व्यवसाय सुरु गर्नु?
1: हजुर हजुर।
0: र तपाईँले यो गाई बस्तु पालन भन्नुभयो, गाई बस्तु पाल्नु अहिले कति माउ कस्ता प्रजातिका पाल्नु भएको छ तपाईँ?
1: हामीले गाईहरू जर्सी प्रजातिका पाल्छौँ जो हाम्रो जग्गामा सुट गर्छ।
0: हजुर।
1: र त्यो गाईलाई हामीले पाल्दाखेरि जुन प्रकारले हामीले खोलेहरू दिन्छौँ, घाँसहरू दिन्छौँ, त्यो हाम्रो क्षेत्रमा हाम्रो जग्गामा त्यो गाईले सुट गरोस्, त्यो गाईलाई कुनै प्रकारको बिमारी नहोस् भनेर हामी पाल्छौँ।
0: हाल तपाईँले कतिवटा गाई पाल्नु भएको छ?
1: अहिले मैले जम्मा छवटा गाई पालेको छु।
0: छवटा गाईमा दुध दिने कतिवटा?
1: दुध दिने दुईटा छ।
0: दुध त निकै हुन्छ दुईटा गाईको पनि, त्यो दुध डायरी लाउनुहुन्छ या कहीँ ठिका कि घरकै लागि नै प्रयोग गर्नुहुन्छ?
1: कति दुध त हाम्रो घरबाटै सप्लाई हुन्छ, ठिकादारहरू आउँछन् दुध लिन आउँछन्, उनीहरूले बजारमा लगेर लैजाउँ भने कति हामी बजारमा सेल गरेर लान्छौँ, बजारमा बिक्छ, चिया दोकानतिर बिक्छ, ठिका बिक्छ, कहीँ पनि बिकिहाल्छ।
0: दुध छ भने जहीँ पनि
1: डिमान्ड राम्रो छ।
0: कुनै पनि साग सब्जी रोप्नु पर्दा, खेतीपाती गर्नु पर्दा अथवा गाई नै पाल्नु पर्दा पनि सबैभन्दा पहिले त जमिनको जरुरत पर्छ, जमिन तपाईँले आफ्नै जमिनमा गर्नुहुन्छ?
1: मेरो आफ्नै जमिन छ, आफ्नै जमिनमा मैले गाई पालेको छु, त्यसमा सागसब्जी अदुवा सुत्यादि सबै गरेको छु।
0: गाई पाल्दाखेरि त सबैभन्दा पहिले त्यसको लागि गोठको व्यवस्था गर्नुपर्छ, गोठ कस्तो प्रकारको छ तपाईँ?
1: गाई पाल्दा गोठ चाहिँ राम्रो प्रकारले बनाउनुपर्छ, किनकि त्यो गाईलाई असुविस्ता भयो भने गाईले दुध दिँदैन, गाईको दुध आउँदैन, त्यो गाईहरू फस्टाउनु पर्छ, गाईलाई घाँस खानको लागि सजिलो हुनु पर्यो, बस्नको लागि सजिलो हुनु पर्यो, तिनीहरूलाई स्वतर ओछ्यानहरू जसरी हामीले जाडोमा हामीलाई ओछ्यान चाहिन्छ, गर्मीमा चाहिन्छ, त्यस्तै प्रकारले गाईलाई पनि सुविधा छ भने त्यो गाईले दुध राम्रोसँगले दिन्छ र गाईलाई पनि कम्फर्टेबल हुन्छ बस्न, उसलाई सुविधा हुन्छ, ऊ एउटा राम्रो प्रकारले जिउनु सक्छ।
0: अब गाई पाल्दाखेरि आफ्नै परिवारको सदस्य बराबर सम्झिनुपर्छ उसलाई पनि, होइन? त्यतिकै सियार चाकर गर्यो भने त उसले पनि धेरै दुध दिने हो।
1: हजुर, गाईलाई त हामीले स्याहार चाकर त मान्छे जति नै गर्नुपर्छ, त्यसलाई बिमारी भयो भने दबाईहरू पनि गर्नुपर्छ, त्यसलाई क्याल्सियमहरू दिनुपर्छ, खोलेतिर कहिले कहिले दिइबस्नुपर्छ, भिटामिन
0: दबाईहरू, केही मेडिकल चेकअपहरू गराउनु पर्यो होला।
1: हजुर, त्यसलाई मेडिकल चेकअपहरू हुनुपर्छ, कोही बेला त्यो जिब्रो सिनिने हुन्छ, कोही बेला खुट्टा दुख्ने हुन्छ, कोही बेला दाँत दुख्ने हुन्छ, कोही बेला ज्वरो आउँछ, त्यस प्रकार कोही बेला डायरिया हुन्छ गाईहरूलाई, भुँडी ढारिने हुन्छ, त्यस्तो प्रकारले डक्टरसँग सम्पर्कमा रहिरहनु पर्छ।
0: हजुर हजुर, तपाईँले यो गाई पाल्दाखेरि घाँसको व्यवस्था कस्तो प्रकारले, आफ्नै बारीमा पुग्छ या कहीँबाट किनेर ल्याउनुहुन्छ?
1: घाँसको व्यवस्था चाहिँ हामीले घरको जुन घाँसहरू छ, सरकारी घाँसहरू हुन्छ, अम्लिसोहरू हुन्छ, रुख घाँसहरू हुन्छ, यसमा हामीले कुटी किनेर, कुटी मिसाएर, भुस पिठो किनेर त्यो मिसाएर हामीले दिने गर्छौँ। त्यो एउटा तरिकाले दियो भने गाईलाई धेरै घाँस लाग्दैन, किनकि पहिला पहिलाको जमानामा ल्याएर घाँस ल्याएर त्यसै थुपार्ने हुँदा धेरै धेरै घाँस काट्नु पर्थ्यो भने अहिले एउटा साइन्टिफिक तरिकाले सबै थोक मिसाएर टाइम टेबलमा दिएपछि त्यो घाँस पनि कम्ती लाग्यो, हाम्रो समय पनि बाँच्यो, अरू काम गर्न सकिन्छ, त्यसले गर्दा राम्रै छ।
0: हजुर, तपाईँले घाँस कुन प्रजातिको घाँस आफ्नो बारीमा लगाउनु भएको छ?
1: प्रजातिहरू त बारीमा त्यही अम्लिसो हुन्छ मेन, त त्यति सरकारी घाँसहरू भनिन्छ, त्यसको विभिन्न नेपियरहरू,
0: औलमा त बडर, नेबारो, दुधिलो, यो खालको घाँसहरू धेरै पाइन्छ,
1: अनेक घाँसहरू हुन्छन्, जङ्गलतिर पनि पाइन्छ घाँसहरू, ल्याएर घाँसलाई त्यस प्रकारले मेन्टेन गरेर हामी दिन्छौँ, ज्यादा भए घाँस हाल्नु हुँदैन गाई,
0: ठिक्कै लिमिटले दिनु,
1: हजुर लिमिटले दिनुपर्छ, एउटा तरिकाले दिनुपर्छ, टाइममा दिनुपर्छ।
0: र तपाईँले खोले कति टाइम दिनुहुन्छ गाईलाई?
1: खोले दुई टाइम हो, बिहान र बेलुका
0: दुई टाइम खोले दिनुहुन्छ, घाँस दुई टाइम,
1: घाँस दुई टाइम।
0: हजुर, र तपाईँले जुन गाई बस्तुबाट निस्केको मल जल गहुँत गोबर यो आफ्नै बारीमा प्रयोग गर्नु?
1: हजुर, आफ्नै बारीमा प्रयोग गरिन्छ, यसमा सागसब्जी उत्पादन हुन्छ, सागसब्जीलाई भएपछि यता अदुवा पनि हुन्छ, त्यो बारीमा लगाइसकेपछि अदुवाको छेउमा हामीले सागसब्जी बोडीहरू हरेक चिजको सब्जीहरू लाउन सक्छौँ, सिमले हुन्छ, फुलतरुल हुन्छ, पिण्डालु हुन्छ, यी चिजहरू सबै काममा आउँछ।
0: हाल अहिले तपाईँको बारीमा के कस्ता सागसब्जीहरू लगाउनु भएको?
1: अहिले अब सिजन हुन्छ, अहिलेको सागसब्जीहरू त अब त्यस्तै धनियाँहरू अलिअलि हुन्छ, बैगनहरू अलिअलि हुन्छ, कोपीहरूको सिजन सकियो अहिले, पहिला कोपीहरू हुन्थ्यो, फुलकोपी, बन्दाकोपी र सिजन सिजनको सब्जीहरू हुन्छ।
0: तपाईँले यो अब सागसब्जी अदुवाहरू गर्नुहुन्छ, त्यसको लागि जमिन तयार गर्नु पर्दाखेरि के कस्तो पाराले गर्नुहुन्छ? कुनै गोरु लगाउनुहुन्छ या मेसिनले जोत्नुहुन्छ?
1: कोही बेला हामीले मेसिन पनि ल्याएर, छ छिमेकीको मेसिन ल्याएर पनि जोतिन्छ भने, कोही बेला मेसिन एभाइलेबल नहुँदाखेरि गोरु, छिमेकीको गोरुहरू मागेर पनि हामीले लाउने गर्छौँ। र यसमा हामीले अदुवाहरूको लागि जमिन एकदमै राम्रो बनाउनु पर्छ, जमिनमा माटोहरू बनाउनु पर्छ, त्यसमा ड्याङ्गहरू लगाएर त्यस प्रकारले तरिकाले नै गर्नुपर्छ अदुवाहरूको खेती।
0: अदुवा रोपन गर्नुपर्दा तपाईँले भन्नुभयो, अहिले कति रोप्नु भएको छ तपाईँको अदुवा?
1: अहिले हामी 20-25 मन अदुवा रोप्छ।
0: अदुवा रोप्दाखेरि सबैभन्दा पहिले त जमिन तयारी गर्नै पर्छ, जमिन तयार गरेर अगाडि के छ यसको प्रोसेस?
1: अगाडि प्रोसेस त पहिला हामीले यसलाई बारीमा मलजल गर्नु पर्यो, बारीमा मल सबैभन्दा बेसी चाहिँ हामीले मलको प्रयोग गर, गाईको मलको प्रयोग गर्नुपर्छ, किनभने सिक्किममा युरियाको एलाउ छैन,
0: नहुँदाखेरि
1: प्रतिबन्ध लगाइएको छ। हजुर, त्यसले गर्दा गाईको मल पर सस्तो हुनुपर्छ, गाईको मल लगाएर हामीले बारीमा जोत्छौँ, बारी
0: खेतीबाली गर्नुभन्दा पहिले गाई अनिवार्य रूपमा,
1: अनिवार्य, गाई बिना कुनै हुँदै हुँदैन, गाई छैन भने त न सागसब्जी हुन्छ, न अदुवा खेती हुन्छ, न कुनै पनि हुन्छ, न घर परिवारको लागि दुध खानु नै हुन्छ।
0: तपाईँले भन्नुहुँदै थियो पहिले गाईको मल लगायो अनि डेङमा लगाएर,
1: हजुर त्यसलाई माटो बनाउनु पर्छ, त्यसको बादमा मल लगाएर पनि, कसैले मल लगाएर पहिल्यै जोतेर पनि गर्छन् भने, कसैले डेङ बनाएर डेङमा पनि लगाउँछन्, त्यो आफ्नो आफ्नो तरिका हुन्छ रोप।
0: र हाल तपाईँले 20-30 मन अदुवा रोप्नु भएको?
1: हजुर हजुर,
0: भनिन्छ अदुवा त दुई टाइम बेच्न पाइन्छ भनेर सुन्नमा आएको।
1: एउटा डिसेम्बर जनवरीमा हामीले जो बच्चा अदुवा खनेर पाकिसकेको हुन्छ त्यो हामीले फेरि सुरु गर्छौँ डिसेम्बर जनवरीमा।
0: हजुर,
1: त्यो सुरु गरेपछि जुन जुलाईमा हामीले त्यसको माउ निकाल्छौँ।
0: हजुर,
1: यो माउ निकालेपछि त्यो बच्चा पलाएर त्यसको बसेको हुन्छ, त्यो बच्चालाई नभाँचिकन माउ निकालेर हामीले बजारमा लगेर बेच्छौँ भने फेरि त्यो बच्चा बढेर अर्को समय डिसेम्बर जनवरीमा त्यो तयारी भइसकेको भइरहेको हुन्छ र एउटै अदुवालाई हामीले दुई खेप नाफा निकाल्न सक्छौँ, त्यसलाई फाइदा हुन्छ हामीलाई दुईपल्ट
0: खेतीपाती गर्नमा दुई खेप बेच्न पाइने चाहिँ यही अदुवा नै,
1: यही अदुवा हो,
0: यसबाट डबल फाइदा। र यो रोप्ने टाइममा त धेरै श्रमहरू लाग्ने गर्दछ, यसमा आफ्नै घरको तपाईँहरूको परिवारले गर्नुहुन्छ या कुनै बाहिरबाट खेताला पनि लगाउनुहुन्छ?
1: आफ्नो परिवारले त अदुवा रोप्न सकिँदैन, किनभने आफ्नो परिवारले भन्ने कुरा चाहिँ गाईहरू

0: पाल्नको लागि परिवारले सक्छ, सागसब्जी लाउन सकिन्छ, तर अदुवा खेती गर्न, बारीको खनजोत गर्नको लागि चाहिँ हामीले बाहिरको मान्छे नै अनिवार्य चाहिन्छ।
1: अहिले त रोज एकदम बेसी बढेर गएको छ, अहिले हाजिरा कति छ एकजना लेबर लगाउनु पर्छ?
0: अहिले त मिनिमम 500 रुपियाँ दिनुपर्छ।
1: 500 रुपियाँ दिएर खाजा पानी पनि,
0: खाजा पानी दिनुपर्छ, दिनमा 2 पल्ट दिनुपर्छ, कसैलाई 1 पल्ट दिनुपर्छ।
1: हजुर, तपाईँले यो अदुवा रोप्नु पर्दाखेरि यसको बिजन, जुन रोप्ने बिजन चाहिँ आफ्नै बारीमा तयार गर्नुहुन्छ कि कहीँबाट किनेर
0: होइन? अब आफ्नो बारीको राम्रोसँगले भयो भने आफ्नो बारीमा तयार गरिन्छ, यदि पुगेन भने कहीँ राम्रो जग्गामा गएर हामीले बिउ किनेर ल्याएर पनि रोप्न सकिन्छ।
1: बाहिरबाट ल्याउनु पर्दाखेरि अब राम्रो बिउ र नराम्रो बिउ अदुवा रोप्दाखेरि यो कसरी छुट्याउन सकिन्छ?
0: यसमा दाग लागेको हुन्छ, दागी हुन्छ, युरियाहरू नपरेको गाउँमा कहीँतिर त्यस्तो गाउँ बस्तीमा गएर बुझेर ल्याउन सकिन्छ, किनभने अहिले त प्रतिबन्ध लगाइएको छ रासायनिक मलहरू, त्यसले गर्दा प्रायः प्रायः हाम्रो अर्ग्यानिकै अदुवाको बिउहरू भेटिन्छ, त्यसरी नै हामीले किनेर ल्याउँछौँ।
1: अदुवा रोपेपछि त यसको गोडमेल पनि त घरिघरि गरिबस्नु
0: गरिगर्नुपर्छ, 3-3 महिनामा 4-4 महिनामा हामीले गोड्नुपर्छ, वर्षमा 4 खेप नगोडी गर्न चाहिँ हाम्रो अदुवा पाक्दैन।
1: रोपेदेखि 4 खेपसम्म
0: हामीले उहाँ गएर गोड्नै पर्छ,
1: त्यसलाई पनि त जति स्याहार्यो त्यति राम्रो हुने हो। यसमा बिचबिचमा मल पनि लाउनुपर्छ,
0: मल लाउनुपर्छ, काँचो मल हामी उठाएर जब गोडिन्छ, गोडेर हाम्रो माउ निकालिन्छ, पहिला त हाम्रो माउ निकाल्नु पर्यो, माउ निकालिसकेपछि हामीले गोडमेल हुन्छ त्यहाँ, त्यहाँदेखि काँचो मल लगाएर हामीले राम्रोसँग त्यसलाई ड्याङ फेरि बनाउनु पर्छ, र त्यति गरेपछि फेरि त्यो काँचो मलले भित्र गएर त्यसलाई उर्वरक शक्ति दिन्छ त्यो माटोलाई, र त्यसले फेरि राम्रो फल दिन्छ।
1: तपाईँको जस्तै अब भन्नुभयो 20-30 मन,
0: हजुर
1: 20-30 मन रोपेकोमा कति जस्तो चाहिँ फल्न सक्छ?
0: त्यो त फलाइ अनुसार, कुनै समय रोगहरू लागेन भने त्यसमा एउटा कुनै रोग लाग्छ, त्यो रोगहरू लागेन भने त 30 मन अदुवा रोपेको छ भने झन् 100 मन अदुवा पनि फलिहाल्छ, 70-80 मन फल्छ, तर कुहिने
1: लाग्छ,
0: हजुर त्यसमाथि भर पर्छ, किनभने मलमाथि भर पर्छ, अदुवाको त्यो रोग छ, त्यो रोगमाथि पनि कुनै एउटा बेला चाहिँ पहेँलो लाग्ने हुन्छ, त्यसमा त्यो तल गानै कुहिएर जान्छ।
1: विशेष गरी कुन खालको बिमार हुन्छ अदुवा?
0: यसमा बिमार थाहा हुँदैन, अदुवा बारीमा हुन्छ, त्यसमा त्यो बारीमा कोही समय त्यहीँनेरि नै अदुवा राम्रोसँगले फलिरहेको हुन्छ, कुनै समय त्यो कुन्छ, एउटा फ्यात्तै भएर कुन्छ, र त्यसमा एउटा पहिला भन्थे रासायनिक मलले गर्दाखेरि यस्तो भएको भन्थे, तर अहिले चाहिँ अब अदुवा केले कुहिएको भन्ने कुरो त्यो भन्न सकिँदैन, कुनै समय राम्रो खेती हुन्छ, कुनै समय दागिएर कुहिने हुन्छ, त्यो एउटा अब आफ्नो भाग्य परीक्षा पनि छ खेतीपातीमा।
1: यो खालको बिमारहरू लागेर अदुवा कुहिन्छ, कोही बेला मर्छ होइन, यस बेला केही विभागबाट केही सर सहयोगहरू पनि
0: उहाँहरूबाट आएर उहाँहरूले इन्क्वायरी गरेर त्यस्तो ठुलै क्षति भएको छ भने उहाँहरूले दिनुहुन्छ, सरकारले क्षतिपूर्ति हेरेर राम्रोसँगले दिनुहुन्छ।
1: हजुर विभागबाट उहाँहरू घरिघरि आएर तपाईँहरूको,
0: हजुर विभागबाट आएर छानबिन गर्दै गर्नुहुन्छ, हेर्नुहुन्छ, र हामीले पनि उहाँहरूलाई सूचना दिँदै गर्नुपर्छ, कुनै पनि चिज बिग्रेको छ भने उहाँहरूले आएर त्यसको भरपाईहरू सबै नगरे पनि अलिकति हामीलाई गरिदिनुहुन्छ।
1: र अहिले त सुन्नमा आएको छ यो विभिन्न खेतीपाती गरे बापत सरकारले बढोत्तरी राशि, एउटा इन्सेन्टिभ भनेर केही सहयोग राशि दिने गर्दछ,
0: हजुर अदुवामा छ, अदुवामा 20 रुपियाँ प्रति किलो छ, यसमा हामीले अदुवा दिएर लगभग 3-4 महिना बादमा हामीले इन्सेन्टिभ पाउँछौँ,
1: यो चाहिँ एकाउन्टमा
0: पाउँछ, हजुर एकाउन्टमा, हाम्रो एकाउन्टमा हामीले पाइन्छ।
1: हजुर अति राम्रो योजनाहरू,
0: हजुर यो योजनाले गर्दाखेरि गाउँ बस्तीमा धेरै प्रगतिशील कृषकहरूले अलि जुझारू भएर काम गर्न थालेको छन्।
1: हजुर पहिले जो अल्छी भएर बस्नेहरू पनि यो अहिले सरकारको योजनादेखि चाहिँ धेरै जागरूक भएको,
0: नपाल्ने मान्छेले पनि अहिले गाई पाल्न थालेको छ, त्यसले गर्दा धेरै दुध निकाल्न सकियो भने चाहिँ अहिले अब हर घरमा पढा लेखा भएकोले गर्दाखेरि उनीहरूलाई क्यालकुलेसन गर्छन्, मैले दिनमा यति दुध बेच्दाखेरि 8 रुपियाँ त म एक्स्ट्रा पाउँदैछु, र यो यति दुध मैले बेच्दाखेरि यति मैले इन्सेन्टिभ पाउँछु भने यति त मैले दुधबाट पनि कमाउँछु भन्ने हिसाबले मान्छेले काम गर्न थालेको छ।
1: हजुर हजुर, र तपाईँले अदुवा खेती गर्दाखेरि कुनै पनि खेती गर्नु पर्दाखेरि त्यो मल जल चाहिँ तपाईँको आफ्नै गाई बस्तुको मलले पुग्छ या बाहिरबाट लिनुपर्छ?
0: अहिले पर्दैन, त्यो आफ्नै गोठको मलले पुगिहाल्छ, आफ्नै गोठको मलमा गाईको जुन सोत्तरहरू हुन्छ सोत्तर मलमा हालेर कुहाएपछि त्यो एउटा अर्ग्यानिक मल पनि बनिन्छ, राम्रो पनि हुन्छ, हामीले गाईलाई जुन घाँस हाल्छौँ त्यो पनि हामीले टिपेर मलमा फ्याँक्छौँ, अथवा सोत्तरहरू काटेर उनीहरू काटेर हामीले गोबरमा मिसाउने गऱ्यौँ, कुनै बखत ल्याएर हालिबस्यौँ भने त्यो गोबरसँग मिसिएर जुन प्रकारको मल बनिन्छ त्यो अर्ग्यानिक एकदमै राम्रो हुन्छ।
1: हजुर हजुर, र अहिले त अब सिक्किममा कुनै पनि रासायनिक मल एकदम प्रतिबन्धै छ, त्यसकारण हामीले गाई बस्तुकै मल गोबर गौतमै भर पर्छ।
0: हजुर गोबर गौतमा, गौत पनि काममा आउँछ, किनभने त्यो बारीमा बोट बिरुवा सागसब्जी छ भने हामीले गौतमा पानी मिसाएर सबै गौत हाल्नु भएन, जस्तै हामीले गौतको ट्याङ्की बनाएको हुन्छौँ, ट्याङ्कीमा हामी आधी ट्याङ्की गौत भएपछि आधी ट्याङ्की पानी मिसाएर 50% त्यसमा पानी हालेर चाहिँ त्यसलाई हामीले सागसब्जी सुन्तला अम्बकदेखि लिएर गएर इत्यादि कुनै पनि चिजमा लगायौँ भने एकदमै राम्रो हुन्छ, प्लस त्यसको बोटमा पनि कुनै किराहरू परेको छ भने त्यहाँ हामीले त्यसको गौतहरू छर्क्यौँ भने त्यो किराहरू पनि हट्छ।
1: हजुर हजुर, अहिले त अब यो रासायनिक दबाईहरू बन्द भएपछि कृषकहरूले गाउँ बस्तीमै घरेलु तरिकाले

0: दबाईहरू पनि बनाउँछ नि, त्यो कस्तो प्रकारले तपाईँलाई केही जानकारी छ यस विषयमा?
1: यसमा त म बेसी ध्यान दिँदिन, दबाईहरू त आउँछ बनाउँछन् हाम्रो,
0: जस्तै तितेपातीको मुन्टा भयो, अङ्गेरीको टुप्पा, सजनाको बोक्रा, के लगाएर गौत लगाएर एउटा फर्मेन्टेड गरेर जर्किनमा बनाउँदो रहेछन्। त्यो पनि स्प्रे गर्दाखेरि धेरै प्रकारको अब जीवाणुहरू, किरा लाईहरू पनि भाग्ने गर्छ,
1: त्यो पनि बनाएर उहाँहरूले दिनुहुन्छ। तर त्यसमा हामी चाहिँ बेसी जस्तो हामीले गौतको प्रयोग गर्छौँ। गौतको प्रयोग गरिसकेपछि सबै कुरो ठिक हुन्छ, त्यस्तो बाहिरको पर्दैन। कहिले गाई बस्तु कम्ती भएको छ, गौतहरू कम्ती छ भने उनीहरूलाई त्यो जरुरी पर्छ।
0: र सरकारबाट पनि तपाईँले यो अदुवा रोपन अथवा कुनै पनि खेतीपाती विषयमा कुनै तालिमहरू पाउनु भएको छ?
1: तालिम त मैले गरेको छुइनँ, तालिमहरू छ, किनकि मलाई चाहिँ अब पहिलादेखि यो याद भएकोले गर्दा तालिम लिने जरुरी थिएन। मैले सानै उमेरदेखि यो अदुवा रोपन, गाई पालन, कृषि सम्बन्धी सबै कुरो जानेको छु प्र्याक्टिकल्ली, र त्यो लिएको छुइनँ। तर पनि तालिमहरू गर्नेले गरिरहेको छ, प्रायले गरेको छ, कतिलाई सिकाएको छ आएर, र उनीहरूले गर्छन् पनि।
0: बस्तीमा अहिले त यस्तो खेतीपाती गर्नमा सरकारले इन्सुरेन्स, जुनै पनि बिमा गरिदिन्छ, अथवा रोप्न नसक्नेलाई बिजन किन्ने लोनहरू उपलब्ध गराउँछ, यसकारण गाउँ बस्तीमा अहिले खेतीपाती गर्न एकदमै सजिलो छ। र तपाईँले पनि यस विषयमा लोनहरू लिनु भएको छ सरकारबाट?
1: मैले लिएको छुइनँ लोन। लोन पाउँछ, त्यसको अदुवाको लोन पाउँछ, गाई किन्ने लोनहरू पाउँछ, सागसब्जीको हरेक चिजको लोनहरू पाउँछ, कृषि डिपार्टमेन्टबाट पाउँछ त्यो, तर मैले लिएको छुइनँ। किनकि अब लोन लिइसकेपछि लोन भन्ने कुरा तिर्नुपर्छ, लोनको फाइदा हुन्छ, बाँकी नै हो। त्यसले गर्दाखेरि जति सक्छ आफ्नो फ्री भएर काम गर्न सक्यो भने त्यो राम्रो भन्ने मलाई लाग्छ।
0: हजुर, तपाईँले गाई बस्तुको अथवा फसल बिमाहरू पनि गर्नु भएको छ?
1: त्यस्तो केही गरेको छुइनँ। गाईहरूको बिमाहरू हुन्छ, त्यसमा गाईहरूको इन्सुरेन्स, गाईहरू केही भइगयो भने त्यसको भरपाईहरू हुन्छ, इन्सुरेन्सबाट पाइन्छ।
0: अहिले त यो फसलमा पनि त प्रधानमन्त्री फसल बिमा योजना भनेर एउटा स्किम छ, त्यो सायद तपाईँलाई जानकारी छैन होला। यो गाउँ घरमा तपाईँको विभागसँग सम्पर्क गर्नु भयो भने यसमा पनि धेरै फाइदाहरू कृषकहरूले पाउने गर्दछ।
1: हजुर,
0: र तपाईँले यो खेतीपाती गर्नुपर्दा यो बागवानी विभाग, सिमफेड, योसँग पनि सम्पर्क गरेर गर्नुहुन्छ कि आफ्नै हिसाबले नि?
1: होइन, म आफ्नै हिसाबले गर्छु। अहिले जस्तै हाम्रो अब खेतीपाती गर्दा कुनै समय भल पहिरो आयो अथवा केही भएर बिग्रियो, धेरै धेरै नोक्सानहरू भयो भने डिपार्टमेन्टबाट आएर उनीहरूले हेरेर क्षतिपूर्तिहरू दिनुहुन्छ। तर अब अहिले चाहिँ हामी आफ्नै तरिकाले आफ्नै खुसीमा काम गर्छौँ।
0: खेतीपाती गर्दाखेरि कोही बेला अचानक असिना पानी बेसी परेर बिग्रिने कुने गर्दछ, कोही बेला अब यो जङ्गली जनावरहरूले बिगार्छ, यस्तो अवस्थामा तपाईँहरू कसरी यो आफ्नो खेतीपातीको व्यवस्था गर्नु?
1: त्यसमा त अब त्यति एउटा भाग्य परीक्ष, कुनै कुनै बेला त्यस्तो हुनसक्छ, तर त्यसमा पनि गभर्मेन्टले हेल्प गर्छ। धेरै धेरै बिग्रेको छ भने उहाँहरूले क्षतिपूर्ति दिनुहुन्छ हामीलाई।
0: तपाईँहरूले अब यो अदुवा रोप्दाखेरि सालाना कति जस्तो मुनाफा हुन्छ, कति जस्तो इन्कम गर्नुहुन्छ अदुवा?
1: अदुवाबाट त हामीले अब सालमा 20 मन 30 मन, जस्तै 30 मन अदुवा रोप्यो भने 30 मनको राम्रो फले पनि 1 मनको 4 मन 5 मनले फलिहाल्छ। त्यसले गर्दाखेरि त्यो पनि हामीले
0: 100-120 मन
1: त्यति फल्छ।
0: त्यसमा बिजन आफ्नो राख्नुहुन्छ?
1: त्यसमा फेरि हामीले बिजन राख्नु पर्यो, त्यसमा अलिकति सडा फडा पनि निस्किन्छ, त्यो कम्ती दाममा जान्छ, राम्रो अदुवा राम्रै दाममा जान्छ। त्यसको अब हिसाब गर्दाखेरि 100 मन अदुवा फल्यो यदि भने 30 मन हामीले बिउ फेरि काटेर राख्दाखेरि 70 मन अदुवा हामीले बेच्न पाउँछ।
0: 70 मन बजारको रेट के हिसाबले बेच्नुहुन्छ?
1: होइन, बजारको रेटले पनि बेचिन्छ, गाउँ बस्तीको अब कोही बेला बजारमा लगेर बजारमा पनि बेचिन्छ, कोही बेला सरकारी उयसमा पनि बेचिन्छ, त्यो कुनै प्रकारको हुँदैन। एकैचोटि हामीले खनेर बेच्दौँ न, किनभने बस्तीमा चाहिँ के चलन छ भने जति जति जरुरत पर्दै जान्छ त्यति त्यति बेच्दै गयो, अलिअलि अन्तिममा गएर हामीले एकैचोटि अदुवा बेच्ने गर्छौँ।
0: अदुवालाई त अब माटो मुनि हुन्छ,
1: हजुर,
0: यसलाई कुनै जङ्गली जनावर या पानी झरीले कतिको असर गर्दछ?
1: यसमा जङ्गली जनावर लाग्दैन, यसमा बाँदर हो एउटा, बाँदर आइहाले पनि यसले उखेलेर बिगार्ने मात्रै हो, खान पनि खाँदैन।
0: चरा मुसाले
1: केहीले पनि खाँदैन यो अदुवा।
0: पानी झरी
1: अब पानी बेसी जाम्ने भयो, अलिकति गहिरो जग्गा भयो भने त कुहिन्छ त्यो पानीलाई। पहिलादेखि नै त्यसले होसियारी भएर छेउ भित्तामा पानी कटाउने जग्गा राख्नुपर्छ र अलिकति डाँडो बनाएर अदुवा रोप्नुपर्छ, ड्याङ उठाएर त्यसलाई अग्लो जग्गामा लाउनुपर्छ।
0: र तपाईँले यो अदुवाबारीभित्र अरू अन्य खेती के लगाउनु भएको छ?
1: अदुवारीभित्र त हामीले अरू सागसब्जी पनि लाग्छ, जस्तै तुने बोडीहरू, सिबीहरू, यो चिजहरू चाहिँ अदुवाको छेउमा हुन्छ। जस्तै अब फलफुलहरू हुन्छ, जस्तै पिण्डालु हुन्छ, सिमले हुन्छ, यो चिजहरू अदुवाबारीको छेउमा लाग्छ, र घाँस पनि लाग्छ, एउटा नेपियर घाँस हुन्छ जुन सरकारी घाँस भनिन्छ, त्यो अदुवाको मलले गर्दा यी सबै कुरा त्यहाँ हुन्छ।
0: अदुवा सँगसँगै आफ्नो गाई बस्तुलाई घाँस पनि
1: निस्किन्छ,
0: फलफुल जस्तै पिँडालु, सिमल, तरुल भन्नुभयो, यो पनि हुन्छ,
1: सबै कुरा हुन्छ।
0: यसमा खोर्सानी, सिमी, यस्तो
1: डल्ले खोर्सानीहरू पनि बिच अदुवाको बिच बिचमा हुन्छ, मकै पनि हुन्छ बिच बिचमा। हामीले जुन एक साइडमा हामीले ड्याङ लगाएर बिचमा अग्लो उठाएको हुन्छौँ त्यहाँ अदुवा हुन्छ भने त्यो गहिरो जग्गामा चाहिँ हामीले त्यो खोर्सानी रोप्छौँ। कसै कसैले अदुवा र खोर्सानी मात्रै पनि लाउँछ, कसैले मकै र अदुवा लाउँछन्, त्यो

0: अब आफ्नो तरिकाले गरेको हुन्छ।
1: हजुर हजुर, त्यहाँबाट निस्केको फलफुल सागसब्जी हुन्छ आफ्नो दोकानमा लगेर।
0: हजुर, मैले आफ्नो दोकानमा लान्छु र अरूलाई पनि सप्लाई गर्छु, म आफ्नो दोकान पनि बेच्छु।
1: तपाईँको जस्तै बारीमा फलफुल के लगाउनु भएको छ?
0: फलफुल केही छैन, अलिअलि सुन्तलाहरू हुन्छ, अम्बकहरू हुन्छ, त्यस्तो हुन्छ, अरू फलफुलहरू त्यस्तो केही पनि हुँदैन। त्यो सागसब्जी, अदुवा र गाईकै खेतीपाती छ।
1: हजुर, आफ्नो बारीबाट निस्केको सागसब्जी आफ्नो दोकानमा साथसाथै गाउँघरमा पनि,
0: गाउँघरमा पनि चल्छ। अब बिहा मरौतिर कहीँ भयो भने गाउँमा घरमा छ भने जस्तै फल्छ, आलुहरू अलिअलि हुन्छ, सागसब्जीमा इन्सेन्टिभ त अब त्यस्तै प्रकारले गरेको छ। एउटै सागसब्जी धेरै रोपेको छौँ भने हाम्रो पाइन्छ, त्यो सरकारलाई हामीले विभागमा गएर हामीले भन्यौँ देखायौँ भने त्यसको इन्सेन्टिभ छ। तर सबै थोक अलिअलि गरेको छ भने सबै थोक हामी आफै बेच्छौँ, त्यसको इन्सेन्टिभहरू त्यस्तो हामी भन्न पनि जाँदैनौँ र त्यस्तो गरिँदैन।
1: सरकारबाट त अहिले जस्तै सागसब्जी रोप्नेलाई ग्रिन हाउस भयो, धेरै प्रकारको मसिनहरू पनि प्रदान गर्दै आइरहेको छ। के तपाईँले पनि पाउनु भएको छ यस्तो ग्रिन हाउसहरू, कुनै सब्जीको बिज भयो
0: ग्रिन हाउस? त माग्दा पाइन्छ, तर मैले ग्रिन हाउस एलाउ गरेको छुइनँ, किनभने ग्रिन हाउसमा म गर्दिनँ। ग्रिन हाउसमा रोपेको कति भन्छ, ग्रिन हाउसमा रोप्दाखेरि बाहिर बिग्रिन्छ अथवा बाहिर निकालेपछि त्यो अलिकति सडिन्छ, छिटो भन्छ के भन्छ कि ग्रिन हाउसमा गरेपछि धेरै गर्नु पर्यो, त्यही मात्रै लाउनु पर्यो बारीभरि, त्यो गर्न सकिँदैन। त्यसले गर्दा बाहिर नै जति सक्दो हामीले रोप्छौँ, त्यो नै एकदम मजबुत हुन्छ सागसब्जीहरू।
1: बाहिरै रोपेको
0: टेस्टी पनि हुन्छ, त्यसले घामको जुन तापक्रम पनि पाउँछ, पानी पनि ओरिजिनल पाउँछ, घाम पनि घामको जुन प्रकारको ताप पाउनु पर्ने त्यसले सबै पाएको हुँदा त्यो राम्रो पनि हुन्छ र टेस्टी पनि हुन्छ।
1: अदुवाबाट तपाईँले भन्नुभयो निकै लगभग 1 लाख भन्दा बेसीको आमदानी, त्यस्तै प्रकारले यो सागसब्जीबाट सालाना कति जस्तो इन्कम हुन्छ तपाईँको?
0: सागसब्जीबाट त अब जस्तै खेतीपाती त्यो सागसब्जी गरेको कामहरू काटेर 10-20 हजार रुपियाँ हामी कमाउँछौँ सागसब्जीबाट पनि।
1: होइन,
0: त्यो सालको हिसाब, सालमा 10-20 हजार रुपियाँ, 30 हजार रुपियाँ सब्जीबाट पनि हुन्छ, किनभने
1: खाइवरी सबै गरेर मुनाफा हुन्छ।
0: अब सागसब्जी भनेको यस्तो हुन्छ, ठुलो खेती भनेर एकदमै 2-3 हलको मेलो गरिँदैन, सागसब्जी 2-4 गरा गरिन्छ, त्यसमा अदुवाहरू हुन्छ, गाईको ध्यान दिन्छ गाईलाई, त्यसले गर्दा सब्जीले हामीलाई घरको परिवारलाई पुगेर त्यसले बेचेर पनि 10-20 हजार रुपियाँ सालमा हामीले कमाइन्छ।
1: यो सागसब्जी पनि त यो अफ सिजनमा निकाल्न सक्यो भने अलिकति राम्रो दाम पाइन्छ होइन?
0: हजुर, अफ सिजनमा अलिकति त्यसको छिटो त्यसको बिउ राखेर, बिउ बिजन राखेर हामीले निकाल्यौँ भने पहिला हामीले राम्रो दाम पाइन्छ,
1: समय अनुसार हामीले। र यो सागसब्जी भयो, पशुपालनहरू गर्नु पर्दा गाउँ बस्तीमा पर्दा बस्दा पनि त सजिलो त छैन, धेरै प्रकारको चुनौतीहरू छ। यस बिचमा पनि तपाईँहरूले के कस्ता चुनौतीहरू भोग्नु पर्दछ? कोही बेला अब पानी झरी पर्छ, गाई बस्तुलाई घाँस काट्न साह्रो पर्छ, त्यो समयमा के कस्तो पाराले तपाईँहरू व्यवस्था गर्नुभयो?
0: अब गाई पालिसकेपछि यस्तो हुन्छ, गाईलाई हामीले 24 घन्टा हामी गाईको पछि बस्नुपर्छ, किनकि गाईलाई घाँस दिनु पर्यो, चुनौती त धेरै हुन्छ, किनभने टाइम टेबलमा हामीले घाँस पुर्याउनु पर्छ गाईको थलामा। कुनै समय पानी पर्यो भनेर अथवा केही भयो, काहीँ केही भयो भने पनि छोडेर हामीले पहिला चाहिँ गाईलाई नै हामीले ध्यान दिनुपर्छ, किनभने त्यो गाईलाई त बाँधेको छौँ, बाँधिसकेपछि त्यसलाई घाँस हाल्नै पर्छ। त्यसले गर्दा काहीँ न काहीँ केही मिलाएर भए पनि, चाहे पानी परोस्, चाहे कसैको घरमा मरो परोस्, कसैको बिहा होस्, एउटा टाइम मिलाएर त्यो गाईलाई चाहिँ हामीले सेवा एउटा दिनै पर्छ।
1: एक प्रकारले भन्नु हो भने हामीले गाई बाँधेको होइन, गाईले हामीलाई बाँधेको जस्तो।
0: हजुर, गाई हामीले बाँधेको छौँ भन्छौँ, तर गाई त बाँध्छौँ तर गाईले पनि हामीलाई बाँधेको हुन्छ। गाई हामी पाल्छौँ, 5-7 गाई पाल्छौँ, तर गाईले पनि हामीलाई पालेको छ। गाईलाई मात्र हामी पाल्दैनौँ, किनकि त्यो गाईलाई हामीले त्यति मेहनत गरेर पालिसकेपछि त्यो गाईले पनि त हामीलाई दुध दियो, त्यत्रो दुध दिएर हामीलाई पाल्दैछ नि त, त्यही दुध बेचेर त्यही गोबरबाट त्यही मलबाट उत्पादन गरिसकेपछि जति हामीले गाईलाई पाल्छौँ त्यति नै गाईले पनि हामीलाई पाल्छ।
1: र तपाईँले आफ्नो यो जुन व्यवसाय गर्नुहुँदैछ पशुपालन सँगसँगै यो खेतीपाती, तपाईँको यो आफ्नो व्यवसायमा आफू कतिको सन्तुष्टि भएको ठान्नुहुन्छ?
0: म आफ्नो व्यवसायमा एकदमै सन्तुष्टि छु, किनभने आफ्नो व्यवसाय भनेको आफ्नो, कसैले पनि हक अधिकार जमाउँदैन, आफ्नो काम एउटा खुल्ला रूपले हामीले गर्न पाइन्छ, हामी जहाँ पनि जान पाइन्छ, र हामीले आफ्नो काम गरेपछि आफू सन्तुष्टि हुनु नै पर्छ, किनभने मेहनतले काम गरेपछि 2-4 पैसा हुन्छ, र 2-4 पैसा भएपछि आफ्नो मेहनतको पैसा अति नै राम्रो हुन्छ, र त्यसले गर्दा सन्तुष्टि नै छु म।
1: हामी कार्यक्रमको अन्त्यतिर आइपुगेका छौँ र अन्तमा जाँदा जाँदै तपाईँको आफ्नो अनुभव, आफ्नो ज्ञान पाए अनुसार अहिलेका भाइ बहिनी पढे लेखेकालाई अथवा गाउँ समाजलाई केही सल्लाह सुझाउ दिनुपर्दा के कस्ता सल्लाह सुझाव दिन चाहनुहुन्छ, यस विषयमा पनि छोटकरीमा बताइदिनुहोस् न।
0: मेरो सल्लाह सुझाव भनेको यही छ, पढे लेखेका भाइ बहिनीहरूले अब उसो नोकरीतिर गएर, किनभने नोकरी भनेको कुरा महिनामा 1 पल्ट पैसा पाउने हो, त्यो पनि राम्रो नोकरी, राम्रो पढा लेखा छ र राम्रो पाएको छ भने उसले अथवा एउटा जीवनमा धान्नको लागि राम्रो पैसा अर्जन गर्छ। तर सानो नोकरी छ भने उसको त महिना पर्खिनु पर्छ, त्यो महिना पर्खिनको लागि त उसले केही पनि गर्न सक्दैन, महिनाभरि खायो, महिना पर्खेर चाहिँ त्यो पैसा थापेर फेरि त्यो खाएको बुझायो, फेरि महिनाभरि काम गरेको, त्यत्तिकै उसले केही पनि गर्न सक्दैन। तर आफ्नो व्यापार अथवा आफ्नो गाई पालन, आफ्नो सागसब्जी

0: आफ्नो खेतीपाती कृषकमा राम्रो प्रकारले एउटा साइन्टिफिक तरिकाले ढङ्ग पुर्याएर गर्न सकियो भने त्यो नोकरीभन्दा धेरै बेटर छ। र म यही सुझाव दिन चाहन्छु, पढेका भाइ बहिनीहरूले राम्रो ट्रेनिङ लिएर, सरकारबाट तालिम लिएर, लोन लिएर गाई कसरी पाल्नुपर्ने हो, कस्तो प्रकारले गर्नुपर्ने हो, एउटा तरिका पुर्याएर गर्न सक्यो भने नोकरीमा भन्दाखेरि यो कृषि क्षेत्रमा, गाई पालन क्षेत्रमा एकदमै राम्रो छ भन्न चाहन्छु।
1: हजुर, हामी माझ अहिले नारद शर्माज्यूले अति राम्रो जानकारी प्रस्तुत गरिदिनुभयो र उहाँले बहुमूल्य समय हाम्रो आकाशवाणी गान्तोकलाई दिनुभएकोमा हामी उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। र हजुरले आज किसान बानी कार्यक्रममा हाम्रा ग्रामीण भेगमा रहेका कृषकहरूलाई फाइदा हुने कार्यक्रमहरू सम्बन्धी अवगत गराइदिनुभयो र यो कार्यक्रमद्वारा हाम्रा किसान दाजुभाइ दिदीबहिनीहरूलाई धेरै फाइदा पुग्नेछ। र आजको लागि किसान बानी कार्यक्रममा समेटिएका जानकारीहरू यति नै। फेरि अर्को प्रस्तुतिमा यस्तै ग्रामीण भेगका किसान दाजुभाइका अनुभवहरू, उहाँहरूको आवाजहरू लिएर पुनः उपस्थित हुने नै छौँ। आजलाई भने किसान बानी कार्यक्रमबाट म कार्यक्रम सञ्चालक अनि बिदा चाहन्छु। हवस् त, नमस्कार, शुभरात्री।

एफएम 103.5 मेगाहर्जमा यो आकाशवाणीको खरसाङ केन्द्र हो। अबको केही बेरमा आकाशवाणी गान्तोक केन्द्रको प्रादेशिक समाचार रिले गरी सुनाउनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी खरसाङलाई।

क्षेत्र विधायक एवं मन्त्री छिरिङ टी भुटियाले योक्सम टासिडिङ अन्तर्गत पर्ने रिम्बी सिङलिङतामा गएको भीषण पहिरोको स्थलगत निरीक्षण गर्नुभयो। यस अवधि उहाँले प्रभावित परिवारसित भेट गर्नका साथै क्षति भएको सम्पत्ति तथा मल्ली खेचिपेरी योक्समलाई जोड्ने सडकमा भएको व्यापक क्षतिको जायजा लिनुभयो। पहिरोका कारण सडक पूर्ण रूपमा क्षति भएपछि यस स्थानको प्रमुख सम्पर्क व्यवस्था प्रभावित भएको छ। निरीक्षणका क्रममा आज मन्त्री श्री भुटियाले प्रभावित परिवारको अवस्थाको जानकारी लिँदै सम्पर्क व्यवस्थापन पुनर्स्थापित गर्न तत्काल अस्थायी उपायबारे छलफल गर्नुभयो। उहाँले प्रभावित परिवारलाई

0: नयाँ स्थानमा घर निर्माण लगायत आवश्यक सरकारी सहयोग उपलब्ध गराउने आश्वासन दिनुभयो। निरीक्षणपछि मन्त्रीले ताथाङ सरकारी निम्न माध्यमिक विद्यालयको स्वर्ण जयन्ती समारोहको तयारी सम्बन्धी बैठकको अध्यक्षता गर्नुभयो। बैठकमा समारोहका लागि आवश्यक कोष, खेलकुद, सांस्कृतिक कार्यक्रम, मैदान मर्मत तथा मञ्च व्यवस्थापनबारे छलफल भयो। श्री भुटियाले समारोहको स्थलको निरीक्षण गर्दै मैदान तथा मञ्च व्यवस्थापनको अवस्थाको समेत जायजा लिनुभयो। मुख्यमन्त्री प्रेमसिंह तामाङले सिक्किमको विकासमा वरिष्ठ तथा अवकाश प्राप्त अभियन्ताहरूको योगदानको प्रशंसा गर्नुभयो। राष्ट्रिय अभियन्ता दिवसको अवसरमा मनन केन्द्रमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्रीले भन्नुभयो, सडक, पुल, भवन, खानेपानी तथा विद्युत पूर्वाधार निर्माणमा अभियन्ताहरूको भूमिका महत्त्वपूर्ण रहेको छ। उहाँले सरकार गठन भएदेखि अभियान्त्रिकी क्षेत्रलाई थप अवसर र जिम्मेवारी प्रदान गरिएको उल्लेख गर्दै धेरै अभियन्तालाई विभागीय सचिव तथा विभाग प्रमुखको जिम्मेवारी दिइएको र अस्थायी रूपमा कार्यरत हजारौं युवा अभियन्तालाई स्थायी गरिएको बताउनुभयो। लोकसभा सांसद डाक्टर इन्द्रहाङ सुब्बाले आज राज्यपाल ओम प्रकाश माथुरसित लोकभवनमा भेट गर्नुभयो। भेट अवधि सांसद डाक्टर सुब्बाले राज्यपाललाई केन्द्र र राज्य सरकारद्वारा यहाँ चलाइँदै गरेका विभिन्न परियोजना एवं अन्य विकास योजनाको बारेमा विस्तृत जानकारी दिनुभयो। यस अवधि दुई नेताबीच सिक्किमको हितसित जोडिएका विभिन्न महत्त्वपूर्ण विषयमाथि पनि विस्तृत चर्चा भयो। यसै क्रममा कर्नाटकका 14 सदस्यीय पत्रकारको एउटा टोलीको आज लोकभवनमा राज्यपाल ओम प्रकाश माथुरसित भेट भयो। भेटका क्रममा सांसद इन्द्रहाङ सुब्बा पनि उपस्थित हुनुहुन्थ्यो। यो टोली पत्र सूचना ब्युरो पीआईबीको आयोजनामा सञ्चालित सञ्चार भ्रमणका क्रममा हिजो मात्र गान्तोक आइपुगेको हो। राज्यपाल श्री माथुरले पत्रकारहरूको टोलीलाई स्वागत गर्दै केन्द्र तथा राज्य सरकारले सिक्किममा सञ्चालन गरिरहेका विभिन्न गतिविधि तथा योजनाबारे जानकारी गराउनुभयो। सांसद डाक्टर सुब्बाले सिक्किममा यातायात तथा सञ्चार सम्पर्कलाई अझ सुदृढ बनाउन केन्द्र र राज्य सरकारले गरिरहेका विभिन्न प्रयासबारे जानकारी दिनुभयो। टोलीले आज भारत तिब्बत सीमा प्रहरी बलको सेक्टर मुख्यालय तथा रुम्तेक गुम्पाको पनि भ्रमण गरेको छ। गेजिङ जिल्लाको खरिफ मौसम 2026 अन्तर्गत कृषि स्ट्राक डिजिटल बाली सर्वेक्षणको कार्य शत प्रतिशत पूरा गरेको छ। गत 22 अगस्तदेखि सुरु गरिएको सर्वेक्षण निर्धारित महिना दिनभन्दा 6 दिन अगावै पूरा भएको हो। गेजिङ, दिन्ताम र योक्सम महकुमाका 42 राजस्व खण्डमा सञ्चालित सर्वेक्षणमा 40,117 भू खण्ड अर्थात् प्लटको तथ्याङ्क सङ्कलन तथा अपलोड गरिएको छ। अत्यन्त कठिन पहाडी भूभागका कारण 759 भूखण्डमा भने सर्वेक्षण गर्न सकिएन। पाकिम जिल्लामा जल सुरक्षा सुदृढ गर्ने उद्देश्यले भू राजस्व तथा आपदा प्रबन्धन विभागका अधिकारीहरूका लागि आज जल स्रोत अनुगमन, मुहान संरक्षण तथा भूमिगत जल पुनर्भरण सम्बन्धी प्रशिक्षण आयोजन गरियो। पाकिम जिल्ला प्रशासनिक केन्द्रको सम्मेलन कक्षमा आयोजित प्रशिक्षणमा मुहान संरक्षण, टिकाउ जल व्यवस्थापन तथा समुदायमा आधारित उपाय अप्नाउने विषयमा जानकारी दिइयो। श्रोतवक्ता आदित्य जैनले विशेष गरी पहाडी क्षेत्रमा वर्षाको बदलिँदो स्वरूपले पानीको उपलब्धतामा पार्ने प्रभावबारे जानकारी दिँदै वर्षा, सतही बहाव, जमिनभित्र पानी पस्ने प्रक्रिया र भूमिगत जल पुनर्भरण बीचको सम्बन्धबारे प्रकाश पार्नुभयो। उहाँले मुहान संरक्षण तथा भूमिगत जल पुनर्भरणका लागि प्रकृतिमा आधारित उपाय अप्नाउन, पुनर्भरण क्षेत्रमा पहिचान गर्न तथा स्थानीय भूगर्भीय अवस्था अनुसार आवश्यक उपाय कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो। प्रशिक्षणमा मुहानको अवस्था अनुगमन तथा मूल्याङ्कन, नियमित अवलोकन तथा तथ्याङ्क सङ्कलनका साथै जल सम्बन्धी समस्या समाधानका लागि स्थानीय समुदायसँग सहकार्य गर्नुपर्ने विषयमा पनि जानकारी गराइयो। भारतीय सेनाको अपरेसन सद्भावना अन्तर्गत 8 सितम्बरदेखि नयाँ दिल्लीमा रहेको मंगन जिल्लाको लाचेनका 16 विद्यार्थी तथा युवाहरूले राष्ट्रपति भवनमा राष्ट्रपति द्रौपदी मुर्मूसित भेट गरे। यस अवधि उनीहरूले राष्ट्रपति साथै वरिष्ठ सेना अधिकारी, एनसीसी क्याडेट्स तथा डीआरडीओका वैज्ञानिकहरूसित अन्तर्क्रिया पनि गरे। समाचार पूरा भयो।
1: एफएम 103.5 मेगाहर्जमा यो आकाशवाणीको खरसाङ केन्द्र हो। सुन्नुहोस् आजका रहल अनि भोलि प्रसारण गर्ने कार्यक्रमको संक्षिप्त जानकारी। अहिले 6:50 सुन्नुहुनेछ यस केन्द्रको प्रादेशिक समाचार। 7 लोकलहरी कार्यक्रममा विभिन्न कलाकारको स्वरमा लोकगीत। 7:15 कार्य

0: 7:05 शुभ प्रभात। 7:15 विभिन्न कलाकारको शर्मा भजन, 8:30 कथा सफलताको, 8:45 सन्दर्भ, 9:30 खेल संसार, 10:02 हल्लो खरसाङ, 10:30 हाम्रो सरकार, 11:30 किशोर जगत प्रस्तुत गर्नेछौ। यसै गरी भोलि दिउँसो 12:05 सुन्नुहुनेछ अनुरोध हिन्दी फिल्मी गीतको कार्यक्रम तपाईँको अनुरोधमा। 1:02 तिब्बती कार्यक्रम, 3:20 विश्वमा हामी, 4:00 आकाशवाणी खरसाङ पोडकास्ट, 4:30 शैक्षिक कार्यक्रम शिक्षा ज्योति प्रस्तुत गर्नेछौ। भोलि बेलुकी 5:05 प्रस्तुत गर्नेछौँ हाम्रा सैनिक दाजुभाइहरूको निम्ति कार्यक्रम जय जवान, 5:30 पाश्चात्य सङ्गीतको कार्यक्रम इभिनिङ मेलोडिज, 6:10 गाउँले सभा, जसमा घरेलु उद्योग सत्व उत्पादनबारे सुमित देवानसितको चर्चा सुन्नुहुनेछ। 6:50 यस केन्द्रको प्रादेशिक समाचार प्रस्तुत गर्नेछौँ भने 7:00 कार्यक्रम लोकलहरीमा मोती लामाको स्वरमा लोकगीत, 7:15 कार्यक्रम सुरसङ्गममा अरुण देवानको स्वरमा आधुनिक गीत, 7:45 भुटानी कार्यक्रम, 8:00 युवावाणी, 8:30 शास्त्रीय सङ्गीतको कार्यक्रम सप्तसुरमा शोभा गुर्तुबाट शास्त्रीय गायन ठुम्री मिश्र पहाडी सुनाउनेछौँ। यसबाहेक आकाशवाणी दिल्ली केन्द्रको प्रसारण 9:15 स्पटलाइट, 9:30 चर्चाका विषय अनि राति 10:00 विविध भारतीको आजका फन्कार रिले गरी सुनाउनेछौँ। श्रोताहरू, यी थिए आजका रहल अनि भोलि प्रसारण गर्ने कार्यक्रमको संक्षिप्त विवरण। सुन्नुहोस् मौसमको साधारण विज्ञप्ति। बितेको 24 घण्टामा सिक्किमको अधिकतर स्थान अनि उत्तर बङ्गालका जिल्लाहरूको धेरै स्थानमा अति हल्कादेखि मध्यम वर्षा भयो। आगामी 48 घण्टाभित्रमा सिक्किम अनि उत्तर बङ्गालका जिल्लाहरूको अधिकतर स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ। आगामी 48 घण्टाभित्रमा सिक्किम अनि उत्तर बङ्गालको दार्जिलिङ अनि कालेबुङ जिल्लाको 1-2 स्थानमा 7-11 सेन्टिमिटरसम्मको भारी वर्षा हुन सक्ने सम्भावना रहेको पनि मौसम विभागले जनाएको छ। मौसमको साधारण विज्ञप्ति पूरा भयो। FM 103.5 मेघासमा यो आकाशवाणीको खरसाङ केन्द्र हो। अब सुन्नुहुनेछ यस केन्द्रको प्रादेशिक समाचार।
1: नमस्कार, यो आकाशवाणी खरसाङ हो। प्रादेशिक समाचार सुषमा तामाङबाट सुन्नुहोस्। पहिले प्रमुख समाचार। सरकारले भनेको छ ब्याङ्कले 2,000 रुपियाँसम्मको युपिआई लेनदेन अनि रुपे डेबिट कार्ड मार्फत गरिएको भुक्तानीमा कुनै शुल्क लगाउन सक्ने छैन। भारतको राष्ट्रिय लोकसेवा प्रसारक दूरदर्शनले आज आफ्नो 67 स्थापना दिवस मनाइरहेको छ। नेपालका वित्त मन्त्री स्वर्णिम वागले आगामी 17 सितम्बरमा 2 दिने भारत भ्रमणका लागि नयाँ दिल्ली आउनुहुनेछ। पश्चिम बङ्गालको नन्दीग्राम अनि रेजीनगर विधानसभा सिटहरूमा हुने उपचुनावको लागि भारतीय जनता पार्टीले आज आफ्नो उम्मेद्वारहरूको नाम घोषणा गरेको छ। पश्चिम बङ्गाल सरकारले पूर्व अनि वरिष्ठ खेलाडीहरूलाई आर्थिक सहायता दिने दिशामा ठूलो कदम उठाउँदै प्रत्येक महिना 10,000 रुपियाँको सम्मान भत्ता दिने अधिसूचना जारी गरेको छ अनि लखनऊमा आयोजित तेस्रो मिस्टर इन्डिया 2026 प्रतियोगिताको मेन्स फिजिक ओपन वर्गमा पुष्कर गुरुङले रजत पदक जित्न सफल बनेकोमा राज्यसभा सांसद हर्षवर्धन श्रृङ्गलाले उहाँलाई शुभकामना व्यक्त गर्नुभएको छ। अब समाचार विस्तारमा। सरकारले भनेको छ ब्याङ्कले 2,000 रुपियाँसम्मको युनिफाइड पेमेन्ट इन्टरफेस युपिआई लेनदेन अनि रुपे डेबिट कार्ड मार्फत गरिएको भुक्तानीमा कुनै शुल्क लगाउन सक्ने छैन। वित्त मन्त्रालयले युपिआई लेनदेनमा शुल्क सम्बन्धी नियमहरू स्पष्ट पार्न भुक्तानी र निपटान प्रणाली अधिनियम अन्तर्गत यी परिवर्तनहरूलाई अधिसूचित गरेको छ। सुन्नुहोस् एक रिपोर्ट।
2: वित्त मन्त्रालयले भनेको छ यो नियम ग्राहक र साना व्यापारी दुवैमा समान रूपमा लागू हुनेछ। मन्त्रालयले एक व्यक्तिबाट अर्को व्यक्तिको ब्याङ्क खातामा युपिआई लेनदेन पूर्ण रूपमा निशुल्क हुने बताएको छ। यदि भविष्यमा डिजिटल लेनदेनमा कुनै शुल्क जस्तै मर्चेन्ट डिस्काउन्ट रेट MDR लगाइयो भने यो दोकानेहरूमा लाग्नेछ, ग्राहकहरूमा लगाइने छैन। यद्यपि यी शुल्कहरू डेबिट वा क्रेडिट कार्ड लेनदेनमा लागू हुने MDR भन्दा धेरै कम हुनेछन्। भुक्तानी र निपटान प्रणाली

0: अधिनियम 2007 वा हालै गरिएको संशोधन पछि यूपीआई लेनदेनमा शुल्क लाग्ने आशंकाहरूबीच सरकारको यो स्पष्टीकरण आएको हो। प्रादेशिक समाचारको लागि म रोशनी छेत्री।
1: भारतको राष्ट्रिय लोकसेवा प्रसारक दूरदर्शनले आज आफ्नो 67 स्थापना दिवस मनाइरहेको छ। यो लोकसेवा प्रसारकको शुरूआत 1959 अल इण्डिया रेडियो अन्तर्गत एक प्रायोगिक टेलिभिजन सेवाको रूपमा भएको थियो। विगतका दिनहरूमा जनजनसम्म जानकारी फैलाउने, संस्कृतिलाई सुदृढ पार्ने र राष्ट्रिय एकताको लागि यो एउटा महत्वपूर्ण मञ्च बनेको छ। भारतरत्न मोक्षगुण्डम विश्वेश्वरैयाको जयन्तीको अवसरमा आज राष्ट्रिय इन्जिनियर दिवस मनाइँदैछ। उहाँ भारतका महानतम इन्जिनियरमध्ये एक हुनुहुन्थ्यो। यो दिवस प्रतिवर्ष 15 सितम्बरमा विश्वेश्वरैयाको योगदानलाई स्मरण गर्न र राष्ट्रको विकासमा इन्जिनियरहरूको भूमिकालाई सम्मान गर्नका लागि मनाइने गरिन्छ। प्रधानमन्त्री नरेन्द्र मोदी, रक्षा मन्त्री राजनाथ सिंह अनि गृहमन्त्री अमित शाहले विश्वेश्वरैयाको जयन्तीमा उहाँलाई श्रद्धाञ्जली अर्पण गर्नुभयो। नेपालका वित्तमन्त्री स्वर्णिम वागले आगामी 17 सितम्बरमा दुई दिने भारत भ्रमणका लागि नयाँ दिल्ली आउनुहुनेछ। भारतीय वित्तमन्त्री निर्मला सीतारामनको निमन्त्रणामा उहाँ भारत भ्रमणमा आउँदै हुनुहुन्छ। नेपाल सरकारका अनुसार भ्रमणका क्रममा नेपाल र भारतबीचको आर्थिक सहकार्य, द्विपक्षीय सम्बन्ध तथा आपदापछिको पुनर्निर्माणसँग सम्बन्धित विषयमा महत्वपूर्ण छलफल हुने सम्भावना छ। विशेष गरी नेपालमा आएको विनाशकारी बाढीबाट भएको क्षति र त्यसपछि गर्नुपर्ने पुनर्निर्माणका विषयमा दुवै पक्षबीच छलफल हुने बताइएको छ। वित्तमन्त्री वाग्लेले भ्रमणका क्रममा भारतीय अधिकारीहरूसँग द्विपक्षीय बैठक गर्नुहुनेछ। यसका साथै उहाँको विदेश मन्त्री एस जयशंकरसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। नेपाल बैठकमा नेपाल र भारत आर्थिक सहकार्य, विकास परियोजना तथा आपदा प्रभावित क्षेत्रको पुनर्निर्माण लगायत विभिन्न विषयमा छलफल हुने सम्भावना छ। पश्चिम बंगालको नन्दीग्राम अनि रेजीनगर विधानसभा सीटहरूमा हुने उपचुनावको लागि भारतीय जनता पार्टीले आज आफ्नो उम्मेद्वारहरूको घोषणा गरेको छ। सुन्नुहोस् अधिक जानकारी हाम्रा संवाददाताबाट।
2: नन्दीग्रामबाट मुख्यमन्त्री शुभेन्दु अधिकारीका पूर्व सहायक दिवंगत चन्द्रनाथ रथका माता हसीरानी रथलाई टिकट दिएको छ भने रेजीनगरबाट मुर्शिदाबादका पूर्व भाजपा अध्यक्ष अनि पार्टीका राज्य समितिका सदस्य शंकरप सरकारलाई उम्मेद्वार बनाइएको छ। चन्द्रनाथ रथको गत 6 मईमा उत्तर 24 परगनाको मध्यग्राममा गोली हानेर हत्या गरिएको थियो। त्यस समय उहाँ शुभेन्दु अधिकारीको निजी सहायक हुनुहुन्थ्यो। नन्दीग्राम अनि रेजीनगर दुवै सीटमा 6 अक्टोबरको दिन मतदान हुनेछ। नामाङ्कन दर्ता गर्ने अन्तिम तारिक 16 सितम्बर हो। दुवै सीटहरूको परिणाम 9 अक्टोबरमा घोषित गरिनेछ। वाम मोर्चा, काँग्रेस अनि तृणमूल काँग्रेसको दुवै गुटले आफ्नो आफ्नो उम्मेद्वार घोषित गरिसकेको छ। गत विधानसभा चुनावमा शुभेन्दु अधिकारीले नन्दीग्राम अनि भवानीपुर दुवै सीटबाट चुनाव लड्नु भएको थियो अनि दुवै सीटहरूमा जीत दर्ता गर्नुभएको थियो। चुनाव परिणामपछि उहाँले नन्दीग्राम सीट छोडेपछि त्यहाँ उपचुनाव भइरहेको छ। त्यसरी नै रेजीनगरबाट आम जनता डेभलपमेन्ट पार्टीका नेता हुमायूं कबीरले रेजीनगर अनि नाओदा दुवै सीटहरूबाट चुनाव लड्नु भएको थियो अनि दुवै सीटहरूमा जीत दर्ता गर्नुभएको थियो। पछि उहाँले रेजीनगर सीट छोड्नु भएको थियो। मनिषा छेत्री, आकाशवाणी खरसाङ।
1: प्रादेशिक समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNews खरसाङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। यो आकाशवाणी खरसाङ हो। पश्चिम बंगाल सरकारले पूर्व र वरिष्ठ खेलाड़ीहरूलाई आर्थिक सहायता दिने दिशामा ठूलो कदम उठाएको छ। राज्य सरकारले मुख्यमन्त्री कृति क्रीडाविद सम्मान योजना अन्तर्गत पात्र खेलाड़ीहरूलाई प्रत्येक महिना 10,000 रूपियाँको सम्मान भत्ता दिने औपचारिक घोषणा गर्दै आज अधिसूचना जारी गरेको छ। राज्य सरकारले यस योजनाको घोषणा आफ्नो बजेटमा अघिबाटै गरेको थियो। अधिसूचना अनुसार योजनाको लाभ लिनका लागि आवेदकको उमेर आवेदनको समयमा 40 वर्ष हुनुपर्छ भने आवेदक पश्चिम बंगालको नागरिक हुनुपर्छ। यस अतिरिक्त खेलाड़ीले राष्ट्रिय खेल वा यस्तै स्तरको कुनै प्रतियोगितामा पश्चिम बंगाललाई प्रतिनिधित्व गरेर पदक प्राप्त गरेको हुनुपर्छ। योजना अन्तर्गत यस्ता खेलाड़ीहरू पनि पात्र हुनेछन् जसले ओलम्पिक, विश्व च्याम्पियनशीप, राष्ट्रमण्डल खेल, एसियाली खेल वा प्यारा स्पोर्ट्स जस्ता अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा भारतको प्रतिनिधित्व गरेको होस्। तथापि केन्द्र वा राज्य सरकार, ब्याङ्क अथवा सार्वजनिक क्षेत्रको उपक्रममा कार्यरत सक्रिय कर्मचारीलाई यस सम्मान भत्ताको लाभ प्राप्त हुने छैन। उत्तर बंगालमा यस पटक दुर्गा पूजाको अवधि भव्य अनि अनौठो योजना देख्न पाइनेछ। सिलगढ़ीको सेन्ट्रल कलोनी दुर्गा पूजा कमिटिको 64 वर्षको आयोजनामा माता दुर्गा साथै कार्तिक, गणेश, लक्ष्मी अनि सरस्वतीलाई कुल 100 किलो सुनको आभूषणहरूद्वारा श्रृंगार गरिनेछ। आयोजकले बताए अनुसार उत्तर बंगालमा पहिलोपटक यस प्रकारको आयोजना हुन गइरहेको छ। आज सिलगढ़ी जर्नलिस्ट क्लबमा आयोजित पत्रकार सम्मेलनमा पूजा कमिटिका पदाधिकारीहरूले यसबारे जानकारी दिएका हुन्। लखनऊमा आयोजित तेस्रो मिस्टर इण्डिया 2026 प्रतियोगिताको मेन्स फिजिक ओपन अबभ 172 सेन्टिमिटर वर्गमा दार्जीलिङका पुष्कर गुरुङ रजत पदक जित्न सफल बनेका छन्। पुष्कर गुरुङ, क्याप्टन बिर्जेश थापा दार्जीलिङ वेलफेयर सोसाइटी आउटस्ट्यान्डिङ अचिभमेन्ट अवार्ड 2026का निर्णायक सदस्यमध्ये एक हुनुहुन्छ। आफ्नो निरन्तर परिश्रम, समर्पण र उत्कृष्टताबाट सधैँ उदाहरण बनेका पुष्करले पहाड़को प्रतिभा र उपलब्धिहरूलाई सम्मान गर्ने कार्यमा पनि महत्वपूर्ण भूमिका निभाइरहेका छन्। यस उपलब्धिका लागि राज्यसभा सांसद हर्षवर्धन श्रृंगलाले उहाँलाई आगामी दिनहरूमा अझ धेरै सफलता, उपलब्धि र सम्मान प्राप्त होस् भन्ने कामनासितै हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ। सीआईएससी राष्ट्रिय छात्र भलिबल प्रतियोगितामा भारतको पूर्वोत्तर क्षेत्रको प्रतिनिधित्व गर्दै सहभागी भएर फर्किएका सौरेनी मिरिकको ग्रीनलन्ड स्कूलको अण्डर 14 तथा अण्डर 19 छात्र भलिबल टोलीका खेलाड़ीहरूलाई विद्यालयमा भव्य स्वागत गरिएको छ। राष्ट्रिय स्तरको प्रतिष्ठित प्रतियोगितामा पूर्वोत्तर क्षेत्रको प्रतिनिधित्व गर्दै खेलाड़ीहरूले उत्कृष्ट खेल प्रदर्शन गरी विद्यालय तथा सम्पूर्ण क्षेत्रको गौरव बढ़ाएका छन्। यस अवसरमा खेलाड़ीहरूलाई पुष्पगुच्छ तथा शुभकामना सम्मान गरिएको बताइएको छ। टोलीका प्रशिक्षक जितेन तामाङको निरन्तर प्रयास, प्रशिक्षण र मार्गदर्शनले खेलाड़ीहरूलाई राष्ट्रिय स्तरसम्म पुग्न महत्वपूर्ण योगदान पुर्याएको विद्यालय परिवारले जनाएको छ। यो समाचार युट्युबमा एचएआईआर कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकचोटि। सरकारले भनेको छ ब्याङ्कले 2000 भन्दा रुपियाँसम्मको युपीआई लेनदेन अनि रुपे डेबिट कार्ड मार्फत गरिएको भुक्तानीमा कुनै शुल्क लगाउन सक्ने छैन। भारतको राष्ट्रिय लोकसेवा प्रसारक दूरदर्शनले आज आफ्नो 67 स्थापना दिवस मनाइरहेको छ। नेपालका वित्त मन्त्री स्वर्णिम वागले आगामी 17 सितम्बरमा 2 दिने भारत भ्रमणका लागि नयाँ दिल्ली आउनुहुनेछ। पश्चिम बंगालको नन्दीग्राम अनि रेजीनगर विधानसभा सिटहरूमा हुने उपचुनावको लागि भारतीय जनता पार्टीले आज आफ्नो उम्मेद्वारको नाम घोषणा गरेको छ। लखनऊमा आयोजित तेस्रो मिस्टर 2026 प्रतियोगिता मेन्स फिजिक ओपन वर्गमा पुष्कर गुरुङले रजत पदक जित्न सफल बनेकोमा राज्यसभा सांसद हर्षवर्धन श्रृंगलाले उहाँलाई शुभकामना व्यक्त गर्नुभएको छ। प्रादेशिक समाचार आकाशवाणी खरसाङबाट पूरा भयो।
3: समाचारपछि पुनः एकपल्ट स्वागत जनाउँछौ श्रोताहरूलाई। एफएम 103.5 मेगाहर्जको तरङ्गमा आकाशवाणीको खरसाङ केन्द्रबाट श्रोताहरूले हामीलाई एफएम 100.2 मेगाहर्ज, आकाशवाणी दार्जिलिङ, न्यूज अन एआईआर एपका साथै प्रसार भारतीको वेब्स ओटिटी प्लेटफर्ममा पनि सुन्न सक्नुहुनेछ। अहिले यस समय रातिको 7 बज्यो। अब प्रस्तुत गर्नेछौ लोकलहरी कार्यक्रम। आजको लोकलहरी कार्यक्रममा श्रोताहरूलाई सुनाउनेछौ विभिन्न कलाकारको स्वरमा लोकगीत। त श्रोताहरू सुन्नुहोस् यो पहिलो लोकगीत रोना छेत्रीको स्वरमा।

105.5 मेगाहर्जमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौं। अब प्रस्तुत गर्नेछौ सुरसंगम कार्यक्रम। आजको सुरसंगममा यहाँहरूलाई सुनाउने छौ अरुण सिंहको स्वरमा आधुनिक गीत। त श्रोताहरू सुन्नुहोस् अरुण सिंहको स्वरमा आधुनिक गीत।

श्रोताहरूले अहिले सुन्नुभयो अरूण सिंहको स्वरमा आधुनिक गीत कार्यक्रम सुर संगममा एफएम 103.5 मेगाहर्जमा यो आकाशवाणीको खरसाङ केन्द्र हो। अबको केयरवेयरमा आकाशवाणीको नेपाली समाचार अनि यसको लगत्तै पछि आकाशवाणी कलकत्ता केन्द्रको बंगला समाचार रिले गरेर सुनाउनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी खरसाङलाई।

नारायणबाट सुन्नुहोस्। शुरूमा यस बुलेटिनका मुख्य समाचार। विदेश मन्त्रालयले जनाएअनुसार नयाँ दिल्लीमा आयोजित 18 ब्रिक्स शिखर सम्मेलनदेखि छुट्टै प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपति शी चिनफिङ बीच भएको भेटवार्तामा विभिन्न विषयहरूमा छलफल भयो। विदेश मन्त्री डाक्टर एस जयशंकरले भारतको एक्ट ईस्ट नीति, विजन महासागर र हिन्द प्रशान्त दृष्टिकोणमा वियतनाम एक प्रमुख साझेदार रहेको बताउनु भएको छ। रक्षा मन्त्री राजनाथ सिंहले रक्षा क्षेत्रमा आत्मनिर्भरता हासिल गर्न रक्षा बल, अनुसन्धान तथा विकास संस्थाहरू र उद्योग जगतबीच निर्बाध सहकार्य आवश्यक रहेको कुरामा जोड़ दिनुभयो। यमुना नदीको पुनरुद्धारका लागि आज 6 राज्यका मुख्यमन्त्रीहरूले किशाउ बहुउद्देश्य बाँध परियोजना सम्झौतामा हस्ताक्षर गरे। यी राज्यहरूमा उत्तर प्रदेश, उत्तराखण्ड, हिमाचल प्रदेश, हरियाणा, राजस्थान र दिल्ली समावेश छन्। र पुरूष क्रिकेटमा भारतले अहिले साँझ 7:30 दिल्लीको अरूण जेटली स्टेडियममा अफगानिस्तान विरूद्ध दोस्रो T20 अन्तर्राष्ट्रिय म्याच खेल्नेछ। विदेश मन्त्रालयले जनाएअनुसार नयाँ दिल्लीमा आयोजित 18 ब्रिक्स शिखर सम्मेलनदेखि छुट्टै प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपति शी चिनफिङ बीच भएको भेटवार्तामा विभिन्न विषयहरूमा छलफल भयो। नयाँ दिल्लीमा आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा

0: विदेश मंत्रालय का प्रवक्ता रणधीर जायसवालले उक्त भेटमा प्रधानमन्त्रीले भारतका सरोकारहरूबारे चर्चा गरेको र दुवै पक्षले एक अर्काका मुख्य सरोकारहरूप्रति संवेदनशीलता देखाउनुपर्ने कुरामा जोड़ दिएको बताए। यी सरोकारहरू तीन सिद्धान्तहरू आपसी सम्मान, हित र संवेदनशीलताद्वारा निर्देशित हुनुपर्ने कुरा उनले भने।
1: चर्चाओं के दौरान कई मुद्दे सामने आए। दोनों देशों के बीच में जब बात हुई लीडरशिप लेवल पे, प्रधानमंत्री ने भारतीय चिंताओं को भी रेखांकित किया, उनका भी उल्लेख किया और इस बात को रेखांकित किया कि दोनों पक्षों को एक दूसरे के मुख्य चिंताओं के प्रति संवेदनशीलता दिखानी चाहिए और तीन पारस्परिक सिद्धांतों यानी कि पारस्परिक हित, पारस्परिक सम्मान और पारस्परिक संवेदनशीलता द्वारा निर्देशित होना चाहिए।
0: ओमानको तटनजिकै व्यावसायिक जहाज एमटीईएल गाइयामा भएको आक्रमण सम्बन्धी एक प्रश्नको जवाफमा श्री जायसवालले यस क्षेत्रमा व्यावसायिक जहाज, नाविक, सर्वसाधारण र नागरिक पूर्वाधारमाथि हमला गर्नु भारतका लागि अस्वीकार्य रहेको बताए। उनले यस क्षेत्रका अन्तर्राष्ट्रिय जलमार्गहरूमा स्वतन्त्र तथा सुरक्षित जलयात्रा र व्यापारिक आवागमन यथाशीघ्र पुनर्स्थापना गर्न भारतले आग्रह गरेको पनि बताए। पाकिस्तानले जैश ए मोहम्मदका प्रमुख मसूद अजहरमाथि 70 लाख पाकिस्तानी रूपियाँको पुरस्कार घोषणा गरेको बारे सोधिएको प्रश्नमा उनले पाकिस्तानका यस्ता दिखावाहरू भारतले विगतमा पनि देखिसकेको बताए। श्री जायसवालले भने कि पाकिस्तानले निरर्थक घोषणा गर्नुको सट्टा ठोस कार्यवाही गर्नुपर्छ। विदेश मन्त्री डाक्टर एस जयशंकरले भारतको एक्ट ईस्ट नीति, विजन महासागर र हिन्द प्रशान्त दृष्टिकोणमा भियतनाम एक प्रमुख साझेदार रहेको बताउनु भएको छ। नयाँ दिल्लीमा व्यापार, आर्थिक, वैज्ञानिक तथा प्राविधिक सहयोग सम्बन्धी भारत भियतनाम संयुक्त आयोगको 19औं सत्रको सह अध्यक्षता गर्ने क्रममा मन्त्रीले सो कुरा बताउनुभयो। डाक्टर जयशंकरले आसियान संघको व्यापक रणनीतिक साझेदारीको ढाँचामा भियतनाम एक महत्वपूर्ण साझेदार रहेको बताउनुभयो। वहाँले यो बैठक विगतमा गरिएका प्रतिबद्धताहरूको कार्यान्वयनको समीक्षा गर्ने तथा उच्च तहको राजनीतिक गतिशीलतालाई जनताका लागि ठोस र मूर्त नतिजामा परिणत गर्ने अवसर भएको बताउनुभयो। भियतनामका विदेश मन्त्री ल हुवाई ट्रङसँगको भेटवार्तामा डाक्टर जयशंकरले भारत भियतनाम उन्नत व्यापक रणनीतिक साझेदारी अन्तर्गत द्विपक्षीय सम्बन्धका सम्पूर्ण पक्षहरूको समीक्षा गर्नुभयो। सन् 2030सम्ममा द्विपक्षीय व्यापारलाई 50 अर्ब अमेरिकी डलर पुर्याउने लक्ष्यसहित भारत र क्यानाडाले नयाँ दिल्लीमा प्रस्तावित वृहत आर्थिक साझेदारी सम्झौता सीईपीए का लागि वार्ताको चौथो चरण शुरू गरेका छन्। हिजोबाट शुरू भएको 5 दिने वार्ता 18 सेप्टेम्बरसम्म चल्नेछ र यसमा वस्तु तथा सेवाको व्यापार, उत्पत्तिको नियम तथा व्यापार सम्बन्धी प्राविधिक अवरोध लगायतका मुख्य विषयहरूमा छलफल हुनेछ। सीईपीए वार्ताको तेस्रो चरण यसअघि जुलाईमा ओटावामा सम्पन्न भएको थियो। भारतका महानतम इन्जिनियरहरूमध्ये एक भारत रत्न मोक्ष गुण्डम विश्वेश्वरैयाको जन्म जयन्तीको अवसरमा आज राष्ट्रिय इन्जिनियर दिवस मनाइँदैछ। विश्वेश्वरैयाको योगदानको स्मरण गर्न र राष्ट्रको विकासमा इन्जिनियरहरूको भूमिकाको सम्मान गर्न हरेक वर्ष 15 सेप्टेम्बरमा यो दिन मनाइन्छ। उपराष्ट्रपति सीपी राधाकृष्णन र प्रधानमन्त्री नरेन्द्र मोदीले यस अवसरमा उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो। यो आकाशवाणी हो। ताजा समाचारको हरेक अपडेटसँग जोडिनुहोस् हाम्रो आधिकारिक एक्स ह्यान्डल @AIRNews_Gangtok र फेसबुक पेज आकाशवाणी न्यूज गांगटकलाई फलो गर्न नबिर्सिनुहोस्। रक्षा मन्त्री राजनाथ सिंहले आज रक्षा क्षेत्रमा आत्मनिर्भरता हासिल गर्न रक्षा बल, अनुसन्धान तथा विकास संस्थाहरू र उद्योग जगतबीच निर्बाध सहकार्य आवश्यक रहेको कुरामा जोड़ दिनुभयो। वहाँले प्रविधि अपनाउने प्रक्रियालाई गति दिन तथा भारतको रक्षा उत्पादन प्रणालीलाई सुदृढ बनाउन थप संवाद, सहविकास र सह उत्पादनमा जोड़ दिन आह्वान गर्नुभयो।
2: ईडीएफ के माध्यम से स्टार्टअप्स को ग्रांट्स दिए जा रहे हैं और अनेक टेक्नोलॉजी प्रोडक्शन स्टेज तक पहुंच चुकी है। आईडेक्स ने भी डिफेंस इनोवेशन के लिए एक नया इकोसिस्टम भी तैयार किया है जहां स्टार्टअप्स हमारी वास्तविक ऑपरेशनल रिक्वायरमेंट्स के आधार पर सॉल्यूशंस विकसित कर रहे हैं। अब डीआरडीओ और इंडस्ट्री की पार्टनरशिप केवल प्रोडक्शन तक ही सीमित नहीं रहनी चाहिए। रिसर्च, डिजाइन, टेस्टिंग, सर्टिफिकेशन

0: श्रोताहरूले अहिले सुन्नुभयो भुटानी गीत भुटानी कार्यक्रममा एफएम 103.5 मेगाहर्जमा यो आकाशवाणीको खरसाङ केन्द्र हो। अब सुन्नुहुनेछ समाचार।
1: यो आकाशवाणी हो, अब रोशनी छेत्रीबाट समाचार सुन्नुहोस्। मुख्य समाचार। विदेश मन्त्रालयले नयाँ दिल्लीमा 18 ब्रिक्स शिखर सम्मेलनको छेक पारी प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपति शी चिनफिङ बीच भएको बैठकमा धेरै मुद्दाहरूमा छलफल भएको जनाएको छ। रक्षा मन्त्री राजनाथ सिंहले भन्नुभएको छ, रक्षा क्षेत्रमा आत्मनिर्भरता, रक्षा बल, अनुसन्धान अनि विकास संस्थान तथा उद्योग बीच निर्वाध सहयोगको माध्यमले हासिल गर्न सकिनेछ। देशका 6 राज्यका मुख्यमन्त्रीहरूले आज यमुना नदीको निर्वाध प्रवाह सुनिश्चित गर्नका लागि किसाउ बहुउद्देश्यीय परियोजना सम्झौतामा हस्ताक्षर गरेका छन्। भारतले एचआईभी एड्सको उपचारको लागि सार्वजनिक स्वास्थ्य प्रणालीमा सहायताको उद्देश्यले आज बोत्सवानाको लागि 10 टन एन्टी रेट्रोभाइरल औषधि पठाएको छ। र भारत र अफगानिस्तान बीच 3 T20 क्रिकेट म्याचहरूको श्रृङ्खलाको दोस्रो म्याच दिल्लीमा जारी छ। अब समाचार विस्तारमा। विदेश मन्त्रालयले नयाँ दिल्लीमा 18 ब्रिक्स शिखर सम्मेलनको छेक पारी प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपति शी चिनफिङ बीच भएको बैठकमा धेरै मुद्दाहरूमा छलफल भएको जनाएको छ। विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले पत्रकारहरूलाई बताए अनुसार बैठकमा प्रधानमन्त्रीले चीनका राष्ट्रपतिलाई भारतको चिन्ताहरूबारे अवगत गराउनुभयो। उहाँले दुवै देशले एक अर्काको मुख्य चिन्ता प्रति संवेदनशीलता देखाउनु पर्ने बताउनुभयो। श्री जायसवालले यस्ता चिन्ताहरूलाई पारस्परिक सम्मान, हित र संवेदनशीलताका 3 सिद्धान्तका आधारमा सम्बोधन गरिनुपर्ने बताउनुभयो।
2: चर्चाओं के दौरान कई मुद्दे सामने आए। दोनों देशों के बीच में जब बात हुई लीडरशिप लेवल पे, प्रधानमंत्री ने भारतीय चिंताओं को भी रेखांकित किया, उनका भी उल्लेख किया और इस बात को रेखांकित किया कि दोनों पक्षों को एक दूसरे के मुख्य चिंताओं के प्रति संवेदनशीलता दिखानी चाहिए और 3 पारस्परिक सिद्धांतों यानी कि पारस्परिक हित, पारस्परिक सम्मान और पारस्परिक संवेदनशीलता द्वारा निर्देशित होना चाहिए।
1: ओमानको तटमा वाणिज्यिक जहाज एमटीईएल गायामा भएको हमलाबारे सोधिएको प्रश्नको जवाफमा श्री जायसवालले यस क्षेत्रका वाणिज्यिक जलपोत चालक दलका सदस्य, आम नागरिक र नागरिक पूर्वाधारमाथि हमला भारतको लागि अस्वीकार्य भएको बताउनुभयो। जैसे मोहम्मदका प्रमुख मसुद अजहरमाथि पाकिस्तानले 70 लाख रुपियाँको इनाम घोषणा गरेकोमा श्री जायसवालले भन्नुभयो, देखावटी रूपमा यस्ता प्रयासहरू नयाँ होइनन् र भारतले पहिले नै यस्ता प्रयासहरू देखेको छ। श्री जायसवालले भन्नुभयो, यस्ता घोषणा गर्नुको सट्टा पाकिस्तानले ठोस कदम

0: चाल्नु पर्छ।
1: हम लोगों ने कई दफा देखा है कि इस प्रकार का आंख में धूल झोंकने वाली हरकत पाकिस्तान करता रहा है। इससे एक स्टेट स्पॉन्सर ऑफ टेरर के नाम पे अनाउंसमेंट करने की जरूरत नहीं है, उनको एक्शन लेना चाहिए, क्योंकि उनको खुद ही पता है कि लोग कहाँ हैं, उनको अरेस्ट करना चाहिए।
0: रक्षा मन्त्री राजनाथ सिंहले भन्नुभएको छ, रक्षा क्षेत्रमा आत्मनिर्भरता, रक्षा बल, अनुसन्धान अनि विकास संस्थानहरू तथा उद्योगबीच निर्बाध सहयोगको माध्यमद्वारा नै प्राप्त गर्न सकिनेछ। उहाँले भारतको रक्षा विनिर्माण पारिस्थितिकीलाई बलियो बनाउने तथा प्रौद्योगिकीलाई अपनाउने प्रक्रिया तीव्र बनाउनको लागि अधिकभन्दा अधिक संवाद तथा विकास अनि उत्पादनको संयुक्त प्रयासहरूको आह्वान गर्नुभएको छ। नयाँ दिल्लीमा डीआरडीओ इन्डस्ट्री सिनर्जी मिट विमर्शमा श्री सिंहले भन्नुभयो, डीआरडीओले मिसाइलदेखि लिएर रडारसम्म, लडाकु विमानहरूदेखि लिएर पनडुब्बीहरूसम्म, इलेक्ट्रोनिक वारफेयर सिस्टमदेखि लिएर आर्टिफिसियल इन्टेलिजेन्ससम्म प्रत्येक क्षेत्रमा क्षमताहरूको प्रदर्शन गरेको छ। देशका छ राज्यका मुख्यमन्त्रीहरूले आज यमुना नदीको निर्वात प्रवाह सुनिश्चित गर्नका लागि किसाउ बहुउद्देश्यीय परियोजना सम्झौतामा हस्ताक्षर गरेका छन्। यी राज्यहरू उत्तर प्रदेश, उत्तराखण्ड, हिमाचल प्रदेश, हरियाणा, राजस्थान र दिल्ली रहेका छन्। यस सम्झौतामा नयाँ दिल्लीमा केन्द्रीय गृहमन्त्री अमित शाहको उपस्थितिमा हस्ताक्षर गरियो। यस अवसरमा श्री शाहले यो परियोजना सम्पन्न भएपछि इतिहासको एउटा महत्वपूर्ण अध्याय बनिने विश्वास व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, केन्द्र सरकारले किसाउ परियोजनालाई राष्ट्रिय परियोजना घोषणा गरेको छ। श्री शाहले भन्नुभयो, केन्द्र सरकारले लगभग 90% आर्थिक भार वहन गर्नेछ, जबकि बाँकी 10% सम्बन्धित राज्यहरूले वहन गर्नेछन्। श्री शाहले भन्नुभयो, रेखा गुप्ता दिल्लीकी मुख्यमन्त्री बनेपछि यमुना सफा गर्ने काम लगातार भइरहेको छ। उहाँले नरेन्द्र मोदी प्रधानमन्त्री बनेपछि यो दशौं पानी सम्बन्धी विवाद हो, जुन अब समाधान हुने बताउनुभयो। यस अवसरमा केन्द्रीय जल शक्ति मन्त्री सीआर पाटिल, केन्द्रीय गृह सचिव, केन्द्रीय जल संसाधन सचिव र सम्बन्धित राज्यका मुख्य सचिवहरू उपस्थित थिए। देशमा 15 वर्ष र 100 भन्दा माथिका व्यक्तिहरूको बेरोजगारी दर अगस्तमा थोरै घटेर 5% झरेको छ, जुन जुलाईमा 5.1% थियो। सांख्यिकी तथा कार्यक्रम कार्यान्वयन मन्त्रालयको मासिक श्रमबल र बेरोजगारी तथ्याङ्क अनुसार ग्रामीण क्षेत्रमा बेरोजगारी दर अगस्तमा 4.1% रहेको छ। यस वर्ष जनवरीपछि यो सबैभन्दा कम हो, यद्यपि शहरी बेरोजगारी दर थोरै बढेर 6.8% पुगेको छ, जुन 4 महिनामा सबैभन्दा उच्च हो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि श्रोताहरूले सोसियल मिडिया ह्यान्डल @AIR न्यूज कर्सियङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। भारतले एचआईभी एड्सको उपचारको लागि सार्वजनिक स्वास्थ्य प्रणालीमा सहायताको उद्देश्यले आज बोत्सवानाको लागि 10 टन एन्ट्री रेट्रोभाइरल औषधि पठाएको छ। सोसियल मिडिया पोस्टमा विदेश मन्त्री सुब्रमण्यम जयशंकरले भन्नुभयो, यसले भारतको ग्लोबल साउथ साझेदारहरूका साथ स्वास्थ्य क्षेत्रमा सहयोग सुदृढ गर्ने देशको प्रतिबद्धतालाई दर्शाउँदछ। भारतमा अस्ट्रेलियाका उच्चायुक्त फिलिप ग्रीनले वैश्विक मञ्चमा भारतको बढ्दो भूमिकाको प्रशंसा गर्नुभएको छ। शिखर सम्मेलनमा समाचार एजेन्सीसितको कुराकानीमा श्री ग्रीनले क्वाड संगठनको बढ्दो सक्रियतामा जोड़ दिनुभयो। कृषि, प्रौद्योगिकी र स्वास्थ्य सेवा क्षेत्रमा भारत अस्ट्रेलिया सहयोगका अवसरहरूको जानकारी पनि दिनुभयो। भारत अनि अमेरिका बीच 22 संयुक्त सैन्य अभ्यास समारोह आज उत्तराखण्डमा आयोजित गरियो। यो सैन्य अभ्यास उत्तराखण्डको औली अनि राजस्थानको महाजन फिल्ड फायरिङ रेन्जमा एकैसाथ आयोजित गरिँदैछ। रक्षा मन्त्रालयले बताए अनुसार यस अभ्यासको उद्देश्य दुवै सेनाहरूको संयुक्त सैन्य क्षमता बढाउनु रहेको छ। केन्द्रीय उपभोक्ता संरक्षण प्राधिकरण सीसीपीएले ऱ्यापिडो सञ्चालन गर्ने कम्पनी रोपेन ट्रान्सपोर्टेशन सर्भिसेस प्राइभेट लिमिटेडलाई भ्रामक गर्ने विज्ञापनको लागि 10 लाख रुपियाँको जरिवाना लगाएको छ। उपभोक्ता मामिला मन्त्रालयले गलत ट्रेड प्र्याक्टिस, गलत अनुबन्ध र डार्क प्याटर्नका लागि जरिवाना लगाएको बताएको छ। यसमा राइड कन्फर्म हुनुभन्दा पहिले नै राइडर्ससित बढी पैसा दिन भनिन्थ्यो। यो कार्यवाही भारतमा सञ्चालित क्याब र बाइक ट्याक्सी एग्रिगेटर प्लेटफर्महरूको सेक्टर वाइड जाँचपछि भएको हो। भारतको राष्ट्रिय लोकसेवा प्रसारक दूरदर्शनले आज आफ्नो 66 औं स्थापना दिवस मनाइरहेको

0: छ। यो लोकसेवा प्रसारकको शुरूआत 1969 अल इण्डिया रेडियो अन्तर्गत एक प्रायोगिक टेलिभिजन सेवाको रूपमा भएको थियो। विगतका दिनहरूमा जन जनसम्म जानकारी फैलाउने, संस्कृतिलाई सुदृढ पार्ने र राष्ट्रिय एकताको लागि यो एउटा महत्वपूर्ण मञ्च बनेको छ। झारखण्ड उच्च न्यायालयले जेपीएससीको 11 13 संयुक्त सिभिल सेवा परीक्षा सहित सिडिपिओ, एफएसओ अनि जेएससी सिजिएलको आधारमा नियुक्तिहरूलाई रद्द गर्ने राज्य सरकारको फैसलामाथि लगाइएको रोकलाई यथावत राखेको छ। न्यायाधीश दीपक रोशनको पीठले राज्य सरकारलाई सीआईडी जाँचको प्रगतिसित सम्बन्धित स्थिति स्पष्ट गर्दै 48 घण्टाभित्र जवाफ दर्ता गर्ने निर्देश दिएको छ। अनुसूचित जनजाति वित्त तथा विकास निगम र हिन्दुस्तान पेट्रोलियम निगम लिमिटेडले आज राजस्थानको एकलव्य मोडल आवासीय विद्यालयहरूमा लर्निङ इन्फ्रास्ट्रक्चर विकसित गर्न सम्झौतामा हस्ताक्षर गरेका छन्। कर्पोरेट सामाजिक उत्तरदायित्व सीपीआर पहल अन्तर्गत कुल 16 करोड रुपियाँ भन्दा बढीको लागतमा यो स्थापना गरिनेछ। भारत र अफगानिस्तान बीच 3 T20 क्रिकेट म्याचहरूको श्रृङ्खलाको दोस्रो म्याच दिल्लीको अरूण जेटली स्टेडियममा जारी छ। प्राप्त समाचार अनुसार अफगानिस्तानले 3 ओभरमा 1 विकेट गुमाएर 15 रन बनाएर खेलिरहेको छ। यसअघि भारतले टस जितेर पहिले बलिङ गर्ने निर्णय गर्यो। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्तमा यस बुलेटिनका प्रमुख समाचार। विदेश मन्त्रालयले नयाँ दिल्लीमा 18 ब्रिक्स शिखर सम्मेलनको छेक पारी। प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपति शी चिनफिङ बीच भएको बैठकमा धेरै मुद्दाहरूमा छलफल भएको जनाएको छ। रक्षा मन्त्री राजनाथ सिंहले भन्नुभएको छ, रक्षा क्षेत्रमा आत्मनिर्भरता, रक्षा बल, अनुसन्धान अनि विकास संस्थान तथा उद्योग बीच निर्वाध सहयोगको माध्यमले हासिल गर्न सकिनेछ। देशका 6 राज्यका मुख्यमन्त्रीहरूले आज यमुना नदीको निर्वाध प्रवाह सुनिश्चित गर्नका लागि किसाउ बहुउद्देश्यीय परियोजना सम्झौतामा हस्ताक्षर गरेका छन्। यसका साथै आकाशवाणीबाट समाचार पूरा भयो।
1: एफएम 103.5 मेगाहर्जको तरङ्गमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। श्रोताहरू, अब प्रस्तुत गर्नेछौँ हाम्रा युवा श्रोताहरूको निम्ति कार्यक्रम युवावाणी।

नमस्कार, 103.5 मेगाहर्ज आकाशवाणी खरसाङको युवावाणी कार्यक्रम सुनेर बस्नुहुने सम्पूर्ण श्रोतावर्गमा म प्रयास प्रधानको नयाँ अभिवादन। श्रोता मित्र हजुरहरूलाई ज्ञात नै भएको कुरा हो, हामीहरू युवावाणीको हरेक विषयमा विविध विषयहरूमा कुराकानी गर्ने गर्छौँ र श्रोता मित्र आज पनि म यस्तै एक विषय लिएर हजुरहरूसँग कुराकानी गर्नेछु। र श्रोता मित्र, आज दूरदर्शन दिवस हो, त्यसैले आज म तपाईँहरूलाई दूरदर्शन दिवस विषयमाथि नै केही कुराकानीहरू सुनाउनेछु। दूरदर्शन दिवस, दूरदर्शन आधुनिक सञ्चार माध्यमको इतिहासमा अत्यन्त महत्त्वपूर्ण स्थान राख्ने माध्यम हो। टेलिभिजनले मानिसको जीवनशैली, सूचना प्राप्त गर्ने तरिका, मनोरञ्जन र सामाजिक चेतनामा ठूलो परिवर्तन ल्याएको छ। भारतमा टेलिभिजन प्रसारणको सुरुवातसँगै दूरदर्शनले शिक्षा, सूचना, मनोरञ्जन तथा राष्ट्रिय एकताको क्षेत्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। यही ऐतिहासिक यात्रालाई सम्झना गर्ने अवसरका रूपमा दूरदर्शन दिवस मनाइन्छ। भारतमा दूरदर्शनको सुरुवात सन् 1959 सेप्टेम्बर 15 भएको थियो, त्यसैले प्रत्येक वर्ष 15 सेप्टेम्बरलाई दूरदर्शन दिवसका रूपमा मनाइन्छ। सुरुमा दूरदर्शनको प्रसारण सीमित क्षेत्रमा र सीमित समयका लागि मात्र हुने गर्दथ्यो, तर समयसँगै यसको पहुँच देशका विभिन्न भागमा विस्तार हुँदै गयो। आज डिजिटल प्रविधि

इन्टरनेट र सामाजिक सञ्जालको विकास भए पनि दूरदर्शनले भारतीय समाजमा आफ्नो विशेष पहिचान कायम राखेको छ। दूरदर्शनको सुरुवात भारतमा टेलिभिजन प्रसारणको प्रयोगात्मक सुरुवात सन् 1959 भएको थियो। तत्कालीन समयमा टेलिभिजनलाई अत्याधुनिक प्रविधिका रूपमा हेरिन्थ्यो। दिल्लीमा पहिलो टेलिभिजन प्रसारण केन्द्र स्थापना गरी प्रशिक्षणका रूपमा कार्यक्रम प्रसारण गरिएको थियो। सुरुवाती समयमा प्रसारणको दायरा निकै सीमित थियो र दिनमा केही घण्टा मात्र कार्यक्रम देखाइन्थ्यो। दूरदर्शनको प्रारम्भिक उद्देश्य केवल मनोरञ्जन प्रदान गरिनु थिएन, यसको प्रमुख उद्देश्य शिक्षा, कृषि, स्वास्थ्य, सामाजिक चेतना र विकास सम्बन्धी जानकारी जनतासम्म पुर्याउनु थियो। त्यस समयमा भारतका धेरै मानिस ग्रामीण क्षेत्रमा बसोबास गर्थे र संचारका साधन सीमित थिए, त्यसैले टेलिभिजनलाई जनचेतना फैलाउने प्रभावकारी माध्यमका रूपमा प्रयोग गर्न थालियो। सन् 1965 दूरदर्शनले नियमित टेलिभिजन सेवा प्रदान गर्न थाल्यो। त्यसपछि यसको कार्यक्रम र पहुँच विस्तार हुँदै गयो। विद्यालय तथा शैक्षिक संस्थाहरूका लागि शैक्षिक कार्यक्रम, कृषिहरूका लागि कृषि कार्यक्रम, स्वास्थ्य सम्बन्धी जानकारी तथा समाचारहरू प्रसारण गर्न थालियो। दूरदर्शन दिवसको महत्व दूरदर्शन दिवस केवल एउटा संस्थाको स्थापना भएको दिन सम्झिने अवसर मात्र होइन, यो भारतको सञ्चार तथा प्रसारण क्षेत्रमा भएको विकासको इतिहासलाई स्मरण गर्ने दिन पनि हो। यस दिन दूरदर्शनले समाज र राष्ट्रको विकासमा पुर्याएको योगदानको मूल्याङ्कन गरिन्छ। दूरदर्शनले लामो समयसम्म भारतीय जनताको घर घरमा सूचना र मनोरञ्जन पुर्याउने प्रमुख माध्यमको भूमिका निर्वाह गर्यो। निजी टेलिभिजन च्यानलहरूको विकास हुनुअघि दूरदर्शन नै धेरै मानिसहरूका लागि टेलिभिजनको प्रमुख स्रोत थियो। त्यसैले धेरै पुस्ताका मानिसहरूको बाल्यकाल र पारिवारिक सम्झनासँग दूरदर्शन जोडिएको छ। यस दिवसले सार्वजनिक प्रसारण सेवाको महत्त्वबारे पनि मानिसहरूलाई जानकारी गराउँछ। सार्वजनिक प्रसारण संस्थाले व्यावसायिक उद्देश्यभन्दा बाहिर गएर समाजका विभिन्न वर्ग, भाषा, संस्कृति र क्षेत्रलाई समेट्ने प्रयास गर्दछ। दूरदर्शनले पनि यही भूमिकालाई लामो समयदेखि निरन्तरता दिँदै आएको छ। शिक्षा क्षेत्रमा दूरदर्शनको योगदान दूरदर्शनको सबैभन्दा महत्त्वपूर्ण योगदान मध्ये एउटा शिक्षा क्षेत्रमा रहेको छ। विशेष गरी ग्रामीण तथा दुर्गम क्षेत्रमा शैक्षिक स्रोत साधनको अभाव भएका समयमा टेलिभिजन मार्फत शिक्षा सम्बन्धित कार्यक्रमहरू निकै उपयोगी बने। दूरदर्शनबाट विद्यालय तथा विद्यार्थीका लागि विभिन्न शैक्षिक कार्यक्रम प्रसारण गरिन्थे। विज्ञान, गणित, भाषा, सामाजिक विज्ञान, स्वास्थ्य, वातावरण र सामान्य ज्ञान जस्ता विषयमा कार्यक्रम तयार गरिन्थ्यो। शिक्षक तथा विद्यार्थीहरूलाई उपयोगी हुने सामग्री टेलिभिजन मार्फत घर घरमा पुर्याइन्थ्यो। आपतकालीन परिस्थिति वा विद्यालय सञ्चालनमा कठिनाइ भएको अवस्थामा टेलिभिजनमा आधारित शिक्षण प्रणाली अझ महत्त्वपूर्ण हुन सक्छ भन्ने कुरा पछिल्ला वर्षहरूले पनि देखाएका छन्। डिजिटल शिक्षाको विस्तार भए पनि टेलिभिजनको पहुँच धेरै परिवारमा रहेको कारण अझै उपयोगी माध्यम बन्न सक्छ। श्रोता मित्र, हामीहरूले सुनिरहेका छौँ आकाशवाणी खरसाङको युवावाणी कार्यक्रम मार्फत दूरदर्शन दिवस विषयमाथि केही कुराकानी, र अहिलेलाई भने एउटा छोटो साङ्गीतिक विश्रामको पालो भएको छ। हवस् त, सुन्दै गर्नुहोस् यो मिठो गीत।

जे नै भए पनि बाँच्न जान्नेलाई जीवन अति बहुमूल्य छ। यति राम्रो मानव चोला अभागीले पाइन्न होला। पीर पर्यो भन्दैमा बगाउनु हुन्न।

श्रोता मित्र, यो मिठो गीत पश्चात यहाँहरूलाई पुनः कार्यक्रममा स्वागत गर्दै म फेरि हजुरहरूलाई सही विषयमा कुराकानीहरू सुनाउनेछु। हवस् त सुन्नुहोस्। कृषि क्षेत्रमा भूमिका। भारतको अर्थतन्त्रमा कृषि क्षेत्रको महत्त्वपूर्ण योगदान रहेको छ। ठूलो जनसङ्ख्या प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कृषिमा निर्भर रहेको अवस्थामा कृषिलाई सही जानकारी उपलब्ध गराउनु अत्यन्त आवश्यक हुन्छ। दूरदर्शनले यस क्षेत्रमा पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ। कृषि सम्बन्धी कार्यक्रम मार्फत नयाँ खेती प्रविधि, उन्नत बिउ, मलको उचित प्रयोग, सिंचाइ, किरा नियन्त्रण, पशुपालन, मौसम सम्बन्धी जानकारी तथा कृषि बजारबारे जानकारी प्रदान गरिन्थ्यो। विशेषज्ञहरूलाई कार्यक्रममा सहभागी गराएर कृषकका प्रश्नको समाधान गर्ने प्रयास पनि गरिन्थ्यो। यस प्रकारको कार्यक्रमले कृषकलाई परम्परागत ज्ञानसँगै आधुनिक कृषि प्रविधिबारे जानकारी प्राप्त गर्न सहयोग पुर्यायो। विशेष गरी ग्रामीण क्षेत्रमा इन्टरनेट र अन्य आधुनिक सञ्चार माध्यमको पहुँच सीमित भएका समयमा टेलिभिजनको भूमिका अत्यन्त प्रभावकारी थियो। समाचार र सूचनाको माध्यम। दूरदर्शनले समाचार प्रसारणको क्षेत्रमा पनि महत्त्वपूर्ण योगदान गरेको छ। लामो समयसम्म भारतमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचारका लागि दूरदर्शन प्रमुख स्रोत थियो। निश्चित समयमा प्रसारण हुने समाचार कार्यक्रम हेर्न मानिसहरू टेलिभिजन अगाडि जम्मा हुने गर्दथे। राष्ट्रिय महत्त्वका घटना, सरकारी नीति, निर्वाचन, प्राकृतिक विपत्ति, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम तथा सामाजिक विषयबारे जानकारी जनतासम्म पुर्याउन दूरदर्शनले भूमिका खेलेको छ। दूरदर्शनको समाचार सेवाले सार्वजनिक जीवनमा सूचना प्रवाहलाई व्यवस्थित बनाउन पनि सहयोग गर्यो। देशका विभिन्न भागमा भएका महत्त्वपूर्ण घटनालाई राष्ट्रिय

स्तरमा प्रस्तुत गरेर यसले मानिसहरूबीच जानकारीको आदान प्रदान बढायो। मनोरञ्जन क्षेत्रमा योगदान। दूरदर्शन केवल समाचार र शिक्षाको माध्यम मात्र थिएन, यो मनोरञ्जनको पनि प्रमुख स्रोत बन्यो। विभिन्न धारावाहिक, हास्य कार्यक्रम, बाल कार्यक्रम, चलचित्र, सङ्गीत, नाटक, सांस्कृतिक कार्यक्रम तथा खेलकुद प्रसारण मार्फत दूरदर्शनले लाखौँ दर्शकलाई मनोरञ्जन प्रदान गर्यो। विशेष गरी दूरदर्शनका प्रारम्भिक लोकप्रिय धारावाहिकहरूले भारतीय टेलिभिजन संस्कृतिमा गहिरो प्रभाव पारे। परिवारका सदस्यहरू एकै ठाउँमा बसेर कार्यक्रम हेर्ने परम्परा विकास भयो। धेरै कार्यक्रमहरू यति लोकप्रिय भए कि तिनको प्रसारणले समयमा मानिसहरू आफ्ना दैनिक काम केही समयका लागि रोक्ने गर्थे। यसले टेलिभिजनलाई केवल व्यक्तिगत मनोरञ्जनको साधन नभई पारिवारिक तथा सामाजिक अनुभवको माध्यम बनायो। भारतीय संस्कृति संरक्षणमा भूमिका। भारत विविध भाषा, धर्म, जाति, परम्परा र संस्कृतिले भरिएको देश हो। यस्तो विविधतालाई राष्ट्रिय स्तरमा प्रस्तुत गर्न दूरदर्शनले उल्लेखनीय योगदान गरेको छ। देशका विभिन्न क्षेत्रका लोकगीत, लोकनृत्य, कला, साहित्य, चाडपर्व, परम्परा तथा सांस्कृतिक गतिविधिलाई दूरदर्शनले कार्यक्रम मार्फत प्रस्तुत गर्यो। यसले एक क्षेत्रका मानिसलाई अर्को क्षेत्रको संस्कृति बुझ्न सहयोग गर्यो। विभिन्न भारतीय भाषामा कार्यक्रम प्रसारण गरेर दूरदर्शनले भाषिक विविधताको सम्मान पनि गरेको छ। क्षेत्रीय केन्द्रहरूको विस्तारसँगै स्थानीय भाषा र संस्कृतिसँग सम्बन्धित सामग्रीले स्थान पायो। यस अर्थमा दूरदर्शन राष्ट्रिय एकता र सांस्कृतिक आदान प्रदानको महत्त्वपूर्ण माध्यम बन्न सफल भयो। राष्ट्रिय एकताको योगदान। दूरदर्शनले भारतका विभिन्न भूभाग र समुदायलाई एउटै सञ्चार माध्यम मार्फत जोड्ने काम गर्यो। देशको एक भागमा भएको महत्त्वपूर्ण घटना अर्को भागका मानिसहरूले पनि हेर्न र बुझ्न सक्ने अवस्था सृजना भयो। राष्ट्रिय पर्व, महत्त्वपूर्ण समारोह, खेलकुद प्रतियोगिता, सांस्कृतिक कार्यक्रम तथा राष्ट्रिय महत्त्वका घटनाको प्रत्यक्ष वा विशेष प्रसारणले मानिसहरूमा साझा राष्ट्रिय भावनाको विकास गर्न सहयोग पुर्यायो। विविधताबीच एकताको भावना बलियो बनाउन सञ्चार माध्यमको ठूलो भूमिका छ। दूरदर्शनले आफ्नो लामो यात्रामा यही भूमिकालाई निरन्तरता दिएको छ। खेलकुद प्रसारण। खेलकुदलाई लोकप्रिय बनाउन दूरदर्शनको योगदान पनि उल्लेखनीय छ। क्रिकेट, हकी, फुटबल, एथलेटिक्स, ओलम्पिक खेल लगायत विभिन्न प्रतियोगिताका प्रसारणले भारतीय दर्शकलाई खेलकुदसँग नजिक ल्यायो। विशेष गरी क्रिकेट खेलको लोकप्रियता बढाउन टेलिभिजन प्रसारणले महत्त्वपूर्ण भूमिका खेलेको मानिन्छ। खेलाडीहरूको प्रदर्शन घर घरमा हेर्न सकिने भएपछि खेलकुदप्रति युवा पुस्ताको रुचि अझ बढ्यो। आज धेरै निजी खेलकुद च्यानल र डिजिटल प्लेटफर्म भए पनि दूरदर्शनको खेलकुद प्रसारणको ऐतिहासिक योगदानलाई बिर्सन सकिँदैन। सामाजिक चेतना फैलाउने माध्यम। दूरदर्शनले विभिन्न सामाजिक समस्याबारे जनचेतना फैलाउन पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ। शिक्षा, महिला सशक्तिकरण, बाल अधिकार, स्वास्थ्य, परिवार नियोजन, सरसफाई, वातावरण संरक्षण, सामाजिक सम्मानता तथा राष्ट्रिय जिम्मेवारी जस्ता विषयका कार्यक्रमहरू प्रसारण गरिन्थे। टेलिभिजनको दृश्य प्रभावका कारण यस्ता सन्देशहरू मानिसको मनमा प्रभावकारी रूपमा पुग्थे। प्रविधिको विकाससँगै परिवर्तन। दूरदर्शनको प्रारम्भिक समय र आजको समयबीच प्रविधिको क्षेत्रमा ठूलो परिवर्तन भएको छ। आज दर्शकसँग टेलिभिजन हेर्ने धेरै विकल्प छन्। केवल टेलिभिजन, निजी च्यानल, ओटिटी प्लेटफर्म, सामाजिक सञ्जालका कारण सञ्चारको संसार अत्यन्त प्रतिस्पर्धात्मक बनेको छ। यस्तो अवस्थामा दूरदर्शनले पनि आफ्नो प्रसारण प्रणालीलाई आधुनिक बनाउँदै लगेको छ। डिजिटल प्रविधिको प्रयोग, अनलाइन सामग्री तथा विभिन्न डिजिटल प्लेटफर्ममा उपस्थितिले नयाँ पुस्तासम्म पुग्ने प्रयास गरेको छ। श्रोता मित्र, फेरि पनि एउटा छोटो साङ्गीतिक विश्रामको पालो भएको छ। हवस् त, सुन्दै गर्नुहोस् यो मिठो गीत।

श्रोता मित्र, यो मिठो गीत पश्चात यहाँहरूलाई पुनः म सही विषयमा कुराकानीहरू सुनाउनेछु। हवस् त सुन्नुहोस्। आधुनिक समयमा दूरदर्शनको चुनौती। आज दूरदर्शन सामु विभिन्न चुनौतीहरू छन्। निजी टेलिभिजन च्यानलको सङ्ख्या बढ्नु, इन्टरनेटको तीव्र विस्तार, सामाजिक सञ्जालको लोकप्रियता तथा ओटिटी प्लेटफर्मको विकासले दर्शन

को ध्यान विभाजित गरेको छ। विशेष गरी युवा पुस्ता आफूले चाहेको समयमा मोबाइल फोन वा कम्प्युटरबाट सामग्री हेर्न रुचाउँछन्। यसले परम्परागत टेलिभिजनको दर्शकको संख्या र प्रभावमा चुनौती उत्पन्न गरेको छ। तर यसको अर्थ दूरदर्शनको महत्व समाप्त भएको होइन। विश्वसनीय समाचार, सार्वजनिक हितका कार्यक्रम, शैक्षिक सामग्री, ग्रामीण क्षेत्रका कार्यक्रम र राष्ट्रिय महत्वका प्रसारणका लागि सार्वजनिक प्रसारण अझै आवश्यक छ। दूरदर्शनले नयाँ पुस्ताको रुचि बुझेर आधुनिक प्रस्तुति, डिजिटल सामग्री र सामाजिक सञ्जालसँग समन्वय गर्न सकेमा आफ्नो प्रभावलाई अझ विस्तार गर्न सक्छ। दूरदर्शन दिवस कसरी मनाइन्छ? दूरदर्शन दिवसको अवसरमा विभिन्न प्रकारका कार्यक्रम आयोजना गरिन्छन्। दूरदर्शनको इतिहास, योगदान र विकासबारे चर्चा तथा विशेष कार्यक्रम प्रसारण गरिन्छ। पुराना लोकप्रिय कार्यक्रम र ऐतिहासिक प्रसारणलाई सम्झने तथा विशेष सामग्री प्रस्तुत गर्ने काम पनि हुन सक्छ। यस दिन प्रसारण क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्व, कलाकार, पत्रकार, प्रविधि तथा कार्यक्रम निर्माताको योगदानलाई सम्झन सकिन्छ। विद्यालय तथा शैक्षिक संस्थाहरूमा पनि सञ्चार माध्यमको महत्वबारे व्यक्तित्व कला छलफल तथा अन्य कार्यक्रम आयोजना गर्न सकिन्छ। दूरदर्शन दिवसलाई केवल विगतको सम्झना गर्ने अवसर भन्दा पनि भविष्यको सञ्चार प्रणालीबारे सोच्ने दिनका रूपमा लिनु उपयोगी हुन्छ। दूरदर्शन र समाज। दूरदर्शनले भारतीय समाजमा केवल सूचना र मनोरञ्जन प्रदान गरेको छैन, यसले मानिसहरूको सोच्ने तरिका र सामाजिक व्यवहारमा पनि प्रभाव पारेको छ। विभिन्न सामाजिक विषयलाई टेलिभिजनमा प्रस्तुत गर्दा मानिसहरूलाई नयाँ विचार र दृष्टिकोणसँग परिचित हुने अवसर मिल्यो। परिवार, शिक्षा, स्वास्थ्य, महिला अधिकार, बाल बालिकाको विकास, वातावरण तथा सामाजिक जिम्मेवारी जस्ता विषयमा प्रसारित कार्यक्रमले समाजमा सकारात्मक बहस सृजना गर्न सहयोग गरे। यद्यपि कुनै पनि सञ्चार माध्यमको प्रभाव सकारात्मक मात्र हुँदैन, टेलिभिजन सामग्रीले मानिसको सोच र व्यवहारमा प्रभाव पार्न सक्ने भएकाले जिम्मेवार तथा गुणस्तरीय सामग्रीको आवश्यकता सधैँ रहन्छन्। दूरदर्शन जस्तो सार्वजनिक प्रसारण संस्थाबाट तथ्यमा आधारित समावेशी र जनहितकारी सामग्रीको अपेक्षा हुनु स्वाभाविक हो। भविष्यमा दूरदर्शनको सम्भावना। प्रविधिको विकाससँगै दूरदर्शनको स्वरूप परिवर्तन हुँदै जाने निश्चित छ। भविष्यमा टेलिभिजन र इन्टरनेट बीचको दूरी अझ कम हुन सक्छ। दर्शकले परम्परागत प्रसारणसँगै मोबाइल, वेबसाइट र डिजिटल प्लेटफर्म मार्फत पनि दूरदर्शनका सामग्री हेर्न सक्छन्। स्थानीय भाषा, क्षेत्रीय संस्कृति, शैक्षिक सामग्री तथा ग्रामीण जनजीवनसँग सम्बन्धित सामग्रीलाई डिजिटल माध्यमबाट विश्वभर पुर्याउन सकिन्छ। नयाँ पुस्ताका लागि छोटो, रोचक र तथ्यपूर्ण डिजिटल सामग्री निर्माण गरेर दूरदर्शनले आफ्नो दर्शक वर्ग विस्तार गर्न सक्छ। साथै कृत्रिम बुद्धिमत्ता, डिजिटल अभिलेख, अन्तरक्रियात्मक कार्यक्रम र अनलाइन प्रसारण जस्ता नयाँ प्रविधिको उचित प्रयोगले दूरदर्शनलाई अझ आधुनिक र प्रभावकारी बनाउन सक्छ। निष्कर्षमा भन्नुपर्दा, दूरदर्शन दिवस प्रत्येक वर्ष 15 सेप्टेम्बरमा मनाइने महत्वपूर्ण दिवस हो, जसले भारतमा टेलिभिजन प्रसारणको ऐतिहासिक सुरुवात र त्यसले समाजमा पुर्याएको योगदानलाई सम्झाउँछ। सन् 1959 सालमा सीमित प्रयोगात्मक प्रसारणबाट सुरु भएको दूरदर्शनले शिक्षा, सूचना, मनोरञ्जन, कृषि, संस्कृति, खेलकुद र राष्ट्रिय एकताको क्षेत्रमा लामो यात्रा तय गरेको छ। दूरदर्शनले विशेष गरी यस्तो समयमा महत्वपूर्ण भूमिका खेलेको थियो, जब सञ्चारका आधुनिक साधनहरू आज जस्तो व्यापक थिएनन्। यसले देशका लाखौं मानिसलाई एउटै सञ्चार माध्यम मार्फत जोड्ने काम गर्यो। ग्रामीण जनतादेखि विद्यार्थी, कृषक, महिला, बाल बालिका र विभिन्न सामाजिक समुदायसम्म सूचना र ज्ञान पुर्याउन यसले योगदान दिएको छ। आजको डिजिटल युगमा दूरदर्शनले नयाँ चुनौती सामना गरिरहेको भए पनि यसको आवश्यकता समाप्त भएको छैन। विश्वसनीय

सार्वजनिक हित, शिक्षा, संस्कृति र राष्ट्रिय महत्त्वका विषयमा जिम्मेवार प्रसारणको आवश्यकता अझै महत्त्वपूर्ण छ। त्यसैले दूरदर्शन दिवस विगतको गौरव सम्झने मात्र होइन, भविष्यमा अझ प्रभावकारी, आधुनिक र जनमुखी सार्वजनिक प्रसारण निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्ने अवसर पनि हो। दूरदर्शनको यात्रा वास्तवमा प्रविधिको मात्र यात्रा होइन, यो समाज, संस्कृति, शिक्षा र राष्ट्रिय चेतनाको यात्रासँग पनि जोडिएको छ। त्यसैले दूरदर्शन दिवसको महत्त्व आज पनि उत्तिकै सान्दर्भिक छ। श्रोता मित्र, हामीहरूले सुनिरहेका थियौँ आकाशवाणी खरसाङको युवावाणी कार्यक्रम मार्फत दूरदर्शन दिवसको उपलक्ष्यमा दूरदर्शन दिवस विषयमाथि नै केही कुराकानी र आजलाई भने प्रस्तुता योजना मोहरा लगायत म प्रयासलाई दिनुहोस् बिदा। हवस् त, नमस्ते।

श्रोताहरूले अहिले सुन्नुभयो युवावाणी कार्यक्रम एफएम 103.5 मेगाहर्जमा यो आकाशवाणीको खरसाङ केन्द्र हो। अब सुन्नु नै छ समाचार एकांशको प्रस्तुति चर्चा चौतारी।

0: नमस्कार श्रोतागण, म आरती ठकुरी। आजको चर्चा चौतारी कार्यक्रममा स्वागत छ। आजको यस अङ्कमा हामीले हिन्दू नारीहरूको महान पर्व हरितालिका तीज बारे चर्चा गर्नेछौ। नारीहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीज हाम्रो घर आँगनमा आइपुगेको छ। तीजसँग जोडिएका छन् आस्था, प्रेम, माइतीको सम्झना, दिदी बहिनीको आत्मीयता, गीत, नाच र आफ्ना मनका कुरा व्यक्त गर्ने एउटा सुन्दर अवसर। तर समयसँगै तीज मनाउने तरिका पनि परिवर्तन हुँदै गएको छ। आजको तीज कस्तो छ, यसको मौलिकता के हो, आधुनिकतासँगै यसमा आएका परिवर्तनलाई कसरी हेर्ने र नयाँ पुस्ताले तीजबाट के सिक्न सक्छ, यिनै विषयमा आज हामी कुराकानी गर्दैछौ साहित्य, शिक्षा र सामाजिक सांस्कृतिक विषयमा सक्रिय व्यक्तित्व पासाङ लकी शेर्पाज्यूसँग। लकीजी, आकाशवाणीको यस विशेष कार्यक्रममा यहाँलाई हार्दिक स्वागत छ।
1: धेरै धेरै धन्यवाद आरतीजी। आजको यस हरितालिका तीज विषय बातचित गर्न पाउँदा म हार्दिक आभार व्यक्त गर्दछु। तीज जस्तो हाम्रो सामाजिक र सांस्कृतिक जीवनसँग गहिरो रूपमा जोडिएको पर्वका बारेमा आफ्ना केही विचार राख्नु पाउँदा मलाई साँच्चै नै अति नै खुसी लागेको छ। सर्वप्रथम त सम्पूर्ण श्रोता दाजुभाइ दिदीबहिनी सबैलाई हरितालिका तीजको हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु।
0: हजुर लकीजी, सबैभन्दा पहिले सामान्य रूपमा बुझौं हरितालिका तीज भनेको के हो, यसको धार्मिक तथा पौराणिक महत्वलाई हामीले कसरी बुझ्नुपर्छ त?
1: तीजलाई हामीले केवल एउटा धार्मिक पर्वको रूपमा मात्र बुझ्नु अलिक साँगुरो बुझाइ हुन्छ जस्तो लाग्यो
0: हजुर है।
1: यसको धार्मिक पक्षमा त भगवान शिव र माता पार्वतीसँग जोडिएको पौराणिक कथा छ नि, यो त सबैलाई थाहा भएको कुरा होइन त? पार्वतीले शिवलाई आफ्नो जीवन साथीका रूपमा प्राप्त गर्न कठोर तपस्या गरेको प्रसङ्गसँग हरितालिका तीज जोडिएको पाइन्छ। तर मेरो विचारमा कुनै पनि पर्वको महत्व चाहिँ केवल त्यसको धार्मिक कथामा मात्र सीमित हुँदैन, होइन? पर्वहरू समयसँगै समाजको सामूहिक स्मृति र संस्कृतिको हिस्सा बन्छन्, तीज पनि त्यस्तै हो।
0: त्यसो भए तीजको सबैभन्दा सुन्दर पक्ष महिलाको भावना व्यक्त गर्ने अवसर हो भन्नु खोज्नु भएको हो लकीजी?
1: अवश्य अवश्य, मलाई त्यस्तै लाग्छ नि त है। हामीले पुराना तीज गीतहरूलाई ध्यान दिएर सुन्यो भने नि त्यहाँ एउटा जीवनको कथा भेटिन्छ नि।
0: हजुर,
1: माइतीको आँगनमा भेला भएका दिदी बहिनीहरू गीत मार्फत आफ्ना कुरा गर्थे क्या। त्यस बेला कतिपय कुरा घरमा प्रत्यक्ष भन्न सकिँदैन है, ती नारीहरूले गीतद्वारा त्यसलाई प्रष्ट पार्छन्। त्यो समाजको सामाजिक संरचना

0: मा महिलाको आवाज सार्वजनिक रूपमा थिएन नि त्यस बेला सजिलो थिएन गीत एउटा सुरक्षित अभिव्यक्तिको माध्यम बन्यो त्यसैले तीज गीतलाई केवल मनोरञ्जनको रूपमा हेर्न हुँदैन ती गीतहरू हाम्रा आमाहरू र हजुरआमाहरूले समयका मौखिक इतिहास पनि हुन्
1: अहो कति राम्रो कुरा है दलकीज्यू तीज भन्ने बित्तिकै माइतीको सम्झना पनि आउँछ विशेष गरी विवाहित महिलाका लागि तीज र माइतीको सम्बन्ध किन यति भावनात्मक भएको होला कि
0: त्यही त सायद तीज चाहिँ यस्तो होला कि सबैभन्दा कोमल पक्ष नै यही हो क्या माइतीको छोरी विवाह भएर गएपछि है जीवनको एउटा नयाँ जिम्मेवारीमा पुग्छ नि त तर माइतीसँगको सम्बन्ध कहिले समाप्त हुँदैन तीज आउँदा त्यो सम्बन्ध फेरि एकपटक जीवन्त हुन्छ नि होइन आमाको हातको खाना है बाबुको आँगन दिदी बहिनीको हाँसो बाल्यकालको सम्झना यी सबै कुराहरू तीजसँग जोडिन्छन् मलाई लाग्छ है तीज एउटा यस्तो पर्व हो जहाँ छोरीले चाहिँ आफ्नो विगतलाई फेरि एकपल्ट फेरि भेट्छ भनौँ न है त्यसैले तीजको गीतमा माइतीको सम्झना आउँदा हामी साँच्चै नै एकदमै भावुक हुन्छौँ त्यस्तो लाग्दैन र
1: हजुर सही भन्नुभयो
0: आज पनि परदेशमा बसेको कुनै पनि छोरीले तीजको दिन आमासँग फोनमा कुरा गर्दा उसको आवाजमा आउने खुसी र भावुकता हेर्नुहोस् त त्यहाँ तीजको वास्तविक अर्थ भेटिन्छ नि
1: पक्कै पनि लकीजी अब अलि वर्तमानतिर जाउँ पहिलेको तीज र अहिलेको तीजमा निकै परिवर्तन आएको छ तपाईँले कस्तो परिवर्तन देख्नु भएको छ त
0: अब परिवर्तन भन्नुपर्दा त स्वाभाविक हो नि त समाज परिवर्तन हुन्छ भने संस्कृति पनि कुनै न कुनै रूपमा परिवर्तन हुन्छ नै हुन्छ होइन पहिले तीज तुलनात्मक रूपमा घर आँगन र समुदायमा केन्द्रित थियो दिदी बहिनीहरू भेला हुन्थे है आफ्नै भाकामा गीत गाउँथे नाच्थे र दुःख सुख साट्थे है तर आज भने तीजको दायरा अलिकति फराकिलो भएको छ सञ्चार माध्यम छ अहिले सामाजिक सञ्जाल छ बजार र मनोरञ्जन उद्योगले तीजलाई अझ ठुलो बनाएको जस्तो लाग्दैन तपाईँलाई
1: हजुर हजुर
0: यसका सकारात्मक पक्ष पनि छन् आज महिलाहरूको तीजमा गीत मार्फत शिक्षा है स्वास्थ्य महिला अधिकार घरेलु हिंसा समानता सामाजिक न्यायका विषयका आवाज उठाउन थालेका छन् तर अर्को पक्ष पनि छ कहिलेकाहीँ हामी संस्कृति मनाउने भन्दा चाहिँ अब संस्कृति प्रदर्शन गर्नेतर्फ बढी केन्द्रित हुन्छौँ क्या यस्तो पनि देखिएको छ तीजको सुन्दरता महँगो गहनामा मात्र छैन है महँगो पहिरन मात्र छैनन् तीजको वास्तविक सुन्दरता त आत्मीयता गीत सम्बन्ध र भावनासँग जोडिएको हुन्छ
1: त्यसो भए नि आधुनिक तीजलाई पूर्ण रूपमा गलत भन्नु पनि त हुँदैन कि
0: हुँदैन हुँदैन त्यो त एकदमै हुँदैन हामीले संस्कृतिलाई सङ्ग्रहालयमा राखेको वस्तु जस्तो स्थिर बनाउन सक्दैनौँ नि होइन
1: हजुर
0: समयअनुसार परिवर्तन त हुन्छ नै तर परिवर्तन गर्दा एउटा कुरा ध्यान दिनुपर्छ आधुनिक बन्ने क्रममा चाहिँ अब त्यसको मौलिकता चाहिँ नहराओस् है नयाँ पुस्ताले नयाँ गीत गाओस् नयाँ शैलीमा नाचोस् है नयाँ माध्यम प्रयोग गरोस् त्यो राम्रो कुरा हो तर त्यो गीतमा नेपाली माटोको सुगन्ध होस् हाम्रो संस्कृतिको सम्मान होस् र समाजप्रति सन्देश पुगोस् न यही भन्न चाहन्छु
1: पक्कै पनि लकीजी तपाईँ स्वयं साहित्यसँग जोडिनु भएको व्यक्ति हुनुहुन्छ है साहित्यिक दृष्टिले हेर्दा तीज गीतको महत्त्वलाई कसरी मूल्याङ्कन गर्नुहुन्छ
0: अब तीज गीत भन्दा लोकगीत भनौँ न लोकगीत आफैमा जनताको जीवनको साहित्य हो क्या तीज गीत त झन् महिलाको अनुभवबाट जन्मिएको साहित्य हो नि भित्री अनुभवबाट जन्मिएको त्यसमा अलङ्कार खोज्नु पर्दैन ठुलो शब्दावली पनि खोज्नु पर्दैन एउटा सामान्य महिलाले आफ्नो जीवनको पीडा र खुसी गीतमा पुग्छ त्यही नै साहित्यिक सत्य हो होइन तीज गीतमा हामी प्रेम पनि पाउँछौँ व्यङ्ग पनि पाउँछौँ पीडा पनि पाउँछौँ र विद्रोह पनि पाउँछौँ
1: अहिले तीज गीतमा सामाजिक विकृति र राजनीतिक विषय पनि आउन थालेका छन् यो कतिको सकारात्मक परिवर्तन हो त
0: विषय आउनु आफैमा नराम्रो होइन है लोकगीत समाजको ऐना हो भने समाजमा जे भइरहेको छ नि त्यसको प्रतिबिम्ब गीतमा आउनु स्वाभाविक हो तर विषय प्रस्तुत

0: गर्दा चाहिँ स्तर र मर्यादा पनि चाहिन्छ। लोकगीत बन्नका लागि मात्र शब्द वा कसैको व्यक्तिगत अपमान गर्नु तीज संस्कृतिको सशक्तिकरण होइन है है। यसरी नै बुझ्नु पर्यो हामीले गीतलाई मनोरञ्जनसँगै चेतनाको माध्यम पनि बनाउन सक्नु।
1: तीजमा पछिल्लो समय देखिएको खर्चिलो प्रवृत्ति र देखासेकीबारे तपाईँको धारणा के छ त लकीज्यू?
0: यो विषयमा चाहिँ अलिक गम्भीर भएर सोच्नुपर्ने बेला आएको छ है। मलाई चाहिँ त्यस्तै लाग्छ, पर्व खुसी मनाउनको लागि हो नि है, तर प्रतिस्पर्धा गर्नका लागि होइन। कसले महँगो साडी लगायो, कसले महँगो गहना लगायो है, हाम्रो त यस्तै छ नि त। कसले ठुलो भोज गर्यो भन्ने प्रतिस्पर्धाले संस्कृतिको सुन्दरता बढाउँदैन है। हामीले तीजलाई सम्पन्नता भन्दा सम्बन्धको पर्व बनाउनु पर्छ। कुनै आमाले छोरीलाई सानो टिका लगाइदिँदा खुसी रहन् भन्नुमा जुन अब एउटा मिठास छ नि, त्यो लाखौँ रुपियाँ खर्च गरेर आयोजना गरिएको कार्यक्रममा चाहिँ नहुन सक्छ। त्यसैले तीजमा खर्च होइन माया बढाउँ है, देखासेकी होइन आत्मीयता बढाउँ है, त्यस्तै लाग्छ है मलाई चाहिँ।
1: हजुर हजुर, सही भन्नुभयो नि। तीजमा महिलाहरूले व्रत बस्ने परम्परा पनि छ, स्वास्थ्यको दृष्टिले यसलाई कसरी हेर्नुपर्छ त?
0: अब एउटा चाहिँ यस्तो हो कि, आस्था चाहिँ व्यक्तिगत कुरा हो नि त, आस्था गर्नु चाहिँ र त्यसको सम्मान गर्नुपर्छ, तर आस्थासँगै स्वास्थ्यको पनि ख्याल गर्नुपर्छ। सबैको स्वास्थ्य अस्वस्थ एउटै हुँदैन नि, लामो समय भोकै बस्दा कसैलाई समस्या हुनसक्छ है। त्यसैले आफ्नो स्वास्थ्य अस्वस्थ बुझेर आवश्यक सावधानी अप्नाएर व्रत बस्नु राम्रो हुन्छ। हामीले व्रतलाई दुःख सहने प्रतिस्पर्धा बनाउनु हुँदैन नि। भगवान्प्रतिको श्रद्धा त मनमा छँदैछ, शरीरलाई अस्वस्थ बनाउनु नै श्रद्धाको प्रमाण चाहिँ होइन।
1: लकीजी, आज महिला सशक्तिकरणको कुरा धेरै हुन्छ, तीजले महिला सशक्तिकरणमा कस्तो भूमिका खेल्न सक्छ?
0: अब यस कुरामा भन्नुपर्दा चाहिँ तीजले चाहिँ ठुलो भूमिका खेल्न सक्छ है, किनभने तीजको एउटा महत्त्वपूर्ण पक्ष नै अब नारीलाई बोल्ने र आफ्ना कुरा राख्ने ठाउँ दिनु हो नि। आज हामी त्यो परम्परालाई अझ सकारात्मक दिशामा अगाडि बढाउन सक्छौँ। तीजका कार्यक्रमहरूमा महिलाको स्वास्थ्य, शिक्षा, आर्थिक आत्मनिर्भरता, नेतृत्व, कानुनी अधिकार, घरेलु हिंसा, चेतना जस्ता विषयलाई छलफल गर्न सकिन्छ है। नारीलाई केवल राम्रो पहिरन लगाएर नाच्ने पात्रको रूपमा होइन, समाज निर्माणको सक्रिय शक्तिका रूपमा प्रस्तुत गर्नुपर्छ। मेरो विचारमा तीजको आधुनिक सन्देश चाहिँ यही हुनुपर्छ होइन। महिला खुसी हौन, स्वतन्त्र हौन है, शिक्षित हौन र आत्मनिर्भर पनि हौन है।
1: लकीजी, नयाँ पुस्ता परम्परागत संस्कृतिबाट केही टाढिँदै गएको गुनासो पनि सुनिन्छ, तीज मार्फत उनीहरूलाई कसरी जोड्न सकिन्छ?
0: अब नयाँ पुस्तालाई दोष दिएर मात्र हुँदैन नि है, हामीले उनीहरूलाई संस्कृति बुझाउने तरिका पनि बदल्नुपर्छ है। यो चाहिँ अब नयाँ पुस्तालाई दोष दिएर हुँदैन। यदि हामीले युवालाई केवल यो गर त्यो गर भनेर त आदेश दियौँ भने उनीहरू टाढिन सक्छन्, तर हामीले उनीहरूलाई तीजको कथा सुनायौँ है, पुराना गीतको अर्थ बुझायौँ, हाम्रा आमाहरूको जीवनसँग त्यसको सम्बन्ध देखायौँ भने उनीहरू आफै जोडिन्छन् नि। हामीले भन्नुपर्छ, संस्कृति बोझ होइन पहिचान हो क्या, हाम्रो पहिचान हो नि त यो त। आफ्नो संस्कृति जान्नु भनेको पछाडि फर्किनु होइन, आफ्नो जरा चिन्नु हो नि, र जरा बलियो भएको रुखले मात्र नयाँ हाँगा फलाउन सक्छ।
1: लकीजी, हजुरले भन्नुभए जस्तै जरा बलियो भएको रुखले मात्र नयाँ हाँगा फैलाउन सक्छ है। साँच्चै नै हामीले हाम्रो जरा नै बलियो बनाउन पर्छ जस्तो लाग्यो।
0: हजुर हजुर।
1: अनि तीज नेपाली समाजको पहिचानसँग कतिको जोडिएको छ लकीजी?
0: गहिरो रूपमा जोडिएको छ। हामी संसारको जुनसुकै कुनामा पुगे पनि नेपाली तीजको गीत सुन्दा त एक किसिमको आफ्नत्व अब एउटा फिल हुन्छ नि क्या। यो गीतहरूमा पनि नेपाली हामीले सुन्छौँ कि हाम्रो दिदीबहिनीहरूको दुःखहरू है, किनभने त्यो गीतमा हाम्रो घर छ, हाम्रो समाज छ, हाम्रो भाषा छ, हाम्रो संस्कृति छ नि त। तीजले विशेष गरी महिलाहरूलाई एउटा साझा सांस्कृतिक मञ्च दिएको छ क्या। त्यहाँ जात वर्ग उमेर र भौगोलिक दूरी भन्दा माथि उठेर दिदीबहिनीहरू एउटै लयमा नाच्छन् है। यही सामु

0: अपनी रेडियो सखी ममता सिंह को दीजिए इजाजत। नमस्कार।
1: एफएम 103.5 मेगाहर्ज़मा यो आकाशवाणीको खरसाङ केन्द्र हो। अहिले समय रातिको 10:30 भयो। अब यसका साथै समाप्त हुन्छ आजको हाम्रो अधिवेशन। एफएम 103.5 मेगाहर्ज़मा भोलि बिहान 6:25 हाम्रो बिहानी सेवा लिएर उपस्थित हुने नै छौँ। तबसम्मलाई सम्पूर्ण प्राविधिक मित्रहरूको साथमा मलाई पनि बिदा दिनुहोस्। नमस्ते, शुभरात्री, जय हिन्द।